0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्द को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 11 गते बिहीबार, जुन 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा, राहदानी छपाई प्रकरणमा पक्राउ परेका सातजनाको थुनछेक बहस आजदेखि, बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी साधन चलाइने,
1: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा, खोपको अभाव नभएको सरकारको दावी, श्वास प्रश्वासको औषधि पनि नक्कली, संहिताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध,
0: 3.5 करोड़ खर्ची पछि मध्य प्रदेश सरकारको परिवहन सेवा योजना अलपत्र, मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने, लागू औषधको दुर्वेशन रोक्न बजेट अनि संरचनाको अभाव,
1: भेनेजुलामा शक्तिशाली भूकम्प, कंगोमा 1000 भन्दा बढ़ीमा इबोला संक्रमण, 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको पुष्टि, अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द,
0: र विश्वकपमा अहिले समूह ए का दुई खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण, न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहले ल्याएको बजेट र प्राथमिकताको प्रसंग।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेका छैनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा आयोजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सीप विकास, रोजगार प्रबन्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा स्थानीय अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिनेछ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनु भएको छ। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएको, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेको बताउनु भएको छ। यसैबीच हामीले अर्थविद हरि रोकालाई समयमा बजेट पेश गर्न नसक्दा कस्ता खालका असहजता आउन सक्छन् भनेर सोधेका छौं।
3: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यही एउटा पहिलो कुरा त त्यही भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो, यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने, पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने, त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्था रहेन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट, अब त यो त तपाईँको चाहिँ अब यो 1 वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। र यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
1: यसैबीच देशका सबै छ महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ।
0: मनसून शुरू भएसँगै अब देशका राजमार्गमा जुनसुकै बेला सवारी साधन अर्थात आवागमन रोक्न सकिने भएको छ। बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि मनसून प्रतिकार्य कमाण्ड पोस्टले मनसून अवधिभर मौसमको अवस्था र विपदको गम्भीर्य हेरेर राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सड़क खण्डमा सवारी साधन सञ्चालन रोक्न 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यो सँगै मनसूनका कारण सड़क अवरूद्ध हुनासाथ तत्काल खुलाउन चालक सहितका हेभी इक्विपमेन्ट 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह पनि गरिएको छ। कमाण्ड पोस्टको हिजो बसेको बैठकले जोखिमपूर्ण अवस्थाको निर्णय अटेर गर्दै बल जफ्ती सवारी साधन चलाए प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। मनसून भित्रीयसँगै यस वर्षको प्राकृतिक विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको कमाण्ड पोस्टको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि हिजो नै गरेको छ। प्रतिकार्यका लागि मनसून प्रतिकार कमाण्ड पोस्टको बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउने अवस्था आए निर्णय गर्न पनि भनिएको छ। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले भन्नुभयो,
4: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पारवान क्षेत्र, र त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरेर राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य गएर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भनिन्छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी संघीय मानव तथा सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ, हो उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
0: यसैबीच बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी साधन सञ्चालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयले बताएका छन्। बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने गरिएको छ। वर्खालाई दृष्टिगत गर्दै बनिरहेको नयाँ ट्र्याकबाट मध्य असारदेखि सवारी साधन चलाउने गरी तयारी गरिरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। 400 बेसी बोक्सीकुना, कालढुंगा र डाला बेसीको एउटा खण्ड तयार भएको उहाँले बताउनु भएको छ। अनेत्र पनि बाढ़ी आयो भने गाड़ी रोकिने अवस्था छैन। उहाँले भन्नुभयो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले बनाउने खण्डमा माटो भरेर बोल्डर ठूला ढुंगा राख्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउन नपर्ने पनि उहाँको भनाई छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषधको लत छुटाउनका लागि सरकारले चाल्नुपर्ने कदम।
5: स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु। तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो।
0: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा, खोपको अभाव नभएको सरकारको दावी, श्वास प्रश्वासको औषधि पनि नक्कली, संघीयताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्रपृष्ठमा मौद्रिक नीतिमा परिसंघ र चेम्बरको सुझाव, अर्थतन्त्र चलायमान बनाउन माग शीर्षकमा खबर प्रकाशित छ भने इलामका बन्द चिया उद्योग खोल्न जुट्यो सहमति शीर्षकमा पर्वत पोर्तेलले खबर लेख्नु भएको छ। भारतको चिया बोर्डले लागू गरिएको नयाँ मापदण्डका कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका स्थित 53 चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोडक्शन एसोसिएशनका बीचमा भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा तीन बुधे सहमति भएको सूर्योदय का अध्यक्ष दिल्ली स्वास्थ्यले बताउनु भएको छ। भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब 10 लाख किलो चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डारण कक्षको व्यवस्थापन गर्ने र बजार व्यवस्थापन सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योग र किसान बीच भएको पनि उहाँले बताउनु भएको छ। त्यस्तै पहिलो पृष्ठमा रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिम शीर्षकमा खबर प्रकाशित छ। कुकुर, स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाण्डुकै चन्द्रगिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको छ। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेलचेक्राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूले बताएका छन्। जस्तै एघार जिल्लाका 87 स्थानमा वर्फुल शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध शीर्षकमा अर्को खबर छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको सवालमा भनी अझै अन्यलकै अवस्था पार्टीको वैचारिक दिशाका धेरै विषय पस्ट्याए पनि संहिताको सवालमा भनी अझै अन्यलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले चितवन महाधिवेशनमा प्रस्तुत गर्नुभएको दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत एकता हुन नसकेको देखिएको छ। त्यस्तै संहिता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्किने सन्देश राष्ट्रपाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूको टिप्पणी छ।
12: गोर्खापत्र दैनिकमा कूटनीतिमा अब्बल महिला शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छापिएको छ। कूटनीतिमा महिलाको उपस्थितिले विश्व विकासलाई शान्तिपूर्ण सह अस्तित्वका आधारमा समृद्धितर्फ अग्रसर गराउन सक्ने क्षमता प्रत्येक राष्ट्रले आर्जन गर्न सक्ने विश्वास संयुक्त राष्ट्र संघको रहेको उल्लेख गरिएको छ। राहदानी छपाई प्रकरण थुन्चेक बहस आजदेखि शीर्षकमा अर्को खबर छ। विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताका आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। आजदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित गराइएका सातैजना प्रतिवादीको बयान सकिएको र बहस प्रारम्भ हुने क्रममा रहेको बताउनुभयो। मंगलबार तीन प्रतिवादीको बयान भएकोमा बुधबार चारजनाको बयान सकिएको पनि उहाँले जानकारी दिनुभएको छ। भित्री पन्नामा श्वास प्रश्वासको औषधि पनि नक्कली शीर्षकमा खबर छ। दम तथा दीर्घकालीन फोक्सो रोग सीओपीडीको उपचारमा प्रयोग हुने चर्चित औषधिसँग मिल्दोजुल्दो नक्कली औषधि नेपाली बजारमा बिक्री वितरण भइरहेको फेला परेको छ। नागरिकले सावधानी अप्नाउनुपर्ने देखिएको छ। औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित सेरोफो रोटा क्याप्सको नक्कली स्वरूप बजारमा भेटिएकोले सचेत रहन अनुरोध गरेको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले चिकित्सक फार्मासिस्ट अस्पताल औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधि मात्र सिफारिश तथा बिक्री र प्रयोग गर्न आग्रह गर्नुभएको छ। रेबिजको खोप अभाव नभएको बारेमा सरकारको भनाई सम्बन्धी खबर पनि छ। देशका विभिन्न जिल्लामा रेबिज खोप अभाव भएको गुनासो बढ़िरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने हाल मौजदात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशभर हाल 11,000 भन्दा बढ़ी भाइल रेबिज खोप मौजदात रहेको र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा थप 4,500 भाइल खोप आउँदो शनिबारसम्ममा नेपाल आइपुग्ने जानकारी दिनुभयो। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार प्रदेश केन्द्र स्वास्थ्य कार्यालय तथा विभिन्न अस्पतालमा एआरभी 0.5 ml त्यसै गरी एआरभी 1 ml र ब्रेबिज इम्युनोग्लोबुलिन सहितको 11,000 भन्दा बढ़ी भाइल खोप उपलब्ध रहेको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ। 9 दिनमै 45 कर्मचारीले दिए राजीनामा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको हो। खडेरीले सुक्न थाले धनगढ़ीका चापागल शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर पनि छापिएको छ। दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर पानी बाँड्न लागिएको तस्विर सहितको खबर छापिएको छ। 3.5 करोड़ खर्चिएपछि तोइयो मधेस प्रदेश सरकारको परिवहन सेवा योजना शीर्षकमा जनकपुर धामबाट हदीस खुद्दारले लेख्नु भएको खबर छापिएको छ। प्रदेश राजधानी जनकपुर धामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रूटमा चलाउन भन्दै मधेस प्रदेश सरकारले कार्यविधि बिना नै खरिद गरेका 5 बस 1 वर्षसम्म चलाउन सकेको छैन। त्यसपछि अन्य 3 संस्थालाई बाँडेको बस 4.5 वर्ष यता पनि अलपत्र अवस्थामै रहेका छन्। माग्दै नमागेको बस भिराएको भन्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो फिर्ता लैजानु। लुम्बिनीमा चलाउन एडीबीले अनुदान दिएका 5 विद्युतीय बस 6.5 वर्षदेखि थन्काइएको बारेमा भैरहवाबाट दिपेश पसाईले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा काठमाडौँ उपत्यकामा बर्ड फ्लूको उच्च जोखिम, उपत्यकामा दैनिक 4-5 ठाउँमा देखिरहेको छ संक्रमण, भक्तपुरको चाङ्गु नारायण र सूर्य विनायक हटस्पट भनेर अजित अधिकारीले लेख्नु भएको खबर छ। एक साताभित्र बर्ड फ्लूको संक्रमण दरमा कमी नआए उपत्यकामा कुखुराको मासु खरिद बिक्रीमा रोक लगाउने सरकारले तयारी पनि गरेको छ। उपत्यकामा कागबाट संक्रमण फैलिँदै गरेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। लुम्बिनीको बजेटमा लफडा, सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि सहमति जुटाउन बनाउनको लागि सकस भइरहेको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर छ। नेकपासँग सहकार्य यसलाई फेरि सुन्नुहोस्, नेकपासँग कार्यगत एकता हुन सक्ने ओलीको ब्रिफिङ बारेको खबर पनि छ। वाम आन्दोलन विरूद्ध प्रहार बढ़ेको र मिलेर जानुपर्ने हुन सक्छ भनेर उहाँले बैठकमा भन्नुभएको खबरमा उल्लेख गरिएको छ। ब्याज पूँजीकरणमा राष्ट्र बैंक लचक, अब सबै दीर्घकालीन आयोजनाले ब्याज पूँजीकरणको सुविधा पाउने शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ भने पोखरा औद्योगिक क्षेत्रका 85% उद्योगले भाड़ा बक्यौता तिरेको पनि कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको खबर छापिएको छ। तीनवटा महानगरले ल्याए 15.5 अर्बको बजेट शीर्षकमा भित्री पन्नामा खबर छापिएको छ। अनि अर्को खबर, नीति ओझेलमा नेतृत्वमा हानथाप शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले काठमाडौँबाट र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा भने समिट ग्रीन बुइच विवाद उत्कर्षमा निर्माण पूर्व नै कार्यविधि संशोधन किन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। समिटको नक्सा 2082 वैशाख 17 गते पास भए पनि निर्माण कार्य भने 2079 साउनबाट थालिएको थियो। ग्रीन बुइचले निर्माण रोक्न 2082 चैत 26 गते निवेदन दिए पनि काम नरोकिएपछि विवाद चर्किएको उल्लेख गरिएको छ। अर्को खबर, रूखलाई अधिकार सहित जीवित प्राणीको मान्यता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने आगामी वर्षका लागि तीनै तहको आयो बजेट शीर्षकमा खबर छापिएको छ। तातोपानी नाकाबाट यो वर्ष शून्य निर्यात शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानीबाट यो वर्ष निर्यात व्यापार शून्य बनेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात शून्य बन्दा आयात भने अर्बौंको भइसकेको खबरमा उल्लेख गरिएको छ। बर्ड फ्लूका कारण 5.5 लाख भन्दा बढ़ी पंक्षी नष्ट गरिएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, कंगोमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 105 जना निको भएको बताइएको छ। भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्नेच्युडको भूकम्प स्थानीय समयअनुसार साँझ 6 बजे मोन्टाल बाल क्षेत्र केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प 13.2 किलोमिटर गहिराईमा गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पपछि सुनामीको चेतावनी गरिएको छ। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासन मार्फत निर्देशन समेत दिएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने संकलन भइरहेको छ। र पश्चिमी यूरोपमा फैलिएको उच्च गर्मीको लहरका कारण विभिन्न क्षेत्र देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। फ्रान्सले आफ्नो इतिहासकै सबैभन्दा तातो दिन अनुभव गरेको छ भने बेलायतमा जून महिनामै उच्च तापक्रम रेकर्ड भएको छ। स्पेनले पनि सन् 1950 यताकै सबैभन्दा उच्च दैनिक औसत तापक्रम मापन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसबीच बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएको छ।
12: साझा खबरमा अब खेल खबर। विश्वकपमा अहिले समूह एका दुई खेल हुँदैछन्। दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिकोको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुँदैछ। यो खेल 7:15 बजे शुरू भएको हो। क्यानाडा पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। स्विजरल्याण्डसँग पराजित भए पनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो। समूह बीबाट स्विजरल्याण्ड विजेता बन्दा क्यानाडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। बोस्निया एण्ड हर्ज गोविना भने नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै प्राप्त पछिल्लो नतिजा अनुसार समूह बीको तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट 8 टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। पछिल्लो समूह बीको तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट टोलीभित्र पर्दै नकआउट चरणमा गएको हो। बोस्नियाले समूह चरणका 3 खेलमा 1 खेलमा जित, 1 खेलमा हार र 1 खेल बराबरी खेलेको थियो। सह आयोजक क्यानाडासँग हेड टू हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट वञ्चित भएको हो। टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप 19 वर्ष मुनिको विद्यालय स्तरीय बागमती प्रदेश छात्रा भलिबलको उपाधि उचालेको छ। बुधबार हिजो फाइनलमा न्यू डायमण्डले न्यू डायमण्ड एकाडेमीलाई 25-16, 25-9, 25-10 को सोझो सेटमा हराउन सफल भएको हो। र बागमती प्रदेश खेलकुदमा काठमाण्डुलाई 51 स्वर्ण प्राप्त भएको छ। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा काठमाण्डु सर्वाधिक 51 स्वर्ण 38 रजत र 42 कास्य पदक जित्दै च्याम्पियन बनेको हो।
13: लागू औषधको दुर्व्यसन रोक्नका लागि गरिएका प्रयास र चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
13: साझा खबरमा अब लागू औषधको कुलद र सरकारले चाल्न सक्ने कदम। सरकारको तथ्याङ्क अनुसार देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता छन् तर गैर सरकारी क्षेत्र र यसमा लागेका अभियन्ताहरूको यो संख्या 7,00,000 हारिमा रहेको दावी गर्छन्। लागू औषधको कुलद र नियन्त्रणको उपायका बारेमा नेपाल प्रहरीका पूर्व एसएसपी तथा पुनर्स्थापना विज्ञ बसन्त राज कुँवरसँग हामीले कुराकानी गरेका छौं।
5: तपाईँले कुन चाहिँ मन्त्रीले बोले देख्नु भएन जसले ड्रगका कुरा गरेका छैन?
12: सबै मिलिरहेका सुनिन्छ।
5: एउटा मन्त्री आए, म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने, पैसा माग्यो, पैसा छैन भनेदेखि रिटायर्ड गरिदियो, हामी 43 वर्षमा त ढाकरे, अब के गर्ने? अनि विदेश जान लागेको यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो, किनकि नेपालको पहिलो रिहाब खोल्ने मै हो, पुलिसमै हुँदा
12: त्यसरी भन्नु,
5: मैले ल्याएँ नयाँ तर्क, मिल्थे थिएन, रियाप थिएन, मान्छे क्राइम गरिरहेको छ, पुलिसले खोल्नुपर्छ भन्ने भएर आसरा भन्ने छ नि, सपोर्ट गर्ने चाहिँ आइजी दुरु प्रधान भन्ने हुनुहुन्थ्यो, नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न। ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा 5 काम गर्नुपर्ने रहेछ। नेपालमा 3 करोड मान्छे छ, अहिले 7,00,000 जति फस्या छ, तथ्याङ्कमा 1,00,000

0: खान्छ भने हाल एउटा चाहिँ के भएको छ रेकर्डेड भएको छ. यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने पाँचवटा काम गर भन्छ.
1: नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि
0: 1/34
1: त्यो मिल्दैन भन्ने तपाईँको विचार
0: 1/34
1: 130,424 लागू औषध प्रयोगकर्ता रहेको 46,309 जना चाहिँ यो 2064 सालमा थियो भने यो संख्या चाहिँ तीन गुणाले बढ्यो भनेर देखायो. त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी.
0: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ? सबैको रेकर्ड हेर्छ.
1: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख.
0: सबै पक्राउ परेको छ, सबै पक्राउ परेको छ चोर जति. नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन. त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भने पनि युजली 10 जना भन्छ भने आएको कतिजना छ रिहाब जेलमा 1 जना 9 by 3 यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए.
1: यो चाहिँ अभिलेख राखिएको मात्रै हो, नराखिएको 9 गुणा बाहिर छ भने तपाईँको
0: 9 गुणा छ. बक्काइदा छ. म अहिले 7 लाखमा त स्ट्यान्डै गर्छु. समुदाय पुलिसले कोसिस गर्यो होला, सिडिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला. दरबन्दी देख्नु भएको छ? दरबन्दी सहितको अफिस देख्नु भएको छ? जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ?
1: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको छ?
0: गर्न सक्छ बिचरा. गृह मन्त्रालयले बजेट दिएको छैन, केही पनि छैन. सानो एउटा शाखा छ, 20-30 लाख रुपियाँ दिए होला.
1: नेपाल प्रहरीका पूर्व एसएसपी तथा पुनस्थापना विज्ञ वसन्तराज कुंवरसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा राहदानी छपाई प्रकरणमा पक्राउ परेका 7 जनाको थुन्छेक बहस आजदेखि. बीपी राजमार्गको नयाँ ट्रयाकमा मध्ये असारदेखि सवारी साधन चलाउने.
1: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा. खोपको अभाव नभएको सरकारको दावी. श्वास प्रश्वासको औषधि पनि नक्कली. संघीयताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध.
2: 3.5 करोड़ खर्चिएपछि मधेस प्रदेश सरकारको परिवहन सेवा योजना अल्पत्र. मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने. लागू औषधको दुर्वेशन रोक्न बजेट र संरचनाको अभाव.
1: भेनेजुएलामा शक्तिशाली भूकम्प. कंगोमा 1,000 भन्दा बढ़ीमा इबोला संक्रमण. 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको पुष्टि.
2: र विश्वकपमा अहिले समूह ए का 2 वटा खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन.
1: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ ट्राफिक प्रहरीले. अब अरू सेवाग्राही अथवा जोसुकैसँग पनि ड्यूटीमा रहेको बेला हात मिलाउन पाउने छैनन् र यसबारेमा परिपत्र पनि गरिएको छ र व्यङ्ग्य गर्न खोजिएको छ. कसैले गल्ती गरेर पनि जबरजस्ती हात मिलाइदिन आए भन्ने के गर्ने होला भन्ने तनाव ट्राफिक प्रहरीलाई रहेको व्यङ्ग्य गर्न खोजिएको छ. एउटा सड़कको किनार जस्तो देखाइएको छ. स्कूटर छ, स्कूटर रोकेर स्कूटरका चालक दौड़ेर त्यहाँ नजिकै रहेका ट्राफिक प्रहरी जसले त्यहाँ चीट काट्न खोजेका छन् त्यतातिर औंला उठाउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, चिप नकाट्नुहोस् है, नकाट्नुहोस् नत्र फेरि हात मिलाइदिउँला नि हात.
2: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: को बसन्त राज कुँवरसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: नेपालमा लागू औषध नियन्त्रणको लागि भनेर कानून पनि बन्यो, त्यो अनुसारको निर्देशिका कार्यविधि सबै पनि बन्यो र अहिलेसम्म आउँदाखेरि यो जति लागू औषध घट्नु पर्थ्यो त्यसको नियन्त्रण हुनु पर्थ्यो झन् बढेको जस्तो तथ्याङ्क हेर्दा देखिन्छ, यो के कारणले त्यही बाटो अगाडि बढौं?
1: 2033 साल भन्दा अगाडि गाँजा, ब्राउन सुगर अथवा चरेस, अफिम सबै फ्री नै थियो, तर पछि मानिसहरूले यसलाई मनोरञ्जन भनेर यो व्यापारीकरण भयो र लागू औषधको तीनटा पार्ट असाध्य नराम्रो। नम्बर एक, छोड्नै नसक्ने, लठाउने कुरा लागू भने लठाउने, छोड्न सकिन्न। जस्तो दुधको छोड्नै नसकिने हुँदैन, एडिक्ट हुँदैन, गुन्द्रुकको एडिक्ट हुँदैन, तर गाँजाको एडिक्ट हुन्छ। त्यस्तै दुधको भएन, रक्सीको भयो। त्यसकारण ड्रग यो यसलाई संसारभरि नियन्त्रण गर्नुपर्ने पहिलो कारण के रहेछ त, यसले छोड्नै नसक्ने बनाइदिँदो रहेछ। नम्बर दुई कारण के रहेछ त भन्दाखेरि, यसले चाहिँ भित्र जिउमा जाने बित्तिकै हाम्रो 17 किसिमका शक्तिहरू नष्ट गर्दो रहेछ। त्यसकारण गाँजा खानेहरू हाडछाला हुँदै गए, रक्सी खानेहरू हात काम्न थाल्यो, जिउ नै उठाउन नसकेर। त शक्ति नै हीन भएपछि मान्छेले काम गर्न सक्छ। तेस्रो डेन्जर के रहेछ भनेदेखि, यसले निन्द्र लाग्न दिँदो रहेछ, राति सुत्नै नसक्ने अनि बिहान उठ्न सक्छ। भन्दाखेरि यतापट्टि छोड्नै नसक्ने, अर्को शक्ति नै छैन जिउमा, कामै गर्न जानु मन नलाग्ने, अर्को निन्द्र नलागेपछि त बौलाइने, 3-4 दिन नै लागेन भने त मान्छे बेसुरमै जान्छ, बौलाउने, सुत्नै पर्यो। अब सुत्नलाई चाहिँ के लिनुपर्ने त, अब फेरि लागू पदार्थ। यो जालमा पर्छ त्यो, यो जालमा पर्ने बित्तिकै के हुँदो रहेछ अर्को डेन्जर, 4 नम्बर पार्ट के हुँदो रहेछ भने, शरीरले त काम गर्न सकेन, चेतना पनि लठ्यो। चेतना लठेपछि अनुभूति हुँदो रहेछ, माया दया हुँदो रहेछ, अनि परिवार पिट्ने, कुट्ने, लखट्ने, बहु लखट्ने, डिभोर्स, पारिवारिक जीवन ध्वस्त पार्दो रहेछ। अर्को के हुँदो रहेछ भने, चेतना लठेपछि निर्णय गर्ने शक्ति हुँदो रहेछ, त्यसमा उसले आफ्नै घरमा आगो लगाइदिने, गोली पनि हानिदिने, पैसा चोरिदिने, आफ्नै घरमा चोर्नुहुन्छ, आर्थिक रूपले स्वाहा पार्दो रहेछ। अर्को के गर्दो रहेछ, बुद्धिको प्रयोग हुँदो रहेछ। जस्तो पीएचडी डाक्टर साहब 5-7 पेग्रह सिकाएर चौरमा लड्नु भएको छ, बुद्धिको प्रयोग हुन्छ। त्यहाँ यो ड्रग खाएपछि त पढ्नै नसकिने मान्छे फेलै हुने, उता जिउ उठेर कलेजै जान सक्दैन। भनेपछि यसले त परिवारमा पनि त्यस्तै, समाज के अरे मान्छेलाई पनि मारिदिने। जस्तो हाम्रो एभरेज लाइफ हेऱ्यो भने अहिले ड्रगमा त 30 वर्ष काटेको मान्छे नै भेट्न गाह्रो छ, मारिनै दिने। अर्को के रहेछ त, रोग पनि ल्याइदिने, फेरि एचआईभी, हेपाटाइटिस सी जस्तो रोग पनि यही कारणले हुँदो रहेछ। यति धेरै रहेछ र त्योभन्दा ठूलो एउटा के रहेछ भने, नेपाल जस्तो देशमा पनि 2600 करोड भन्दा बढीको ड्रग भित्रिन्छ। तपाईँले अहिले हेर्नुभयो भने त्यो उसमा साइटमा पोहोर परारको होला, 1900 करोड, 19 अर्बको त रक्सी मात्रै मगाएको छ नेपालले बाहिरबाट। जब तपाईँको मन्त्रालयको एउटाको चाहिँ विज्ञान तथा प्रविधि मन्त्रालयमा बेसरी बजेट दिउँ भन्यो भने 3 अर्ब 300 करोड हुँदैन। रक्सीमा मात्रै 20 र अर्को ड्रगमा मेरो विचारमा 12-32 खर्ब 100 करोड, र त्यसलाई बीचमा राख्यो भने पनि ल ठिक छ, रक्सी त कन्फर्मेसनै भयो, गाँजा चरेस कति ल्यायो भने कन्फर्मेसन भएन भने पनि 2-3 लाख मान्छेले पर डे 500 नै खर्च गर्यो भने पनि त्यो 10 अरब हुन्छ। तै पनि 6 अरब राखे मैले, 2600 करोड नेपाल जस्तो ठाउँबाट बाहिर जान्छ। र यो ड्रगसँग अर्को जोडिया छ, टेरोरिजम,
0: आतंकवाद
1: जोडिया छ। अब अलिक माथि गएँ म, ड्रगसँग जोडिएको छ मनी लाउन्ड्रिङ। त्यसकारण हेर्दाखेरि फलानले गाँजा खायो, डिस्कानले गाँजा खायो भन्छ नि, त्यो नबुझिनेले भन्ने, त्यो लेभललाई ठिक छ, यसको छोरो बिग्रियो, यसको छोरो बिग्रियो। मूल कुरा के हुन्छ भने, ड्रग छिर्ने बित्तिकै त्यो देशका युवा सिद्धिन्छ र कतिपय अवस्थामा त अर्को देशले त्यो देशलाई खतम पार्नु पर्यो भने ड्रग खुवाउँछ। जस्तो अस्ति भर्खर मैले एउटा अमेरिकन अफिसरको पढेको थिएँ इन्टरभ्यू, उसले अफगानिस्तानमा यति धेरै अफिम रोपिया देख्नु परे अनि आफ्नो सरकारलाई भन्नुभएछ, यो त साह्रै रोप्यो, हरेक घरमा अफिम छ, त्यसलाई त रोक दिनु पर्यो हामीले। उसले पनि त अन्तर्राष्ट्रिय माइन्डेटमा त सही गरेको छ युएनमा, भन्दाखेरि त्यहाँको के भने अरे तत्कालीन सरकारले, होइन, यसले उमारेको अफिम दुई ठाउँमा जान्छ, एउटा रुस, एउटा इरान, त्यहाँ त हामीलाई पठाउनु नै छ नि, त्यहाँ त हामीलाई सिद्धाउनु नै छ नि, त्यसकारण सिद्धाउने एउटा नीति अन्तर्गत छ, नरोक्नु भनेछ। त्यस्तै नेपालमा अहिले युवा बढे, युवामा जुन मधेसमा पहाडमा ड्रग एडिक्सन बढ्या छ, गाँजाको अथवा जेको, यो अर्को देशले आउने पुस्ता नेपाललाई सिधाइदिन गएको रणनीति पनि हुन सक्छ।
0: अब यो यस बारेमा फेरि छलफल त हामी गरि नै हाल्छौँ निरन्तर रूपमा। 2033 भन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा,
1: मनोरञ्जन होइन औषधि भनेर अलिअलि खान्थे। मनोरञ्जन त 1960 पछि न हो, 60 एपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि न हो।
0: अब यो लागू औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन् घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा, हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई माइन्डेटरी कानून बनाएर नियमन गर भन्दियो। त्यसलाई भन्छ ड्रग्स डे। आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त? यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको। त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि, यसले सिद्धाउने भयो आउने समाज टेरोरिजममा लाने भयो, बाध्यात्मक भयो। त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ, एउटा मानव बेचबिखन, एउटा टेरोरिजम, एउटा ड्रग। याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस्, चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि तीनवटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक बनेर राख्छ। अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा, लठाउने कुरा एकदमै, म त फेरि लागू भन्दिनँ है, म लठाउने कुरा भन्छु। रसखार लठिनु भयो, गाँजा खाएर लठिनु भयो, अब के अरे ब्राउन सुगर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसेलाको पुच्छर, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्न रुचाउँछु। लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठूलो धनराशि खत्तम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो
0: नेपालको सन्दर्भमा,
1: सबैमा
0: विश्वव्यापी रूपमा।
1: एउटा तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ, त्यसलाई लिगल भनियो नेपालमा रक्सी। अर्कोलाई चाहिँ के भनिदियो भने यो चाहिँ खुल्लम खुल्ला पाउँदैन, डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथोराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ। त्यो चाहिँ के भयो, ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो, रक्सी कहाँ पाइने भयो, भट्टी रेस्टुरेन्टमा पाइने भयो, ठाउँ छ, बनाउने ठाउँ पनि छ, बेच्ने ठाउँ पनि छ। त्यस्तै यो ट्याब्लेटहरू, के को ट्याब्लेट बना, उयो गाँजाको बना त हो नि, उयो ब्राउन सुगरको बना त हो नि, त्यही लठाउने केमिकलको बना त हो नि, त्यसलाई लागू औषधि भनियो, यो औषधिमा लठाउने हालेको छ है भन्यो, लागू थपियो नि। अब यो चाहिँ कसरी किन्ने त भन्दा, डाक्टरले लेखिदिएपछि औषधि पसलमा किन, या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भन्यो, के भन्यो, कन्ट्रोल। अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इल्लिगल भन्यो। इल्लिगलमा नेपालमा के पर्यो, गाँजाहरू होइन ब्राउन सुगरहरू इल्लिगलमा राख्यो। अब समाजमा के भयो त भन्दा, लिगलवालाले त कारखानै खोले, रक्सी कारखाना खोले, एड गरे, यसमा सुनको चेन पनि छ भने, र समाजमा के भन्थे, यो जातले पाएको यो सोसियल ड्रिङ्क, त्यसमा त अथाह रूपमा उनीहरू मान्छे फसाउन सफल भए हो। दोस्रो ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि डाक्टर साहबले लेखिदिनु होला, नलेखे भने डबल पैसा लिएर या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट लिकेज होला, त्यसको प्राइस अलिक बढ्ने भयो, किन खुल्लम खुल्ला भन्दा अलिक गाह्रो भयो। तर बेच्नै नपर्ने गाँजा कहाँ बेच्ने त, कसरी मार्केटिङ गर्ने त भनेपछि, उनीहरूले के छाने भने 8 देखि 10+2 पढ्ने विद्यार्थी छाने र स्कुल कलेजमा जाने, र स्कुल कलेजमा गएर के भनिदिने त, यसले फाइदै फाइदा गर्छ। अझ एउटा छोरा छान्छ, एउटा छोरा त देख्ने हो,
0: छान्ने चाहिँ कसले हो, तपाईँले
1: ड्रग बेच्ने, गाँजा बेच्ने, जो इल्लिगल, उसले त पसल थाप्न पाएन नि त, गाँजा तपाईँ रक्सीको पसल थापे जस्तो थाप्न पाउनुभयो,
0: त्यो त मिले मिले,
1: अनि तपाईँ कसरी बेच्नुहुन्छ त, मार्केटिङ हाउ यु डु द
0: मार्केटिङ, भनेको उनीहरू पनि विद्यालय विद्यालयमा अथवा जहाँ जहाँ युवाहरू
1: युवा छ त्यहीँ जान्छ, र त्यसमा पनि कसलाई टार्गेट गर्छ त, 8 देखि 12 क्लास पढ्ने, किन रक्सी चाहिँ 24 वर्ष पछि खान्छन् कमाएर, किन खुल्लम खुल्ला छ, यो जस्तो खुल्लम खुल्ला भोलि गाँजा होस् त, गाँजा खुल्लम खुल्ला भयो भने हरेक स्टलमा हरेक कबलमा के बेच्ला, गाँजा बेच्ने कबलमा त खुल्ला नि, अहिलेसम्म त छैन।
0: तर तपाईँ त अब पूर्व प्रहरीको पूर्व एसएसपी, यो सबै कुराहरू चाहिँ पुलिसले
1: क्लियर गराउनुहोस्। अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त, भन्दाखेरि यिनीहरूले एउटा स्कुल छाने, तपाईँको छोरा एउटा छ त्यहाँ लिस्ट बनायो, यो यो यसको बाउ बाहिर यो यो भनेपछि अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ आएर बाहिरबाट, बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ। जस्तो तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि, मन त परेको छैन तर मैले भन्दै गाजा खानुहोस् दस दिनमा सेतो चस्मा निकालिदिए हुन्छ फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि। त्यसै कारण उनीहरूले आएर के भन्न थाले, यसले हिसाब पनि आउँछ, अङ्ग्रेजी पनि आउँछ, विज्ञान पनि आउँछ, ल पनि पढ्छ। अब यो बच्चाले कहिले पढेको छैन, तपाईँले गाजा त आफ्नो छोरालाई पढाएको छैन, तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो, त्यो कहिले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने। स्कुलमा हिसाबको टिचर छ, अङ्ग्रेजीको टिचर छ, विज्ञानको टिचर छ, गाजाको टिचर छैन भनेपछि त्यो बच्चाले कहिले पढेकै छैन। अब यिनीहरू पुगे, फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो। फसेपछि कति दिनमा फस्छ त भन्दा हाम्रा अध्ययनमा, मैले गरेको अध्ययनमा रक्सी पाँच पेग भन्दा माथि 21 दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ। त्यहाँबाट गाँजा चाहिँ 10 चोटि 10 टाइम एकै दिनमा 10 खायो भने त सुत्छ त्यो धेरै नै, 10 डेज भन्नुहोस् न खाएपछि छोड्न सक्दैन। ब्राउन सुगर 8 देखि 10, डिप्रेसनको औषधिमा लठाउने कुरा हालेको छ त्यो चाहिँ 2 हप्तादेखि 3 हप्ता खाएपछि त्यसलाई छोड्न गाह्रो हुन्छ। त्यो कसरी गाह्रो हुन्छ, निन्द्रा लाग्दैन, त्यसको साइकल अरू दिन कुरा गरौंला। आज मैले यति मात्रै भने कुनै पनि देशमा 3टा ड्रग रहेछ ओपन, त्यसमा रक्सी, तर त्यही रक्सीलाई फेरि अरबले चाहिँ के भन्यो त ब्यान्ड गर्यो, 6 महिना जेलै हालिदियो उसले त, बिहारले के भन्यो त ब्यान्डै गर्थ्यो। त्यहाँदेखि ब्यान्ड गर्ने नगर्ने त्यो देशको कुरा भयो, त्यो ठाउँको कुरा भयो, तर हाम्रोमा चाहिँ रक्सी नै पहिलो ड्रग हो। तर मैले ड्रग खाए होइन भनेर त्यो एडिक्ट भएको 15 वर्षपछि मात्रै आउँछ, छिटो आए 15 इयर्सपछि
0: रक्सीमा।
1: दोस्रो ट्याब्लेटहरू भनेको के त, निन्द्र लाग्ने औषधि, खोकीको औषधि, एलर्जीको औषधि, डिप्रेसनको औषधि, पेन किलर, यही नै ड्रग एडिक्ट हो। त्यसलाई मुखबाट हाल, त्यसलाई नाकबाट हाल या रगतबाट हाल, जस्तो भिटामिन पनि कहाँ मुखबाट पनि खान सकिन्छ रगतबाट पनि उयो। र तेस्रो चाहिँ जुन गाँजा चरेसको भए यो चाहिँ लुकेर भित्रभित्र भए। अब तपाईँको प्रश्नमा आउँछ
0: कानूनको, कानून किन प्राप्त भएन,
1: तपाईँको प्रश्नमा आए म, चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ, तपाईँ घरमा आज राति चोरी भयो पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ,
0: भन्नु पर्यो
1: त ड्रग खानले भन्दैन, कसले रिपोर्ट गर्यो त, मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ। जब तपाईँ पीड़ित मान्छेले रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त। नम्बर 1, नेपालमा ड्रग किन चाहिँ रोकिएन त अथवा किन यो इस्युमा गइरहेर गइएन त भन्दा खाने मान्छे ऊ आफैले भन्दैन। दोस्रो, जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्रा लाग्दैन, जिउ दुख्छ, र सुत्नको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ, यसले मलाई मदत गरिरहेछ, अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिस कहाँ अथवा अथोरिटी कहाँ जान्छ त, सिटी साहब कहाँ जान्छ, जाँदैन। दोस्रो, तेस्रो, त्यसमा लेखिएको छ 1 महिना जेल हुन्छ, हाम्रो गाँजा खायो भने 1 महिना जेल हुन्छ, ब्राउन सुगर खायो भने 6 महिना जेल कानूनमा छ। अब तपाईँ आफै 6 महिना जेलको लागि जानुहुन्छ त,
0: जानकारी दिन
1: जानुहुन्छ, त्यहाँ पनि जाने कुरा आएन। त्यसकारण नम्बर 1, अब परिवारले थाहा पायो, कतिमा थाहा पाउँछ, 1.5 वर्षपछि, पहिला चाहिँ त्यो घरमा त्यस्तो केही पनि भएको छैन, 4 लक्षणबाट थाहा हुन्छ, एउटा दुब्लाउँदै जान्छ, किनकि गाजा चरेसले जिउको शक्ति नष्ट गरिदिन्छ, खाएको जिउमा जान दिँदैन, दुब्लाउने बित्तिकै बाउआमाले थाहा पाउनु पर्यो, तर बाउआमाले थाहा पाउँदैन, उनीहरूले पनि कहिले पढेकै छैन, त्यो घरमा त्यस्तो कहिले भएकै छैन। दोस्रो, राति सुत्दैन बिहान उठ्दैन, किनकि जिउ कर्कर खान्छ, पानी पुगेन प्यास लाग्छ, खाना पुगेन भोक लाग्छ, यो शक्ति पुगेन जिउ कर्कर खान्छ, निन्द्रा लाग्दैन। अब निन्द्रा नलागिसकेपछि उसले आमा बाउले बुझ्नुपर्छ, यो ड्रग पनि हुनसक्छ तर उसलाई कहिले पढेकै छैन। तेस्रो, लठ्याउने कुरा खाएपछि चाहिँ पढाइभित्र जाँदैन, पढाइ तलतिर जान्छ, बाउआमालाई थाहा छैन, भनेपछि बाउआमालाई 1.5 वर्ष थाहा हुन्न, ड्रग एडिक्सन 1.5 वर्ष गयो, त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो, बेच्ने दुश्मन होइन उसको, उसको लागि त मित्र हो। अब बाउआमाले एक दिन थाहा पाउँछन्, अब सुरु भयो लाजको फ्याक्टर, अज्ञानताको फ्याक्टर, के गर्ने थाहा नै छैन, युवामा सबैले खान्छन् छोड्छ होला, यसैले 1 वर्ष लयो। अब जब ढल्लो थाल्छ, राब उठ्दैन, फेल हुन्छ, लान त लाने तर लाज हुन्छ, लाजले फेरि 2 वर्ष रोकिदियो, ल मैले लगि पनि हालेँ, अनि आएर पिट्यो भने मलाई डर, ल लान त लाने कहाँ लाने किनकि कसैलाई पनि एजुकेट गरेकै छैन ड्रग एडिक्सनमा. त्यसकारण पहिलो त्यो व्यक्ति आफैले नभन्ने, दोस्रो बाउआमाले लुकाउने, भनेपछि त्यो केस प्रशासनमा पुग्यो त पुग्दै पुगेन. अब पुगिहाल्यो भने प्रशासनले त्यही बाउआमालाई गाली गरिदिन्छ, तैँले पैसा दिएर दिछु होला भनिदिन्छ, किनकि उनीहरू ट्रेनै छैन. ड्रगको एडिक्सनमा प्रशासन ट्रेनै छैन. ल इन्फोर्समेन्ट भने के त, कानून कार्यान्वयन गर. कति बेला कानून कार्यान्वयन गर्न त, जब कानून तोडिन्छ. भनेपछि कानून तोडिने भनेको के त, कोही मान्छेले खायो, खाएको खानु हुन्थेन एक महिना जेल, तर खाएकोले भन्दैन त, कहाँ थाहा पाउनुहुन्छ तपाईँले, त्यहाँ त खाएकोले भन्दैन नि त, त्यहाँ त चोरको जस्तो रिपोर्ट गर्न जाने भएन. बाउ पनि लुकाउँछ, मेरो छोरले खाएको छैन भन्छ, ल भनिहाल्यो अरे ल पुलिसलाई, भन्यो भने उसलाई थाहा नै छैन के गर्ने. ड्रग एडिक्सनमा परेको मान्छेलाई उसले थुन्न जाने छ, तर उसभित्र भएको जिउ करकर खाएको बी1 बी2 बी3 सीडी के फ्लोरिक एसिड जस्ता भाइटमिन्स मिनरल नष्ट भएको उसलाई थाहा नै छैन.
2: त्यो भनेको प्रहरी प्रशासन
1: ड्रग एडिक्सनको कोर्सै छैन. सोध्नुहोस् सोध्नुहोस् ड्रग रोक्ने हो भने कुनै पनि, जस्तो हेर्नुहोस् न बेला बेला मन्त्रीहरूले बोलाइदिएको छु, तपाईँले कुन चाहिँ मन्त्रीले बोलाइ देख्नु भएन जसले ड्रगका कुरा गरेको छैन,
2: सबै बोलिरहेका सुनिन्छ.
1: ल म एउटा मात्र उदाहरण दिन्छु, पहिला पहिलाको त कुरै नगरौँ. एउटा मन्त्री आए, म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने, पैसा माग्यो, पैसा छैन भनिदिएको रिटायर्ड गरिदियो, हामी 43 वर्षमा त ढाकरे, अब के गर्ने. अनि विदेश जान लगाएको, यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो, किनकि नेपालको पहिलो रियाब खोल्ने मै हो, पुलिसमै हुँदा, पुलिसमै हुँदा
2: मिल्थ्यो त्यसरी गर्नु.
1: मैले ल्याएँ नयाँ तर्क, मिल्थे थिएन, रियाब थिएन, मान्छे क्राइम गरिरहेको छ, पुलिसले खोल्नुपर्छ भन्ने मेरो आसरा भन्ने छ नि, त्यो खुल्यो, मैले खोल्यायो
2: तपाईँको अग्रसरतामा,
1: मेरै दिमागमा सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो, नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न. यो ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा, 5 वटा काम गर्नुपर्ने रहेछ. नेपालमा 3 करोड मान्छे छ, अहिले 7 लाख जति फसेका छन् हो
2: ड्रग यो दुर्व्यसनमा.
1: उनीहरूको तथ्याङ्कमा 1,34,000 भनेको छ सरकारको, ती 1,34,000 को हो त, गएर पुलिसमा समातिएका, रियाबमा गएका, रेकर्डेड हो. तर 10 जनामा एउटा मात्र रेकर्ड छ, 10 जना मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ, रेकर्डेड भएको छ, सबै पुलिसमा परेको छ, खाने जतिमा परेको छ. हो 9 जना बाहिर छन् भने 7 लाख छ भने, अब सुन्नुहोस् है तपाईँले, तपाईँले तपाईँले यो तपाईँहरूले पनि जान्नुपर्छ यो कुरा. यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ. हामी त्यसको
2: त्यो अगाडि चाहिँ यो नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि,
1: 1,34,000
2: त्यो मिल्दैन भन्ने तपाईँको विचार, 1,30,424 जना लागू औषध प्रयोगकर्ता रहेको, त्यसमा 46,309 जना चाहिँ यो 2064 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भनेर देखायो. त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी.
1: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ रेकर्डमा, सबैको रेकर्ड हेर्छ,
2: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख,
1: सबै पक्राउ परेको छ, सबै पक्राउ परेको छ, चोर जति
2: नपर्नु पनि सक्छ,
1: नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन. त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भने पनि युजली 10 जना भन्छ भने, आएको कतिजना छ रियाब जेलमा 1 जना, 9 बाहिर छ. त्यो यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए, अरूको होइन, अरूको होइन. तपाईँकै टोलमा कतिजना होला नि त्यहाँ रेकर्डमा छैन.
2: यो चाहिँ अभिलेख राखिएको मात्रै हो, नराखिएको 9 गुणा बाहिर छ भने तपाईँको
1: 9 गुणा छ, बक्काइदा छ, बक्काइदा छ. म अहिले 7 लाखमा त स्ट्यान्डै गर्छु.
2: अब तपाईँको त्यो जुन 5 वटा तपाईँले बताउनु खोज्दै हुनुहुन्छ त्यो भनेर चाहिँ के,
1: अब तपाईँ एकछिनमा गृहमन्त्री हुनुभयो, तपाईँले बोलिदिनु भयो नेपालमा रोक्छु, एउटा गृहमन्त्रीलाई मैले रिटायर भएपछि सल्लाह दिएँ, उसको पिएलाई भेटेर ड्रगमा काम गर्नुहोस् है, धर्म पनि हुन्छ, नाम पनि कमाइन्छ, भनेपछि आफूले जानेको, म त अब यसको विज्ञ नै हो, सारा लेखेर यसरी गर्नु भनेर पठाएको, पिएले के भनेर पठाएछ, मन्त्रीज्यूलाई चाहिँ कति पैसा आउँछ भन्छ, मानव कि ए डलर ए डलर आउनुला जस्तो क्या उसलाई उहाँलाई सहयोग गर्नु छ कति बेला आउँछ भन्छ भन्छ त्यो बेलाको कुरै छोडिदियो अहिले पछि पछि
2: आएर कति वर्ष अगाडिको कुरा
1: 64 म रिटायर भएको 65 66 67 68 बीच होला
2: त्यतिखेर गृहमन्त्री को थियो भन्ने कुरा देखिनेपछि
1: कुरा तिनका मलाई नाम पनि सम्झिनु मन लाग्दैन कुनै मन्त्री थिए जो हामीसँग पैसा माग्ने तिनका नाम सम्झिनु मन लाग्छ नाम पनि सम्झिनु मन लाग्दैन
2: भनेको त्यस्तो भयो यो मन्त्री स्तरबाटै अथवा नेतृत्वबाटै काम राम्रोसँग हुन सकेन भन्ने तपाईँको बुझाइ अहिलेसम्म
1: नेतृत्व कस्तो भयो नि गर्ने त जनप्रतिनिधि नै हो अहिलेको सिस्टममा कसले मन्त्रालय सम्हाल्छ
2: तपाईँले भने जस्तै कति पैसा आउँछ त्यो नाफा घाटा हेर्न थाल्यो भने कसरी काम हुन्छ
1: भएन नि त कहाँ भयो त त्यही भएर त्यो जेएनजी आन्दोलन भएर नयाँ सरकार आयो नि रेभोल्युसन किन आयो त प्रमोसनमा पैसा माग्ने नै हो नियुक्तिमा पैसा माग्ने नै हो कर्मचारीसँग त्यो त घोर अन्याय थियो नि त अन्याय भएर त उनीहरूले पनि सजाय पाए
2: लागु औषध नियन्त्रणमा अब चाहिँ राम्रो काम हुन्छ भने तपाईँले के आशा छ
1: अहिले पनि हुँदैन त्यहाँ दुईटा कुरा छ नम्बर एक तपाईँ मन्त्री हुनुहोस् प्रधानमन्त्री हुनुहोस् सचिव हुनुहोस् या पुलिसको इन्सपेक्टर हुनुहोस् तपाईँको मनमा आयो कि म लागु औषध रोक्छु त्यो तपाईँको थट मात्रै हो विचार मात्रै हो बुझ्यो अब थटलाई एक्सनमा परिवर्तन गर्नका लागि तपाईँसँग प्रोग्राम चाहियो कि चाहिएन प्रोग्राम चाहिएन प्रोग्राम के अब जस्तो तपाईँले एउटा हेर्नुहोस् यो के अरे लेखक रमेश लेखक सुदूरपश्चिममा असाध्यै ड्रग बढ्यो है बढेपछि रमेश लेखकले सुदूरपश्चिममा गएर के भन्नुभयो म विशेष अब ड्रग विरुद्ध लाग्छु पेपरको फर्स्ट पन्नामा आए तर अहिले त्योभन्दा बढी सुदूरपश्चिममा बढ्यो कारण के भयो त कारण के भयो त भन्दा थट पनि छ बोली पनि भयो प्रोग्राम
2: भएन
1: त्यस कारण म अहिलेको सरकारहरूले पनि ड्रगको बारेमा कुरा गरेका छन् त्यसको एप्रिसिएट गर्छु किनकि ड्रग रोक्नै पर्छ
2: तर कुरा मात्रै गर्ने रहेछ भने त के नै हुँदो रहेछ तपाईँले सरस्वती भनिसक्नुभयो नि फलाना गृहमन्त्रीले यस्तो
1: मैले तपाईँको इन्टरभ्यू पनि यही भनेको छु तपाईँभन्दा अगाडि नै 20 इन्टरभ्यू दिएको छु नि त मैले यही कुरा भने हुन्छ नि त मैले इट्स नट माई फर्स्ट टाइम द्याट आई एम सेइङ समथिङ सबैलाई मैले के भने हुन्छु भने चाहे संयुक्त राष्ट्रसंघले विश्वको ड्रग रोक्ने कुरा गरोस् या गाउँपालिकाले आफ्नो पालिकामा पाँचवटा काम गर नम्बर एक 7 लाख मान्छे नेपालमा परेछ ठिक छ 6 लाख के अरे अरू 2 करोड 93 लाख त परेको छैन यसलाई जोगाऊ जोगाउने कार्यक्रम के त अफिस देखाउनुहोस् मलाई
2: लागु
1: नो प्रहरीमा गृह प्रहरीलाई दिएको माइन्डेट के हो कानून कार्यान्वयन गर उसको जन्म कहिले मात्रै हुन्छ ड्रग बेचेपछि खाएपछि मात्रै हुन्छ रोक्नमा हो छैन होला सामुदायिक पुलिसले कोसिस गर्यो होला सिडिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला दरबन्दी देख्नु भएको छ दरबन्दी सहितको अफिस देख्नु भएको छ जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ
2: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
1: गर्न सक्छ बिचरा गृह मन्त्रालयले बजेट दिएका छन् केही पनि छैन सानो एउटा शाखा छ 20-30 लाख रुपियाँ दिए होला कसरी सक्छ उसको त्यहाँ त नियन्त्रण शाखा हुनु परेन नियन्त्रण महाशाखा हुनु परेन ल महाशाखा त भयो अब त्यो नियन्त्रण टोलीले देशभरिको स्कूलमा पढाउने होला देशभरिको आमा समूहलाई पढाउने होला देशभरिको चाहिँ पुलिसहरूलाई पढाउने होला त ठूलो अफिस चाहिएन जो भ्यान लिएर घुमेको घुमै ड्रग एजुकेसन भ्यान भनोस् घुमेको घुमे होस् उसको टेलिभिजनमा कार्यक्रम होस् उसको रेडियोमा कार्यक्रम होस् छैन
2: भनेको कानून चाहिँ छ तर संरचना नभएर मात्रै रोक्न सकियो भने तपाईँको
1: त्यो कानून पनि भन्दिनँ मैले तपाईँको क्वेसनको आन्सर दिइरहेको छु पहिला तपाईँले भन्नुभयो मन्त्रीले बोलेर मात्र रोकिन्छ रोकिन्न भने मैले पहिला तपाईँ नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्
2: छुट्टै संरचना बनाउनु पर्यो
1: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ कोही स्कुल डिपार्टमेन्ट हेर्ने कोही गाविसहरूलाई हेर्ने कोही आमाहरूलाई हेर्ने 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर र बजेट पनि निकै ठुलो चाहिन्छ र दुई अब खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ गर्छ गर्दैन चिन्ने कसरी त उसले रिपोर्ट गर्दैन उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ चिन्ने भने कसरी जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने सिद्धेन नागरिकतामा परे विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने परे जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे स्कुलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु तिमी बच्नै सक्दैनौ, तिमी अफिसै जा बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने। यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो। या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन, त्यो शाखा छ छैन भनेपछि ड्रग एडिक्टहरूभित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। तेस्रो, अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ, अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, नचोर नढाँट ला सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। चारमा ती उसलाई पागल के अरे साइकाटिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त? ड्रग एडिक्सनमा परेको थाहा पाउनुभयो, 7 लाख मान्छे आइडेन्टिफाई भयो, अब मोडल के त? कसलाई जेल हाल्नुहुन्छ कसलाई? किन त्यो मान्छे नखा नछोडेसम्म त उसलाई निन्द्र लाग्दैन, ऊ भारतमा गएर खान्छ, यहाँ नभए अन्त गएर खान्छ, एउटा चिज नभए अर्को चिज खान्छ, जस्तो भात पाइएन भने रोटी खाउँला, ग्यास भएन भने दाउरा भालौला, त उसले पनि अल्टरनेट ड्रग लिएर भए पनि उसलाई सुत्नु त छ। भनेपछि तपाईँलाई मैले भनिदिए ल, नेपालमा 3 लाख ड्रग एडिक्ट छ, तपाईँकै तथ्याङ्क अनुसार 1,84,000-34,000 छ, व्यवस्थापन गर्नुहोस्। सरकारको एउटा रिहाब छ थाहा छ? एउटा पनि छैन, एउटा पनि छैन।
2: त्यसो भए नेपालको मोडेल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
1: चाहिँ मैले भनिरहेको छु त, सरकारको एउटा पनि रिहाब छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस्, या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण एकमा नखाएकालाई खान नदिने, दुईमा खाएकालाई चिन्ने, तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रिहाब गए, उनीहरू कहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याप्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि, विदेश पठाउने हो कि, गभर्मेन्ट जबमा छिराउने हो कि? छ अहिले शाखा छ, अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गर्यो भने 20% ड्रग रोकिन्छ, 80% नखाएकालाई खान नदिने उहाँसँग अफिसै छैन, खाएकालाई चिन्ने उहाँसँग अफिसै छैन, चिनेकोलाई चाहिँ व्यवस्थापन गर्ने अहिलेसम्म शाखा पनि छैन, व्यवस्थापन भएर आएको मान्छेलाई फेरि खान नदिने सपोर्ट गर्ने शाखै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन, त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ, ब्याङ्कक जान्छ, तर उसको जुन

नमस्कार सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको सीआईएन संवादमा हामी नेपाल प्रहरीका पूर्व एसएसपी तथा दक्षिण एशिया प्रमुख अन्तर्राष्ट्रिय नार्कोनन अमेरिकामा आबद्ध रहनुभयो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाल भर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योति पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पदेनाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz रनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सर्वर रेडियो नेटवर्क भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो धुदुरी एफएम 97.2 MHz धुदुरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेडुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz निलगन्ती धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 11 गते, तदनुसार ऋषि सन् 2026 जुन 25 तारिक, शक सम्वत् 1948, नेपाल सम्वत् 1146 तथा राजपा रोद्र नामक सम्वत् उत्तरायण ग्रीक मृत्यु आज बिहिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज एकादशी। आज विशेष गरी आज निर्जला एकादशी यानि कि तुलसी बीजारोपण एकादशी रहेको छ र आजको एकादशी 40 घडी 50 पला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ स्वाति नक्षत्र, स्वाति नक्षत्र रहेको छ 33 घडी 25 पला। यस्तै गरेर योगमा रहेको छ शिव योग रहेको छ 21 घडी 5 पला। कर्णमा रहेको छ वणिजह करण रहेको छ 9 घडी 21 पला रहेको छ। चन्द्रमा तुला राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी श्री सूर्यनारायण देवता चाहिँ आजको दिनमा विशेष गरी मिथुन राशिमा विशेष गरी आनन्द योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भए पनि सदा सूर्यास्त 7:01 हुनेछ र आजको दिनमा घडी 13:50 पला रहनेछ। आज निर्जला एकादशी व्रत तुलसीको दल राख्ने दिन, आज भूमि पूजा गर्ने दिन रहेको छ, असाध्य पवित्र असाध्य शुभ दिन रहेको छ आज भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको विशेष गरी कहाँ कसरी के गरेर व्यतिरहन्छ त्योभन्दा पहिला आजको शुभ समय यानि कि आजको तुलसीको दल राख्ने समय कतिखेर रहेछ त भन्ने विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। विशेष गरी आजको शुभ बेला रहेको छ विशेष गरी साँझको 5:18:59 विशेष गरी साँझको 7:03:11 आज शुभ बेला रहेको छ भने, यस्तै गरेर
आजको लागि लाभ बेला रहेको छ, विशेष गरी लाभ बेला रहेको छ, विशेष गरी दिउँसोको 12:06:26 विशेष गरी दिउँसोको 1:50:37 आज लाभ बेला। आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:34:48 विशेष गरी दिउँसोको विशेष गरी साँझको 5:18:59 काल बेला रहेको छ। यस्तै गरेर अहिले यतिखेर रोग बेला रहेको छ भनेको 8:38 चाहिँ तुलसीको दल राख्न मिल्दैन है। यस्तै गरेर तपाईँको चाहिँ 8:38 रोग बेलामा राख्यो भने घरमा रोग भित्रिने होइन, तुलसीलाई रोग लाग्ने भन्ने पनि हुन्छ। यस्तै गरेर त्यसपछि उद्योग बेला रहेको छ 10:22, त्यसपछि 12:06 चार बेला रहेको छ, चार बेला रहेको छ, अनि त्यसपछि 12:06 पछि तपाईँले 1:50 भित्र तुलसीको दल राख्न मिल्छ। त्योभन्दा राम्रो भनेको दिनभरि भोकै बस्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, तुलसीको दल राख्नलाई तयार पार्नुहोस्, मठहरू तयार पार्नुहोस्, मठलाई सिँगार पटार गर्नुहोस्, राम्रो सरसफाई गर्नुहोस्, त्यसपछि तपाईँले साँझको 5:18:59 तपाईँको चाहिँ भनेको साँझको 5:19 चाहिँ तुलसीको दल राख्न पाउनुहुन्छ। त्यो बेला पनि राख्न मिल्छ, अहिले बिहान राख्नुभन्दा बेलुका राख्न समयको हिसाबले राम्रो। अब यस्तै गरी तपाईँको चाहिँ भोक कन्ट्रोल गर्न सक्नुहुन्न, अस्वस्थ हुनुहुन्छ भने 8:38 पछि राख्नुहोला राख्दाखेरि है। यसरी तपाईँले यसलाई म्यानेज गर्नुहोला। आजको लागि चाहिँ विशेष गरी तुलसीको मठ छैन भने तपाईँले गमला छन् भने गमलामा भए पनि राख्नुहोस्, गमला पनि छैन भने एउटा बाल्टी चोखो बाल्टी है, जस्तै कपडाहरू नधोएको बाल्टीहरू चोखो बाल्टीहरू छन्, सकभर नयाँ बाल्टी भए पनि हुन्छ, त्यो बाल्टीमा तलपट्टि 2-4 पाल पार्नुहोस् है, एउटा रड तताउनुहोस् अथवा फलामका चिज केही तताएर चाहिँ तल घोचिदिनु भयो भने पाल पर्छ, 4-5 पाल राख्नुभयो भने, अनि त्यसपछि तल अलिकति ढुङ्गाहरू राख्नुहोस् थोरै, जी बाल्टीको पिँधमा थोरै ढुङ्गाहरू राख्नुहोस्, त्यसपछि गाईको गोबर मुनि माटो राख्नु होला तपाईँले चाहिँ मल, गाईको मल, अनि त्यसपछि तपाईँसँग पिना छन् भने तोरीको पिना छन् भने तोरीको पिनालाई कुटकाट पारेर धुलो बनाएर तोरीको पिना जस्तै गरी माटो गोबर मल तपाईँको मिसाएर मिक्स गरेर तपाईँले राख्न सक्नुहुन्छ। भैँसीको मल प्रयोग नगर्नु होला है। तपाईँले चाहिँ आजकोमा विशेष गरी मैले यो तपाईँलाई जानकारी गराएँ। तपाईँ तीन तरा 4 माथि बस्नुहुन्छ अथवा तपाईँ भाडामा बस्नुहुन्छ भने पनि तपाईँले तुलसीका मठ चाहिँ जस्तै भाडामा बस्नुहुन्छ भने घरबेटीले चाहिँ जहाँ पूजा गर्नुहुन्छ तपाईँ त्यहाँ गएर पूजा गर्न पाइन्छ है। यस्तै गरी तपाईँ 3-4 माथि बस्नुहुन्छ, दैनिक रूपमा सेवा पूजा गर्न अलिकति अप्ठ्यारो भइराखेको छ, असहज भइराखेको छ भने तपाईँले एउटा गमलामा भए पनि पूजा चाहिँ गर्नुपर्ने हुन्छ। चोखो ठाउँमा राख्नुहोस्, शुद्ध बनाएर राख्नुहोस्, दैनिक रूपमा जल राख्नुहोस्, घाम लाग्ने ठाउँमा राख्नुहोस्। तुलसीलाई राख्दाखेरि चाहिँ घाम अनिवार्य चाहिन्छ तुलसीलाई। तुलसा भनेको पहाडतिर चिसो हुने हिउँ पर्नेतिर तुलसा हुँदै हुँदैन हेर्नु, किनकि तुलसीलाई के हुन्छ भन्दा चिसो सहन सक्दैन तुलसीले, त्यो भएर अलिकति घाम राख्ने घाम पर्ने ठाउँमा तपाईँको बिहानको घाम 1-2 परोस्, घरको अगाडिपट्टि राख्नुहोस्, घरबाट बाहिर निक्लिँदाखेरि तुलसाको मुठ दाहिनेपट्टि परोस् होइन, त्यसलाई चाहिँ तपाईँको पूर्व पश्चिम उत्तर दक्षिण नहेर्नु होला, घरबाट निक्लिँदा दाहिने हातमा हुनुपर्छ तुलसा, तुलसाको मुठ चाहिँ होइन हो। यसरी राख्नुभयो भने तपाईँलाई एकदम बेस्ट हुन्छ, राम्रो हुन्छ, कुनै कुराको समस्याहरू बाधाहरू आउँदैन भन्ने कुराहरू मैले तपाईँलाई जानकारी गराएँ। पालो रहेको छ ग्रह गोचर, ग्रह गोचरमा आज विशेष गरी ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ, स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ, रोबाट नाम आउँछ, अन्त्यनारी देवगण पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन खर्चिलो देखे पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुँदै जाँदैछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रह गोचर त्यति देखिएको छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। शोक पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइँदैछ। तैपनि भौतिक साधन जोड्ने समय रहेको छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिँदा राशि मेषलाई आजको दिन विशेष शुभ रहनेछ। वृष राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। विभिन्न अवसर प्राप्त हुँदै जाँदैछन् र मनका फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुँदै जाँदैछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिन्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदैछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुँदैछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। सेवामूलक कामबाट सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सबल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। पछि लाभ हुने काम पनि प्रारम्भ हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन निर्णय मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। अवसरले पछि आए पनि चुनौतीसँग जुझ्नुपर्ने समय रहेको छ। बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। प्रतिष्ठित व्यक्तिसँग र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्नेछ। शुभचिन्तकलाई साथ मिलेर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना थालनी हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन छोटो समयमा राम्रो उपलब्धि हातलाग हुनेछ। स्रोत साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मेहनतले दैनिकीय परिवर्तन आउनेछ। रोकिया काम बन्नाले थप काम गर्ने अवसर मिल्दैछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। पहिलेका कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला अर्को मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। भेटघाटमा अल्मलिनाले आँटेका काममा बाधा हुनेछ। तैपनि मेहनत गर्दा पछिको लागि फाइदा लिन सकिन्छ। स्वास्थ्यको लागि खानपानमा सजग रहनु पर्ला। परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्त रहनेछ। मेहनतले नामदाम इनाम दिन सक्छन्। आफन्तका लागि समय दिनुपर्ने हुन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी गर्न सकिन्छ। अवसर प्राप्त हुँदै जानेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिन्छ। लाभांश सञ्चय नभए पनि मेहनत गर्दा पछिको खर्च घटाउन सकिने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मनको धनार्जन हुँदै जाँदैछन्, विभिन्न स्रोत साधन जुट्दै जाँदैछन्, आँटले काम बन्द जाँदैछन् भने आमदामीले उत्साह जाँदैछ। श्रमको उचित मूल्याङ्कन हुनाले आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउनेछन्। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। सटपट लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछन्। व्यापारमा थन्किएको वस्तु बिक्री हुँदै जानेछन् र अड्किएको रकम पनि उठ्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम गर्न समय लाग्नेछ। नामदाम इनाम कमाउने अवसर समेत प्राप्त हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन फाइदा सामान्य भए पनि तारिफिका काम थालनी हुनेछ। धर्म कर्म तथा परोपकारमा प्रवृत्त भइल चिताको काम छिट्टै सम्पादन हुने योग रहेको छ। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। व्यापार व्यवसायमा विस्तार गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव तुम्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुको साथै दाम र प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने समय रहेको छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको काम पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जाँदैछन्। पहिले बिग्रिएको काम दुहार प्रयत्न गर्नुपर्दा लाभ उठाउन सकिन्छ। स्वास्थ्यका लागि व्यायाम तथा खानपानमा ध्यान पुर्याउनु पर्ने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

मैले तपाईँलाई गराइसकेका छु र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। म तपाईँलाई आज विशेष जानकारी गराउन खोजिराखेका छु। आज विशेष गरी गीताको विषयमा, श्रीमद् भगवत गीताको विषयमा जानकारी भने म तपाईँलाई गराउन खोजिराखेका छु। तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला है, अनि मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्। गीताले के भनेको छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु। श्री परमात्मने नमः। श्री कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। विशेष गरी आजको पवित्र बिहानी को रूपमा मैले तपाईँलाई गीताको विषयमा केही कुरा पस्किँदै खोजिराखेका छु। विशेष गरी कुरुक्षेत्रको धर्म क्षेत्रमा अर्जुनको हृदयमा फैलिएको शोक, भ्रम, मोह र उद्विग्नताको घडीमा भगवान श्रीकृष्णको कण्ठद्वारा झरेको दिव्य ज्ञान श्रीमद् भागवत गीता यो पृथ्वीमा प्रकट भएको थियो। त्यो समयमा हजारौं वर्ष अघि उच्चारित यी वाणीहरू आज पनि जीवन, कर्म, कर्तव्य, भक्ति र मोक्षका लागि उत्तिकै शक्तिशाली मार्गदर्शक बन्न सकेका छन्। विशेष गरी गीता ज्ञान यज्ञको स्मृति हो। धर्म मार्गमा हिँड्न प्रेरणा दिने उज्यालो दीपको रूपमा पनि हामीले गीतालाई हामीले बुझ्न सकिन्छ। श्रोता मित्रहरू, युद्धको रणभूमि कुरुक्षेत्र, दुवै पक्षका सेनाहरू उभिएका भीष्म, द्रोण जस्ता महर्षि समान योद्धाहरू, महावीर अभिमन्यु, विराट, द्रुपद, शल्य र शिखण्डी जस्ता महान बलिशालीहरू चाहिँ युद्धभूमिमा उभिनु भएको थियो र तर अर्जुनको अन्तर्मन भने विचलित भइराखेको थियो युद्ध गर्नको लागि। चाहिँ उहाँले देख्नुहुन्छ युद्ध म कोसँग गरिराखेको छु भन्दा आफ्नै गुरु, आफ्नै पितामह, आफ्नै कुटुम्ब, युद्ध जिते पनि मैले यिनै प्रियजनसँगको वध गरेर प्राप्त भएको राज्य कस्तो सुख हुन्छ होला त, आफ्नो आफन्तलाई हत्या गरिसकेपछि कस्तो सुख पाउँछु होला त मैले। त्यही वेदनाका वेदनामा चाहिँ अर्जुनका वचनहरू चाहिँ कृपया परया वृष्टो विशी दन्ती दमब्रवित, हे माधव, हे कृष्ण, मेरो धनुष हातबाट झरेको छ, शरीर काँपेको छ, मन अस्थिर रहेको छ, युद्ध म कसरी गरौं। गीतामा भनेको छ है, अर्जुनले भन्नुभएको छ यो युद्ध म कसरी गरौं। मन मन्दिर ढाकिएको थियो महोदय तमसले, यही घडीमा यही मोडमा भगवान श्रीकृष्णले प्रदान गर्नुभएको जीवन परिवर्तन गर्ने, मन शुद्ध पार्ने र कर्तव्य प्रकट गराउने दिव्य उपदेश नै के हो भन्दा गीता हो। यसको मूल सारांश भनेको यति नै हो है। श्री कृष्ण वदन, कृष्णले भन्नुहुन्छ असो चानन्य सोदन्वम प्रज्ञा वादम सभाससे, हे अर्जुन, तिमी जसका लागि शोक गरिरहेका छौ तिनीहरूको शोक गर्न योग्य होइन, किनकि आत्मा जन्मिँदैन मर्दैन, नजायते मृियते वा कदाचित। आत्मा सनातन, अविनाशी, नित्य शुद्ध र चेतन तत्व हो। शरीर क्षणभङ्गुर हुन्छ, वसांसी जीर्णान यथा विहाय, जसरी पुरानो वस्त्र फेर्छौ त्यसरी नै आत्माले शरीर परिवर्तन गर्दछ। यसैबाट शुरू हुन्छ पहिलो अध्याय अर्जुन विषाद योग, दोस्रो अध्याय सांख्य योग र ज्ञानको उज्यालो फैलिन थाल्दछ। भगवान भन्नुहुन्छ कर्मण्येवाधिकारस्थे माफलेषु कदाचन, यसको अर्थ के हो।

कर्म गर तर फलको प्राप्तिको आसक्ति त्याग गर्नुपर्दछ हामीहरूले। आजको समयमा तनाव दबाव निराशा किन, किनभने हामी फलमा मात्र केन्द्रित छौं, कर्ममा होइन। श्री कृष्णले भन्नुहुन्छ योगस्थ कुरु कर्माणि, अर्थ यसको के हो भन्न खोज्यो भन्दा मन शान्त बनाएर कर्म गर, शान्त मनले गरिने कर्म सफल हुन्छ अवश्यमेव। कर्मयोगले भन्छ, के भन्छ कर्मयोगले भन्दा कर्तव्य टाढेर भागेर शान्ति मिल्दैन, कर्तव्य पूरा गरेरै के हुन्छ भन्दा शान्ति मिल्दछ। गीताको चौथो र पाँचौ अध्यायमा ज्ञान योग यहाँ भगवानले बताउनुहुन्छ। ईश्वर सनातन अजोपि सन्न व्ययात्मा, भगवान जन्मिने मर्ने होइन, तर धर्म र अधर्मको सन्तुलन बिग्रदा अवतार धारण गर्नुहुन्छ भगवानले। पवित्राणय साधूनाम विनाशाय च दुष्कृताम, श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। ज्ञानाग्नि सर्वकर्माणि भस्म सात कुरुते, ज्ञानले अज्ञानी रूपी कर्म फललाई जलाइदिन्छ। ज्ञान आयो भने के हुन्छ भन्दा अज्ञान रूपी कर्म रूपी कर्म फललाई चाहिँ यसले ज्ञानले जलाइदिन्छ। गीताको सात अध्याय र बाह्र अध्याय भक्ति योगका फूलहरू यहाँ भगवान अत्यन्त मधुर स्वरमा भन्नुहुन्छ। मनमना भवमद भक्त हो, मेरो चिन्तन गर, मैले समर्पित हो, म प्रति समर्पित हो, तिमीहरू भक्तहरू सबै म प्रति समर्पित हो भनेर श्री कृष्णले भन्नुभएको छ। मलाई नमस्कार गर, म तिमीलाई अवश्य उद्धार गर्नेछु, भनेको मेरो साष्टाङ्ग दण्डवत नमस्कार गर्नु, मेरो श्रद्धा भक्तिद्वारा आराधना गर्नु, म तिमीलाई अवश्य उद्धार गर्नेछु। यस्तै प्रतिज्ञा संसारमा कुनै ग्रन्थमा पाइँदैन। यो यस्तो प्रतिज्ञा जुन गीतामा भन्नुभएको छ, यस्तो प्रतिज्ञा संसारमा कुनै पनि ग्रन्थमा पाइँदैन। भगवान भन्नुहुन्छ पत्रम पुष्पम फलम तोयम, तुलसी पत्ते भए पनि शुद्ध मलले चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। त्यही भएर पूजा लाउने भन्नेमा धेरै खर्च गरेर पूजा लाउनुपर्छ भन्ने पनि छैन। पत्रम पुष्पम फलम तोयम भनेको छ, यहाँ के भनेको छ भन्दा तुलसी पातै भए पनि शुद्ध मलले चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। भक्ति योगको योगको सुन्दरता जसमा जाति वर्ण धनी गरिबको भेद छैन, मन पवित्र भयो भने ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ। मन के चाहिन्छ, पवित्र चाहिन्छ। शरीर बाहिरी रूप छाला पवित्र भएर सुकिला भएर हुँदैन, मन पवित्र चाहिन्छ। जसको मन पवित्र हुन्छ उसको मनमा भगवानको मन्दिर बसेको हुन्छ, ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ, त्यहीँभित्र हुनुहुन्छ। विशेष गरी अब ध्यान योगमा के भन्नुहुन्छ भन्दा चाहिँ ध्यान योग यहाँ भगवान बताउनुहुन्छ सुचौ देशे प्रतिष्ठाम्यः, ध्यान गर्न शुद्ध स्थान चाहिन्छ, मनलाई शान्त बनाउँदै बिस्तारै बिस्तारै एकाग्रता प्राप्त गर्ने पनि भन्नुभएको छ। यतो यतो निश्चरति मनस्तश्चल मस्थितम, जहाँ जहाँ मन चाहिँ जहाँ जहाँ भड्किन्छ फेरि फेरि ईश्वर स्मरणमा लागिराख्नुहोस्। कुनै पनि मन विचलित भयो भने तपाईँले चाहिँ विष्णुको आराधना गर्नु, श्री कृष्णको आराधना गर्न अगाडि बढ्नुहोस्, मन स्थिर रहन्छ भन्नुभएको छ। आजको जीवनमा तनाव अनिद्रा मानसिक थकान हटाउन ध्यान योग अमृत समान छ। तपाईँहरू अलिक डिप्रेसनमा जानुभएको छ, तपाईँको आफ्नो आफन्तहरू भने पनि ध्यानमा बस्न सिकाउनुहोस् उहाँहरूलाई चाहिँ। अनिन्द्रा छ तनाव छन् भने ध्यानमा बस्न सिकाउनुहोस्। यो ध्यान योग भनेको आजभोलिको कलियुगको अमृत हो भनेर भनेको छ। विशेष गरी चाहिँ एघारौं अध्याय गीताको शिखर, अर्जुनले श्री कृष्णको विश्वरूप अवलोकन गर्नुहुन्छ। दिव्य ददामि ते चक्षुः, भगवान भन्नुहुन्छ अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु, मेरा अनन्त रूप हेर भनेर भन्नुभएको छ भगवानले। है कस्तो राम्रो छ यो, यसमा हेर्नुहोस् त, अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ। दिव्य नेत्र दिन्छु, मेरो विराट रूपलाई तिमीले हेर
देखला हेर भने भन्नुहुन्छ त्यही क्षणमा अग्नि ज्वाला समान तेज अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो सबै देवता सबै रूप सृष्टि पलायन समय काल सबै एकै एक शरीरमा अर्जुन विस्मित भयरित र भक्ति विभोत नमस्तेस्तु सहस्रकृत भनेर भन्नुहुन्छ। त्यहाँ अर्जुनले दर्शन गर्नुभयो भगवान श्रीकृष्णको विराट रूपलाई चाहिँ दर्शन गर्नुभएको छ। जीवनको अदृश्य नियमका नियमहरू बताउनुहुन्छ। प्रकृति सृष्टिको शक्ति हो, प्रकृति चाहिँ सृष्टिको शक्ति, पुरुष चेतना आत्मा त्रिगुण रजगुण सतगुण तमगुण, सतगुण रजगुण र तमगुण। मन मानिस किन बद्लिन्छ, मनको मन मानिस किन बद्लिन्छ भने हाम्रो मन किन बद्लिन्छ भन्दा किन कहिले शान्त कहिले क्रोध र कहिले आलस्य यी सबै गुणहरूको खेल हो। हेर्नुहोस् सत्वगुण रजगुण र तमगुणमा यी पर्दछन्। भगवान भन्नुहुन्छ सत्वगुणले प्रकाश दिन्छ, रजगुणले तृष्णा, तमगुणले आलस्य र अज्ञान ल्याउँछ। त भन्नुहोस् है अब तपाईँहरूमा कुन छ, कुन सत्वगुण छ कि रजगुण छ कि तमगुण छ कि? सत्वगुणले प्रकाश लिएर आउँदछ उज्यालो राम्रो, रजगुणले तृष्णा, तमोगुणले आलस्य र अज्ञान लिएर आउने गर्दछ। गीता सिकाउँदछ हामीलाई के भन्छन् गीताले भन्दा गुणातीत बन्ने अभ्यास गर्नुपर्छ, जसलाई गुणले छैन त्यही मुक्त आत्मा बन्न सक्छ। यी तीनटै सत्वगुण रजगुण र तमोगुणले जसले हामीलाई छुन सक्दैन त्यो नै पछि भविष्यमा हाम्रो चाहिँ आत्मा परम आत्मा बन्न सक्ने गर्दछ भनेर भनेको छ। यसमा विशेष गरी 18 अध्याय पूर्व निष्कर्ष भगवान अन्त्यमा मानव जीवनको सार भन्नुहुन्छ, सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज। भन्न खोजे के भन्दा सबै मेरो शरणमा आउनुहोस्, समर्पणमा नै मोक्ष छ। मानव जीवनका सबै विवाद तनाव भ्रम अज्ञान अन्त गर्ने वचन अहम् त्वा सर्व पापेभ्यो मोक्ष इष्यामि माम सुचः, चिन्ता तिमी चिन्ता नगर तिमीलाई म अवश्य उद्धार गर्नेछु भन्दा भगवान श्रीकृष्णले भन्नुभएको छ गीतामा 18 अध्यायको 5। घरमा घिउको दियो बाल्नु पर्दछ, श्रीकृष्णको नाम जप गर्ने, ओम नमो भगवते वासुदेवाय, दान धर्म परिवारसँग बसेर गीतासार वाचन गर्नुपर्दछ, मन शुद्ध वाणी मधुर कर्म तत्परमा हुनेसँग विशेष गरी चाहिँ गीता 18 अध्यायमा हजुरले सक्नुहुन्छ दिनको एक अध्याय गर्नुहोस्, नभए एउटा श्लोक भए पनि तपाईँले पाठ गर्ने गर्नुहोस् दैनिक रूपमा। गीता असाध्यै पवित्र ग्रन्थको रूपमा हामीले मानिन्छ। जीवन रूपी समुद्रमा तर्ने डुङ्गा हो गीता भनेको। ज्ञान कर्तव्य भक्ति योग यी चार स्तम्भमा टेकेर हिँड्दा मनमा शान्ति सुख समाधान स्वयं प्राप्त हुने गर्दछ भनेको छ। यत्र योगेश्वर कृष्णो यत्र पार्थो धनुर्धर तत्र शिर विजय भूतिर ध्रुवानी तिर्मतिर्ममा, जहाँ कृष्ण छन् त्यहाँ नीति छ, धर्म छ, शान्ति छ, विजय अवश्य हुनेछ भनेर गीतामा विशेष गरी चाहिँ भनेको छ। यो गीताको चाहिँ विशेष गरी चाहिँ अब गीता 18 अध्याय अनि त्यसपछि विष्णु सहस्र नाम पनि हुन्छ विशेष गरी चाहिँ हाम्रो भनेको छ। यसरी चाहिँ भनेको छ विशेष गरी चाहिँ हाम्रो जीवन आफैमा एउटा कुरुक्षेत्र जस्तै छ। विशेष गरी कर्तव्य मोह ज्ञान माया जीवनको सुख सुखहरू बीच चलिरहेको निरन्तर संघर्ष, यही संघर्षलाई भगवान श्रीकृष्णले अर्जुनलाई बुझाइदिनु भएको कथा नै श्रीमद् भागवत गीता हो। यो तपाईँलाई थाहा छँदैछ। यो गीतामा 18 अध्याय 700 श्लोकहरू छन्। तर श्लोक भन्दा महत्वपूर्ण कुरा के छ भन्दा जीवनलाई कसरी चलाउने, कर्तव्य कसरी निभाउने, भगवत प्राप्ति कसरी गर्ने भन्ने कुराहरू चाहिँ यहाँ विशेष गरी चाहिँ लेखिएको छ। म तपाईँलाई प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागिहाल्यो मलाई है, आज प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागेको छ। म भन्छु तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है। युद्धभूमिमा अर्जुनले आफन्त गुरु काका भाइ भत्ती सबैलाई अगाडि देख्दा उनको हात अध्याय एकमा के छ भन्दा, यो अध्याय एकको कुरा गरिरहेको छु मैले चाहिँ, अगाडि देख्दा उनको हात काम्छ, धनुष खस्छ र मन भताभत हुन्छ, मन आत्तिन्छ, युद्ध गरेर के पाउने भन्ने ठूलो प्रश्न उठ्छ मनमा। यो अध्यायले जीवनको एउटा महान सत्य सिकाउँदछ,
समस्याबाट भागेर हुँदैन। दुःख द्वन्द र मानसिक भ्रम यिनैबाट ज्ञानको प्रारम्भ हुने गर्दछ। अर्जुनको विश्वास वास्तवमा पतन होइन, ज्ञान यात्राको प्रवेशद्वार हो भन्ने कुरा बुझ्न सकिन्छ। हामीले दोस्रो अध्यायमा हामीले यहाँ भगवान श्री कृष्णले पहिलो पटक दार्शनिक सत्य खोलिदिनु भएको हुन्छ। सबैभन्दा ठूलो वाक्य नजायते मृयते वा कदाचित, आत्मा न जन्मिन्छ न मर्छ, शरीर बदलिन्छ, आत्मा शाश्वत छ। जीवनका सबै भय दुःख मोह किन दुख्छ? किनकि हामी शरीरलाई म भनी भन्छौ, विशेष गरी म हो मेरो शरीर हो भन्छौ। कृष्ण भन्नुहुन्छ कर्तव्य कर तर फलको अपेक्षा बिना, यो नै निष्काम कर्म हो। यो चाहिँ द्वितीय अध्यायमा यो गीताको निचोड गरिएको छ। तेस्रो अध्यायमा भनेको छन् कर्म छोडेर शान्ति मिल्छ कि? कृष्ण भन्नुहुन्छ छोडेर होइन, भगवान्लाई अर्पण गरेर कर्म गर्दा शान्ति मिल्दछ। विश्वासलाई चलाइरहेको कर्म चक्र छ। सूर्य उदाउँदा पानी, विशेष गरी सूर्य उदाउँदा पानी पर्छ, बत्ती बल्छ, सबै कर्म नै कर्मकै आधारित हुन्। सूर्य पनि उदाउँछ, पानी पनि पर्छ, बाली पनि फल्छ, सबै कर्मकै आधारित हुन्। मानिसले पनि कर्मबाट कहिले भाग्न मिल्दैन, तसर्थ कर्तव्य जन्म सिद्ध धर्म हो। कर्म गर्नाले मन शुद्ध हुन्छ भनेर भनेको छ। विशेष गरी चाहिँ श्रीकृष्ण भन्नुहुन्छ मैले यो योग सूर्यलाई मनुलाई इक्वाक्सु राजालाई पनि दिएको थिएँ। यसको अर्थ योग गर, धर्म योग ज्ञान सदैव रहन्छ, यो नयाँ होइन। यहाँ भगवानका अवतार विषम प्रकट हुन्छन्। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत भन्ने श्लोक पनि रहेको छ। धर्म पतन भएर अधर्म बढेपछि भगवान अवतार धर्म अवतार चाहिँ धारण गर्नुहुन्छ। कर्म ज्ञान सन्यास यी तिनलाई एकै कसरी एकै ठाउँमा मिलाउन सकिन्छ भन्ने सूत्र यही अध्यायले दिउँछ, जुन कि चार अध्यायले हो। अब पाँचौं अध्यायमा कर्मयोग र सन्यास कुन उत्तम हो, कर्मयोग र सन्यास कुन उत्तम हो, कृष्णको निचोड के रहेको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो। मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो। वस्तु छोड्नु सन्यास होइन, मोह छोड्नु सन्यास होइन। भित्रबाट मोह रहँदा बाहिर वस्तु छोडेर जंगल जाँदा सन्यास नसुनिन्छ, सन्यास हुँदैन भनेर लेखेर छैठौं अध्यायमा भनेको छ। यहाँ कृष्णले ध्यान कस्तो गर्नु, कसरी गर्नु, कहाँ बस्नु, कति खानु, कति निन्दा लिनु सबै बताउनुहुन्छ। अर्जुन भन्नुहुन्छ मन त वायु भन्दा पनि चञ्चल छ। कृष्ण उत्तर दिनुहुन्छ अभ्यास छैन तु को तेन वैराग्य न चाहिँ। अभ्यास वैराग्य र ध्यानको दुई पिल्लर हुन्। ध्यान नै आत्मा र उन्नतिको सदैव सबैभन्दा प्रभावकारी साधन हो। ध्यान गर्न सिक्नु पर्दछ हामीहरूले भनेर यहाँ भनेको छ। कृष्णको स्वरमा के भन्नुहुन्छ भन्दा अर्जुन यो संसारमा जस कसैलाई भेट एक मकै रूप हुन्, माटो जल अग्नि वायु आकाश ईश्वरका तत्वहरू हुन्। यो चाहिँ यहाँ भगवानका दुई रूप सिकाइन्छ, अपर प्रकृति जड पदार्थ, परा प्रकृति चित्त चेतना जीवात्मा भनेर लेखिया छ। ईश्वरको महिमा बुझ्न यो अध्याय अत्यन्त जरूरी छ। सात अध्याय तपाईँले ईश्वरको महिमा बुझ्न सक्नुहुन्छ पढ्नुभयो भने है। अनि आठौं अध्याय भनेको छ मृत्यु समयको चिन्तन प्रभाव। कृष्ण भन्नुहुन्छ जीवनभरि जसको स्मरण गर्छौ अन्त्यमा त्यही स्मरण हुन्छ। अन्तिम स्मरण नै अर्को जन्मको ढोका बनिदिन्छ। अन्तत शुद्ध स्मरण शुद्ध भयो भने भवसागर पार हुन्छ। त्यही भएर भनेको छ नि त भर्गको नाम चाहिँ जपिराख्नुपर्छ, भर्गको नाम चाहिँ भनिराख्नुपर्छ। नाम पनि जप गर्नु भएन, भन्नु पनि भएन भने के हुन्छ भन्दा विशेष गरी अन्तिममा मर्ने बेलामा जसको धेरै आसक्त, जोपट्टि धेरै आसक्त हुनुहुन्छ तपाईँ, त्योतिर नै हाम्रो भाव जान्छ भन्न खोजे हो है। अनि नौ अध्यायमा यहाँ सबैभन्दा गोप्य विद्या चाहिँ विद्या भक्ति, ज्ञान योग कर्म सबै सुन्दर तर कठिन, भक्ति सरल सहज सबैको लागि खुल्ला। कृष्ण भन्नुहुन्छ पात्रता जे होस् मन पात्र मेरो प्रीति भएको हुनुपर्छ। व्यक्ति जथासुकै होस् मनमा चाहिँ म प्रति ढल्किएको हुनुपर्छ। यो अध्यायमा चाहिँ भक्ति र श्रद्धाको हृदयमा जाने कुराहरू बताउँछ नौ अध्यायमा। दश अध्यायमा कृष्णका ऐश्वर्य शक्तिहरू, सूर्यमा प्रकाश, चन्द्रमा शीतलता, अग्निमा तेज, सीमामा वीर्यता, समुद्रमा गहिराई, शिवमा रुद्रत्व,
वसुधामा धैर्य यी सबै मेरा अंश हुन् भन्नुहुन्छ श्री कृष्ण। भक्तले जहाँ जहाँ उत्कृष्ट देख्छ त्यहाँ भगवानलाई सम्झन सिकाइहाल्छ भनेर भनेको छ। एघार अध्यायमा सबै अध्याय भन्दा विस्मयकारी छ। कृष्णले अर्जुनलाई विशेष गरी चाहिँ देवी चक्षु दिनुहुन्छ, सम्पूर्ण सृष्टि एकै रूपमा आविभार्य विनाश काल शक्ति रूप एकै एकै पटक विराट रूपमा दर्शन दिनुहुन्छ। अर्जुन कामनुहुन्छ, चकित हुनुहुन्छ, नमस्कार ढोक गर्नुहुन्छ, दण्डवत प्रणाम गर्नुहुन्छ। यो अध्यायले सिकाउँछ ईश्वर सानो रूपमा मात्र होइन सम्पूर्ण ब्रह्माण्डमा व्यापित रहनु भएको छ भनेर सिकाउँछ एघार अध्यायले। बाह्र अध्यायमा के छ भन्दा भक्ति योग, कसरी भक्त बन्ने, को प्रिय भक्त। कृष्ण भन्नुहुन्छ द्वेष नभएको मेरो प्रिय भक्त, मित्रवर, क्षमाशील, समता राख्ने, अहिंसक, मन वचन कर्म शुद्ध भएको त्यस्तो व्यक्ति मेरो अनन्य भक्ति हुन्छ, अनन्य भक्त हुन्छ भनेर भन्नुभएको छ। अब तेह्र अध्यायमा के छ भन्दा क्षेत्रज्ञ, क्षेत्रज्ञ विभाग योग भनेको छ। शरीर क्षेत्र हो, आत्मा क्षेत्रज्ञ हो, भगवान महादेवेश्वर हो। यो अध्यायमा अद्भुत दार्शनिक छ। हामी शरीर होइनौ, हामी चेतन आत्मा हो, शरीर परिवर्तनशील छ, आत्मा अपरिवर्तनशील छ। हाम्रो मृत्यु भएपछि हाम्रो मृत्यु हुँदैन, आत्माको मृत्यु हुँदैन। मात्रै हामीले नयाँ लुगा किनेर लिएर आयौँ भने पुरानो लुगा छोडेर नयाँ लुगा लगाउँछौ, हो त्यही नै हो मृत्यु भनेको चाहिँ। यो शरीरबाट अर्को शरीरमा जानु नै मृत्यु हो। यसमा कुनै मृत्यु भयो भने हामीले आत्तिराख्नु पर्दैन भनेर सिकाउँछ। चौथो अध्यायमा सिकाउँछ प्रकृतिका तीन गुण, सत्वगुण, रजगुण र तमगुण। सत्वगुण भनेको उज्यालो, ज्ञान, शुद्धता, अघि पनि मैले भनेको थिएँ तपाईँलाई। रजगुण भनेको चाहिँ इच्छा, दौड़धूप। तमगुण भनेको अज्ञान, आलस्य। सत्वगुणले के भन्छ भन्दा उज्यालो, ज्ञान, शुद्धता, कुनै पनि भाव हुँदैन, उज्यालो हुन्छ मनमा, ज्ञान, शुद्धता, पवित्रता हुन्छ। अनि रजगुण भनेको चाहिँ इच्छा, दौड़धूप, पैसा कमाउने, होइन त, यो पनि चाहियो, त्यो पनि चाहियो भने लोभहरू धेरै हुन्छ रजगुणमा चाहिँ। अनि तमगुणमा चाहिँ अज्ञान हुन्छ, आलस्य हुन्छ। मानिसले गर्ने सबै कर्म यी गुणले प्रेरित गर्दछन्। उद्धार तब हुन्छ जब गुणभन्दा माथि उठिन्छ हामीहरू भनेको छ। पन्ध्र अध्याय भनेको छ जीवनलाई उल्टो रूख जस्तै वर्णन गर्नु, मूल भगवान शाखा संसार जीवात्मा भगवानको अंश अमर शाश्वत छ। पुरुष प्रकृति परम पुरुष योग यी तीनै सिद्धान्तको व्याख्या गर्न सिकाउँदछ। सोह्र अध्यायमा दैवी गुण, निर्भरता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन भन्ने सिकाउँछ। आसुरी गुण क्रोध, हिंसा, लोभ, दम्भ, मह, अविवेक यो सिकाउँछ। दैवी गुणमा के पढ्यो, निर्भयता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन। हामी कुन गुणमा पर्छौँ त अब हामी? आसुरी गुणमा के पर्छ, क्रोध, रिसाउने, हिंसा, लोभ, दम्भ, मह, अविवेक। मनुष्य दैवी गुणले उन्मुक्ति, आसुरी गुणले पतनतर्फ जान्छ भनेर लेखेको छ। सत्र अध्यायमा के भनेको छ, तीन प्रकारका श्रद्धा, सात्विक, राजसी र तामसी। मन मानिसले खाने, बोल्ने, गर्ने, यज्ञ, तप सबै उसको श्रद्धा गुण अनुसार उसलाई उसले प्राप्त गर्दछ। सात्विक, राजसिक र तामसी। अठार अध्याय भनेको छ के भनेको छ भन्दा कर्तव्य अनुसार कर्म गर, भक्ति राख, भगवानलाई शरणमा, भगवानको शरणमा जाऊ। अन्त्यमा सर्वश्रेष्ठ वाक्य भन्नुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज, सबै चिन्ता मोह भ्रम र भ्रम म हटाइदिन्छु, भक्तिले मात्र विश्वास गर भनेर भनेको छ। गीतामा चरम निचोड भनेको के छ भन्दा कर्तव्य, भक्ति, ज्ञान र मोक्ष मार्ग भनेर चाहिँ भनेको छ। मैले तपाईँलाई आज गीताको विषयमा छोटो जानकारी मलाई आज पनि तपाईँलाई दिन मन लाग्यो। गीताको सारांशको विषयमा, गीताको विषयमा छोटो जानकारी मैले तपाईँलाई गराएको छु। तपाईँले अरू अरूलाई पनि सिकाउनु होला, यो कुराहरू चाहिँ सिकाउनु होला। कार्यक्रम ज्योतिष वास्तुको वर्षाउँछौँ यतिखेर हामी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामीले दिने गरेका छौँ। अनि तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म कुनै दिन तपाईँलाई श्रीमद् भागवतको विषयमा पनि जानकारी गराउँछु। भागवतले के भन्छ त, भागवतमा के भनेको छ, भागवतमा यसको भागवतको सारांश के हो, निचोड के हो त भन्ने कुराको विषयमा छोटो मिठो जानकारी दिएर फेरि पनि म कुनै समय तपाईँहरूसँग उपस्थित हुनेछु।
आज मैले तपाईँलाई गीताको विषयमा जानकारी गराएँ, कुनै दिन म तपाईँलाई वेदको विषयमा पनि जानकारी गराउन सक्छु। हाम्रा वेद चाहिँ चारवटा वेद रहेका छन्, चार वेद मध्येमा कुन वेदको काम के रहेको छ, कुन वेदले के सिकाउँछ भन्ने विषयमा पनि म जानकारी लिएर कुनै समयमा उपस्थित अवश्यमेव हुनेछु। किनकि हाम्रो धर्म संस्कार संस्कृतिलाई कसरी जगेडा गर्नुपर्दछ, अनि हाम्रो धर्मले के भन्छ, संस्कारले के भन्छ, संस्कृतिले के भन्छ, गीताले के भनेको छ, वेदले के भनेको छ, धर्मशास्त्रहरूले के भनेका छन् भन्ने विषयमा जानकारी पनि हामीले तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तुको विषयमा सँग यतिकै हामी र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने हामी तपाईँलाई अवश्य मेव गराउनेछौ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई तापदेखि नै तपाईँलाई इसारा भएको छ। भोलि बिहान फेरि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनमा हामी सदाझै धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ, अध्ययन गर्नेछौ, र यसबाट आज तपाईँ र मलाई परमेश्वरले के सिकाउन खोजिरहनु भएको छ त्यो कुरालाई मनन गर्नेछौ। आउनुहोस्, हामी मत्तीको पुस्तक 15:10 पाठ गर्दै अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, शुद्ध र अशुद्ध। उहाँले मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, सुन र बुझ, जे मुखभित्र फस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसले मानिसलाई अशुद्ध पार्दछ। यसपछि चेलाहरू आएर उहाँलाई भने, के तपाईँलाई थाहा छ? फरिसीहरू तपाईँका कुरा सुनेर चिडिएका छन्। तर उहाँले भन्नुभयो, स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नु भएको हरेक बोट उखेलिनेछ। तिनीहरूलाई छोडिदियो, ती अन्ध अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने ती दुवै खाल्दोमा पर्नेछन्। पत्रुसले उहाँलाई भने, हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्। उहाँले भन्नुभयो, के तिमीहरू अझै पनि अबुझ छौ? के तिमीहरूलाई थाहा छैन? जे मुखभित्र पस्छ त्यो पेटबाट गइहाल्छ र बाहिर निस्किहाल्छ, तर जुन कुराहरू मुखबाट बाहिर आउँदछ ती हृदयबाट निस्कन्छन् र तिनैले मानिसलाई अशुद्ध तुल्याउँदछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्री गमन, व्यभिचार, चोरी, झुटो गवाई र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्दछन्, तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन। हामीले अहिले भर्खर पढेको खण्ड चाहिँ मत्तीको पुस्तक 15:10-20 रहेको छ। यहाँ येशूले उहाँका चेलाहरूलाई स्पष्टसँग बताउँदै हुनुहुन्छ कि हामीले जुन मुखभित्र हाल्दछौ, जे कुरा खाँदछौ, त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन। त्यो कुरा त हामीले खान्छौ, त्यो कुरा पेटमा जान्छ र त्यो बाहिर निस्किहाल्छ। यहाँनिर त्यो प्रसंग कसरी उठ्यो भने, जब येशूका चेलाहरूले अलिकति हतारको समयमा उनीहरूलाई भोक लागेको बेलामा हात नधोइकन उनीहरूले खानेकुरा खाएका थिए, त्यो कुरा देखिसकेपछि त्यहाँ भएका जुन शास्त्रीहरू छन्, त्यहाँ धर्मका अगुवाहरू छन्, फरिसीहरू छन्, उनीहरूले येशूको आलोचना गर्दै, उनका चेलाहरूको आलोचना गर्दै बताएका छन् कि तिम्रा चेलाहरूले त हात नधोइकन खाँदछन्, कति फोहोरी, कति अशुद्ध, कति हाम्रो परम्परा रीतिरिवाजलाई बेवास्ता गरेर हिँडेका छन्, अझ पनि तिमी भन्दछौ कि तिमी धर्मी छौ भनेर फरिसीहरूले येशू प्रभुलाई प्रश्न गरेका छन्। अनि येशू प्रभुले उनीहरूलाई जवाफ दिनुभएको छ, वास्तवमा हामीले जे कुरा हामीले खाँदछौ त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन, तर हाम्रो हृदयबाट बाहिर जे कुरा निस्किन्छ त्यो कुराले चाहिँ मानिसलाई अशुद्ध पार्ने हो।
यहाँ अलिकति गहिरो कुरा यशुप्रभुले बताउँदै हुनुहुन्छ। यहाँ फरिसीहरूले के कुरालाई उद्धृत गर्दैछन् भने हामीले कसरी खाइरहेका छौं, हामीले कसरी आफ्नो व्यवहार गरिरहेका छौं, हामी धर्मी छौं भनिरहेका छौं तर हाम्रो व्यवहार कस्तो छ, हामीले एउटा शुद्धताको एउटा पवित्रताको जीवन हामीले जिइरहेका छौं कि छैनौं, हामीले कसरी खायौं, कसरी हिँड्यौं, कसरी हाम्रो व्यवहार गरिरहेका छौं भन्ने कुरा चाहिँ उनीहरूले फोकस गरिरहेका छन्। तर यीशुको यहाँ मुख्य गरी उहाँले के कुरालाई केन्द्रित गरिरहनु भएको छ भने खाने कुरालाई होइन तर एउटा हाम्रो हृदयबाट निस्किने पापलाई चाहिँ यीशु प्रभुले चाहिँ संकेत गरिरहनु भएको छ, केन्द्रित गरिरहनु भएको छ। धार्मिकताको जीवन जिउने कुरा भनेको चाहिँ हाम्रो व्यवहारबाट झल्किने कुरा होइन। हामीले राम्रो कुरा लाउन सक्छौ, सेतो कपडा लाउन सक्छौ, हामीले बिहानै उठेर नुहाई धुवाई गर्न सक्दछौ, हामीले एउटा धार्मिक क्रियाकलापहरू जे जस्तो छ हामीलाई गर्नु भनेको कुरा, हाम्रो परम्परा रीति रिवाज जे जस्तो कुराहरूले हामीलाई सिकाएको छ त्यो कुरा हामीले गर्न सक्दछौं, तर त्यो कुराले हामी भित्रको पाप कहिले पनि सफा हुँदैन। यदि हाम्रो हृदयभित्र पाप छ, कुविचारहरू छन् भने हामी कसरी शुद्ध रहन सक्दछौ? सरसफाई गर्ने कुराहरू, हामीले खाने कुराहरू, हामीले नखाने कुराहरू, यी सबै भनेको कुरा त हाम्रो एउटा दैनिक जीवनमा हामीले गरिरहने सामान्य काम मात्रै हो, त्यो भनेको हाम्रो शरीरको लागि हामीले गरेका हौं। तर सबैभन्दा ठूलो समस्या भनेको तपाईँ र हाम्रो हृदयभित्रको पाप हो, हाम्रो मन हो। मानवको हृदय भनेको पापले भरिएको हृदय हुन्छ, त्यो कुराको शुद्धिकरण हुनु आवश्यक छ भनेर यीशु प्रभुले यहाँनिर बताउँदै हुनुहुन्छ। अनि त्यो कुराको वास्ता नगर्ने ती फरिसीहरू शास्त्रीहरूका बारेमा यीशुले भन्दै हुनुहुन्छ कि जसले हृदयको पापलाई नदेखिकन अन्य बाहिरी कुराहरू जुन संसारको परम्पराहरू छन्, विधि विधान छन्, ती कुरालाई पछ्याए कि पछ्याएन भनेर मात्रै एउटा जज गर्ने, त्यसको न्याय गर्ने ती अगुवाहरू छन् भने ती सबै अन्ध अगुवाहरू हुन् भनेर यहाँनिर यीशु प्रभुले बताउँदै हुनुहुन्छ। मानिसको मुख्य समस्या भनेको उसको हृदयको शुद्धिकरण हो, उसको पापको शुद्धिकरण हो। तर यहाँनिर फरिसीहरूले उनका चेलाहरूले के खाइरहेका छन्, उनीहरूले के लाइरहेका छन्, मानिसहरूले जुन हामीले गर्नुपर्ने विधि विधानहरू पालन गरेका छन् कि छैनन्, यदि त्यो कुरा पालन गरेका छन् भने मात्रै उनीहरू धर्मी हुन्छन्, यदि छैनन् भने उनीहरू अधर्मी छन् भनेर उनीहरूले न्याय गरेर हिँडिरहेका छन्। त्यसकारण यीशुप्रभुले उनीहरूलाई चुनौती दिँदै हुनुहुन्छ कि जसले हृदयभित्रको पापलाई भन्दा पनि खाने पिउने लाउने कुराहरूमा मात्रै न्याय गरिरहेका छन् भने उनीहरू अन्धा अगुवाहरू हुन्। जसले ती व्यक्तिहरूलाई पछ्याउँदछ तिनीहरूले कहिले पनि एउटा सही मार्गमा अगाडि बढ्न सक्दैनन्। दृष्टिविहीनहरूले दृष्टिविहीनलाई डोर्याउन निकै गाह्रो हुन्छ भनेर यहाँनिर बताइएको छ। त्यसकारण यो कुराबाट हामीले के सिक्नु पर्दछ भने प्रियहरू, तपाईँ हामीले धर्मशास्त्र अध्ययन गरेर परमेश्वरको वचनलाई हामीले दिन प्रतिदिन मनन गर्दै अगाडि बढ़िरहँदा पनि तपाईँ र हामीलाई सिकाउने धेरै शिक्षकहरू हाम्रो बीचमा आउँदछन्। हामीले अहिले त सामाजिक सञ्जालहरूमा, फेसबुकहरूमा, युट्युबहरूमा धेरै किसिमका टिचरहरू, शिक्षकहरू हाम्रो बीचमा हामीले देख्न सक्दछौ। उनीहरूले तपाईँ र मैले के लाइरहेका छौं, तपाईँ र मैले कस्तो पहिरन लाउने, तपाईँ र मैले कुन समयमा प्रार्थना गर्ने, कुन समयमा प्रार्थना नगर्ने, तपाईँ र मैले कति बजे उठेर यो गर्ने त्यो गर्ने भनेर धार्मिक कुराहरूलाई, विधि विधानहरूलाई, हाम्रो नियम कानूनहरूलाई मात्रै उनीहरूले त्यसलाई सिकाइरहेका छन्, पछ्याउन आग्रह गरिरहेका छन्। कतिपय ठाउँमा त यो मण्डलीमा मात्रै तपाईँहरू सहभागी हुनुभयो भने तपाईँहरू स्वर्गमा जानुहुन्छ, त्यो मण्डलीमा जानुभयो भने तपाईँ नर्गमा जानुहुन्छ, त्यो शिक्षक कहाँ जानुभयो भने तपाईँको फलिफाप हुँदैन, तपाईँको उन्नति प्रगति हुँदैन, तपाईँले यो शिक्षा पछ्याउनु भयो भने यो हुन्छ, तपाईँले यसरी मण्डलीमा यति पैसा दिनुभयो, यति यो गर्नुभयो भने मात्रै तपाईँको जीवनमा यस्तो सुधार हुन्छ भनेर कसैले सिकाउँछ भने तपाईँहरू होसियार रहनुहोस् मण्डलीहरू, तपाईँले त्यो कुरालाई जाँच गर्नुहोस्, त्यो कुराले तपाईँ र मेरो वास्तविक रूपमा हृदयमा भएको पापलाई शुद्धिकरण गरिरहेको छ अथवा भौतिक कुराको लागि मात्रै त्यो विधि विधानको पालन गर्न लगाइएको छ। त्यो कुरा परमेश्वरबाट आएको हो अथवा मानिसको दिमागबाट आएको हो, जाँच गर्नुहोस् मण्डलीहरू, किनभने हरेक किसिमको सबै किसिमको शिक्षाहरू परमेश्वरबाट आएको भन्ने हुँदैन। यहाँ मत्तीको पुस्तक 15 अध्यायको 15 20 पदमा यहाँ यीशुले स्पष्टसँग बताउनु भएको छ कि आफ्ना चेलाहरूलाई मुखभित्र जाने कुरा, खाने कुरा र त्यसबाट हामीलाई अशुद्ध भयो भनेर भन्ने कुरा भन्दा पनि सबैभन्दा ठूलो कुरा त हाम्रो हृदयमा भएको पाप ठूलो कुरा हो।
यीशुले प्रश्नसँग आफ्ना चेलाहरूलाई शुद्ध र अशुद्धको बारेमा चाहिँ व्याख्या गरेर भन्दै हुनुहुन्छ कि जुन कुरा हामीले खाँदछौ त्यो कुरा पेटमा जान्छ र त्यो कुरा केही समयपछि निस्केर जान्छ, त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन, तर जुन कुरा हाम्रो मुखबाट बाहिर आउँदछ ती हृदयबाट निस्कन्छन् र तिनले मानिसलाई अशुद्ध तुल्याउँदछ। हाम्रो हृदयमा हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा छ। तपाईँ र हाम्रो हृदयमा के छ? मानिसको हृदयमा यति धेरै पापहरू हुन्छन् कि त्यो हाम्रो जन्मजात हामीलाई कसैले सिकाउनु पर्दैन। मानिसको हृदयमा अनेक किसिमको पापहरू हाम्रो जन्मजातै आएको हुन्छ। यहाँ यीशुले हरेक कुरालाई व्याख्या गर्दै भन्नुभएको छ कि मानिसको हृदयमा के हुन्छ भने खराब विचार हुन्छ, हत्या गर्ने कुरा हुन्छ, पर स्त्री गमन भन्ने कुरा हाम्रो हृदयमा हुन्छ, व्यभिचार, चोरी, झुटो गवाही र निन्दा, यी यावत कुराहरू मानव हृदयमा बसेको हुन्छ। ती कुराको शुद्धिकरण हुनु आवश्यक छ, ती कुराहरू हटेर जानु आवश्यक छ। त्यो कुरालाई चाहिँ शुद्धिकरण गरेर त्यो कुरालाई फ्यालेर परमेश्वरको वचनले तपाईँ र मेरो हृदय भर्नु, नम्रताको हृदय भर्नु, त्यहाँ ती कुराको शुद्धता बढी आवश्यक छ भनेर यीशुप्रभुले बताउँदै हुनुहुन्छ। यर्मियाको पुस्तक 17:9 यसरी बताइएको छ कि मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु भनेर परमेश्वरले बताउनु भएको छ। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ भनेर धर्मशास्त्र बाइबलले पनि बताउँदछ। हो, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दैनथ्यौं हामीले आफूले आफूलाई निहाल्न सक्दछौ। प्रियहरू, हाम्रो सोच, हाम्रो विचारहरू, हामी भित्र कस्ता खालका पापमय स्वभावहरू थिए जसले पक्कै पनि समाजलाई, तपाईलाई, कसैलाई पनि त्यसले फाइदा गर्दैनथ्यो। हाम्रो समाजमा हामीले देखेका छौं कस्ता कस्ता किसिमका घिनलाग्दा पापहरू पनि समाजमा गरिरहेका छन्। त्यसकारण ती कुरालाई नियन्त्रण गर्नका लागि हाम्रो समाजमा कानूनहरू बनेका छन्, हाम्रो समाजमा प्रहरी प्रशासनहरू राख्नु परेको छ। हामीले हेर्न सक्दछौ कि कुनै पनि समाजमा प्रहरी नभएको कुनै समाज छैन। त्यहाँ सेना, प्रहरी, विभिन्न किसिमका सुरक्षा निकायहरू तैनात रहेर सुरक्षा दिनको लागि बसिरहेका हामी देख्न सक्दछौ। यदि साँच्चीकै मानिसको हृदय सफा हुन्थ्यो भने मानिसले कुनै पनि किसिमका छली कामहरू नगर्ने भएको भए यो संसारमा कानूनको आवश्यकता पर्दैन थियो, यो समाजमा दण्ड र जरिवानाको एउटा डर देखाउनु पर्ने आवश्यक पर्दैन थियो। अपराध गर्यो भने त्यसलाई नियन्त्रण गर्नको लागि भनेर अहिले हामीले हेर्न सक्दछौ कि विभिन्न किसिमका सुरक्षा र प्रशासनहरू हाम्रो बीचमा खटाइएका छन्। यी सबै के का लागि? प्रियहरू, हामी सामान्य रूपमा सोच्न सक्दछौ कि मानिसको हृदय हरेक किसिमको छलले, हरेक किसिमको खराबीपनले, हरेक किसिमको पापले भरिएको छ। त्यसकारण यदि त्यो पाप हाम्रो जीवनमा रहिरह्यो भने, पापमय स्वभाव हाम्रो जीवनमा कायम रहिरह्यो भने त्यसले त्यो मानिसको जिन्दगीलाई मात्र नभइकन धेरैको जीवनलाई तहस नहस गर्दछ। उसको हृदयबाट निस्केका ती सबै किसिमका पापमय व्यवहारहरूले तपाईँ र हामीलाई अशान्तिमा डोर्याउँदछ। मानिसको व्यक्तिगत जीवन पनि उसले सदा सर्वदा नर्कमा उसले आफ्नो जीवनलाई धकेलिरहेको हुन्छ। त्यति मात्र नभइकन समाजको लागि, सारा मानिसहरूको लागि खराबीले कहिले पनि शान्तिमा ल्याउन सक्दैन। यहाँनिर फरिसीहरूले, शास्त्रीहरूले के कुरा खायो, के कुरा खाएन भनेर विधि विधानलाई हेरेर कुनै मानिस धर्मी छ कि छैन भनेर न्याय गरिरहेका छन्। तर यीशुप्रभुले भन्दै हुनुहुन्छ कि जे कुरा मुखभित्र गयो त्यो कुरा भन्दा महत्वपूर्ण कुरा त हाम्रो हृदयमा के छ। हृदयबाट निस्किने कुरा ले मानिसलाई शुद्ध र अशुद्ध बनाउने हो। मानिसको हृदयबाट निस्किने पापमय कुराहरूले, पापमय कुरा निस्किन्छ अथवा धार्मिक कुराहरू उसको हृदयबाट निस्किन्छ, त्यो कुराले मानिसलाई शुद्ध र अशुद्ध पार्ने हो। खानेकुरालाई भन्दा पनि उसको मनभित्रको परिवर्तन आवश्यक छ। हो, हामीले हेर्यौं कि बाइबलमा पनि भनिएको छ कि मानिसको हृदय छली छ, तर परमेश्वरको वचनले तपाईँ र मेरो हृदयमा भएको हरेक किसिमको पापहरूलाई पखालेर त्यसमा परमेश्वरको धार्मिकताले भरिदिनुहुन्छ। परमेश्वरले हाम्रा ती अधर्महरू, पापमय स्वभावहरूलाई पखालेर परमेश्वरले हामीलाई ती पवित्र आत्माको फलहरू तपाईँ र मेरो जीवनमा हालिदिनुहुन्छ। त्यसकारण तपाईँ र हामी
आजको समयमा आफ्नो हृदयभित्र के कुरा हालिरहेका छौ यो महत्वपूर्ण छ। तपाईले हाम्रो दैनिक जीवनमा के कुरा तपाईँ र मैले आफ्नो हृदयमा हालिरहेका छौ तपाईँको हृदयमा तपाईँले सुरक्षा गार्ड राख्नु भएको छ कि छैन, तपाईँ त्यो कुरामा कतिको सचेत हुनुहुन्छ। सुरक्षा गार्ड भनेको तपाईँ र हामीले हेर्ने कुरा, तपाईँ र हामीले कुन मानिसहरूसँग संगत गरिरहेका छौ, कस्तो परिवेशमा तपाईँ र हामी छौ। तपाईँ र हामी हिजो आज सोशल मीडियामा सामाजिक सञ्जालमा कति कलह, कति बेचैन, विभिन्न किसिमका अफवाहहरू, विभिन्न किसिमका हिंसात्मक कुराहरू मात्रै हामीले पछ्याइरहेका छौं भने त्यो कुराले तपाईँ र मेरो हृदयमा जरा गाडिएको हुन्छ। कोसँग तपाईँ र मैले संगत गरिरहेका छौं र उसको विचार कस्तो विचारलाई हामीले ग्रहण गरिरहेका छौं त्यो निकै महत्वपूर्ण छ। खराब विचारले खराब कुरा नै जन्माउँदछ, जसमा तपाईँको हृदयमा तपाईँले सुरक्षा गार्ड राख्नु आवश्यक छ प्रियहरू। र अर्को महत्वपूर्ण बुदा भनेको येशु प्रभुले मात्रै तपाईँ र मेरो हृदय परिवर्तन गर्न सक्नुहुन्छ। येशु प्रभुलाई मात्रै हामीले आफ्नो साथी बनाउनु पर्दछ प्रियहरू, घनिष्ठ मित्र। तपाईँ र मैले धर्मशास्त्र अध्ययन गर्दै गर्दाखेरि परमेश्वरको वचनले तपाईँ र मेरो हृदयमा भएका ती खराब कुराहरूलाई प्रतिस्थापन गर्दै उहाँले हाम्रो हृदयलाई नवीकरण गर्नुहुन्छ अनि त्यहाँ परमेश्वरको आत्माले, परमेश्वरको पवित्र कुराले बास गर्दछन्। उहाँको शिक्षाले, स्वर्गको ज्ञानले तपाईँ र मलाई दिन प्रतिदिन नयाँ कुरा, मानिसहरूलाई आदर गर्ने कुरा, मानिसहरूलाई प्रेम देखाउने कुराहरू, तपाईँ र मैले सिक्नुपर्ने, तपाईँ र म हिँड्नुपर्ने बाटोमा डोर्याउने कुराहरू परमेश्वरले सिकाउनुहुन्छ। त्यसकारण आज तपाईँ र मैले हाम्रो असल शिक्षक हामीले कसलाई बनाएका छौं त्यो महत्वपूर्ण छ। तपाईँ मेरो हृदयमा भएको ती सबै नकारात्मक कुराहरूलाई पुनस्थापन गर्दै सकारात्मक कुराको मार्गमा अगाडि बढ्नका लागि पनि येशूलाई पछ्याउनु आवश्यक छ। त्यसकारण कतिले भन्छन् विभिन्न किसिमका धार्मिक विधि विधानहरूको पालन गरेर हामी धर्मै ठहरिन्छौ, होइन प्रियहरू, येशूलाई पछ्याएर दिन प्रतिदिन उहाँसँगको संगतिले तपाईँ र मेरो हृदयलाई परिवर्तन गर्दछ। उहाँसँगको घनिष्ठ सम्बन्धले, उहाँको धर्मशास्त्रीय शिक्षाले तपाईँ र मेरो हृदय परिवर्तन गर्दछ। पवित्र आत्माको प्रेमले, उहाँको अगुवाईले, उहाँको सल्लाहले तपाईँ र मेरो हृदय परिवर्तन गर्दछ। तपाईँ र म बिहानै उठेर नुहाई धुवाई गरेर यो गरेर त्यो गरेर आफ्नो दैनिक कामहरू यो गर्यो भने हामी शुद्ध हुन्छौं कि भन्ने कुराले होइन प्रियहरू, केवल प्रभुले, केवल येशु ख्रीष्टले तपाईँ र मेरो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। त्यसकारण आज तपाईँ र म यो कुराको हामी प्रार्थना गर्न सक्नु पर्दछ कि परमेश्वर, आज मलाई धन सम्पत्ति, रुपियाँ पैसा, मलाई सुस्वास्थ्य अथवा यो दिनुहोस् त्यो दिनुहोस् भन्ने होइन। त्यो कुरा त परमेश्वरले अवश्य पनि दिनु नै हुन्छ, तर महत्वपूर्ण कुरा त जसरी दाऊदले प्रार्थना गर्दछन् भजन संग्रहको पुस्तक 51 अध्यायको 10 पदमा, हे परमेश्वर, ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। आज तपाई र मेरो प्रार्थना यो हुनुपर्दछ, मेरो हृदयलाई शुद्ध गर्नुहोस् प्रभु, म भित्र भएको खराबीलाई हटाइदिनुहोस् प्रभु, म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित गर्नुहोस् भनेर तपाई र मेरो प्रार्थना हुनुपर्दछ। हुन्छ, आजको वचन सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो तिगा रंग चेला दोबरे तयार मुसुला जयमसी तथा लासो फ्याफुला नमस्कार स्पार्क माई फेथला मला विश्वासी समक बसुगो अंक 15 रंगिदा स्वागत मुला ङ वियोग तामाङ इसाई गदेदा रुब्री नही बर्गरी फेला लाबरी हमला याकर्गी समूह से यीशु ख्रीष्ट पछ्यावलावा प्रतिबद्ध गंभीरता से आखला मुला खेनी गदी जे खेन मंत्री परिषद सेवा गदेरी उपस्थित तामुला तसई मंत्री परिषद ज्ञाम फिर्किया थोन्बा दिनन थेनी गदेला लुई गैर क्रिश्चियन गदेला भन्दा फरक आता मुला जब थेनी गदे परमेश्वर द प्रार्थना लामुला थेनी गदे पृथ्वी रे रंगला लुईदा ज्याबा सोबला लागिरी तिगै रिमुला स्यन्द प्रकारला क्रिश्चियन एन मुला येशु ख्रिस्टला साचो चेला गदे जब थेनी गदे प्रार्थना लामुला थेनी गदे परमेश्वर देन तिगै रिबा तामे ध्यान केन्द्रित आलामुला ङ थेनी गदे मिगदे द प्रार्थना लामुला ङ रंगला लागिरी तिगा लाबरी हमला ङ रंगला हरंगला शिष्य लाबरी हमला ङला लुईला लागिरी रंगला तिगा योजना गदी मुला बिसी रंगनिजे प्रार्थना लस्युगो मत्ती 16:24 जहान से यसुजे रंगला चेला गदी द चुरंग बिसी सुंजी खलाई मि ङला चेला दोबा सेम मुसम थेसे रंगला ज्यान नोन माया मरब लसी रंगला क्रूस रंगसेन पुइसी ङादिन छ्याम रगै रंगला क्रूस थिबला बिबारे अर्थ तिगा हिन्बा युल्ला अर्थ रंगला इन्कार लब हिन्बा देखदिगत खाबा देन प्रतिबद्धला लक्ष्यम परमेश्वर देन स्यन्दोला सेवारी केन्द्रित लुई बिताबला हिन्बा जब यसुचु पृथ्वीरी सेवकाई लवन मुस्युबा रोसे हरेक हप्ता मण्डलेरी हावरी स्रोत लब निगदे मैस्युबा आरेमुला रोचेला गदे मैबुस्युमुला मुबा जो रोला ग्याम पछ्यावलाबारी रंगला लुई समर्पित लबरी इच्छुक मुला लुका 4:18 परमप्रभु परमेश्वरला आत्मा ङादेन छ्याम मुला तिग्दविषम प्राङ्बो गदेदा परमेश्वरला लुइसला समाचार थेन लबरी ओच्छे झ्यालखानरी मुग गदेदा परमेश्वरला लुइसला समाचार थेन लसी झ्यालखाना ग्याम तेबारी मि अम्राङ्ब गदेदा मि म्राङ्ना लबरी ओछे दुखरी मुबा गदेदा दुखा ग्याम फेबरी यसुला याकर्गी जेखेन उद्देश्य भौतिक सम्पत्तिला लिप्छ ग्लब्धबारी आइन्बा तसै आत्मिक रूपरी माभगा देदा सुसमाचार प्रचार लबा मुबा रोसे सत्यला लागिरी न्याइदोबा गदेदा लुइला साचु उत्तर गदे पिन्सुमुला शैतान से मि गदेदा दिमाग द वास्तविक तिगा महत्वपूर्ण मुला बिसी अनबरी थाबिन्बा मुला थेसे मि गदेला चु सोचबला बारी ग्लगाबला मुला कि साचु आनन्द धन सम्पत्ति देन भौतिक थोक गदेदा जेखेन याङ मुला शैतान से प्रत्येक निदा तोब बेनन भन्दा महत्वपूर्ण ताम लामुला जुन थेनी गदेला सृष्टिकर्ता ला लानला व्यक्तिगत सम्बन्ध हिन्बा रोग्याम जेखेन थेनी गदेसे प्रेम आनन्द देन शान्ति अनुभव लबरी हमला जुन चु संसार से थेनी गदेदा पिनबरी अहम मती 9:26 मिला हुल नाङसी यसु द लानन दया रेजी तिग्द विश्रम थेनी गदे खासैले अचान दुख याङबा गोठालो आरेबा घ्यु गदे रङमन मुबा रङला समुदाय रि चुरङमा मि गदे मुला जो रङसे भोग्दिबा बेनन दुखला जवाब माई बढी जीवा मुला थेनी गदेला रो देन हाजी भाइ सम्बन्ध आरे थेनी गदे रोला प्रेम आनन्द देन शान्तिला बारे रे सचेत आरे रोसे हाई जीवन गदेदा दया ओन्बा मिगदे माइमन मुसुला तिग रङ रङला लुइला लागिरी परमेश्वरला लोइला जब पिनब तयार मुसुला यसु तिग रङ ख्रिस्टला चेला तोबरी तयार मुसुला रोला योजना र रङला बेनन भन्दा महत्वपूर्ण प्राथमिकता सोबरी तयार मुसुला साचिन यसुला सेवा लवा भन्दा जब रङसे हराङला लुइरी लाबरी हम्बा स्यान्दो तिगै आरे रोग्याम रङसे आनन्दला पूर्णता याङला थेन्दी अनन्त मिनगदे प्राप्त लला जुन चु संसार से रङदा हाइमन पिनबरी अहम आमेन। परमेश्वरजे रंगनी द प्रशस्त मात्रामा आशिष पिनगई। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षण।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?

0: दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802, 98 510 63 802।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै? होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त। के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।

0: तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थी द्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ता द्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेद द्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। र विशेष गरी धेरैभन्दा धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी चर्चा गर्ने गर्दछौ, देशका समसामयिक विषयहरूमा बहस र चर्चा गर्ने गर्छौ। र यतिखेर चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन गरिरहेको छ र प्रथम महाधिवेशन निकै रस्साकस्सीका साथ यतिखेर हुँदैछ। करिब करिब तीन दिनका लागि समय सीमा तोकिएको महाधिवेशनको 5 दिन नाघेको छ। एक दिन मात्रै महाधिवेशन नाग्दाखेरि करोड़ बराबरको खानपिन राष्ट्रिय स्वतन्त्र पार्टीले गराउनु पर्छ भन्ने खालका विषयहरू पनि आएका छन्। धेरै आकांक्षीहरू हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिरहेको छ। संघीयताबारे लामिछानेर सलिम वाग्लेको प्रस्तावमै अन्तर्विरोधको विषय पनि आएको छ। संघीयता कार्यान्वयन गर्ने भन्दा पनि पश्चगामी बाटोमै फर्किने सन्देश राष्ट्रसभाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्। भद्रगोल व्यवस्थापनले महाधिवेशन प्रतिनिधिलाई शास्ति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रसभाको प्रस्तावले फेरि व्यक्तियो प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख र पूर्ण समान पार्टीको बहस। राष्ट्रिय स्वतन्त्र पार्टीले यतिखेर भनिरहेको छ, प्रदेश संस्था खारेज गर्नुपर्छ, स्थानीय तहलाई गैर दलीय बनाउनुपर्छ भन्ने ढंगले पनि चर्चा र परिचर्चाहरू भइरहेका छन्। आजको दिनमा संघीयता कानूनतर्फ राजनीतिक दलहरू उद्धत भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको यो बहसले यतिखेर तरंग सिर्जना गरेको छ। आदरणीय श्रोता, तपाई मासु खानुहुन्छ, एकदमै ध्यान दिनुहोला। 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको छ। कुखुराको मासु खान एकदमै ध्यान गर्नुहोला। करिब 6 लाख पंक्षी, 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। समयमै बर्ड फ्लू चिनौ, समस्याको निदान गरौं। आदरणीय श्रोता, आजको हामी बहसमा यसका विषयमा पनि चर्चा गर्न चाहन्छौ। स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। मासु जन्य चीजहरू, कुखुराका मासुहरू नखानुहोला। अहिलेको अवस्थामा बर्ड फ्लू यतिखेर उत्कर्षमा छ। श्रोता, आजको नेपाली बसलामा हामी चर्चा गर्न चाहन्छौ, परिचर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा प्रतिनिधिको विवादले भद्रगोल छ। राष्ट्रसभाको महाधिवेशन, त्यहाँ कतिपय महाधिवेशन प्रतिनिधिहरूले र कतिपय केन्द्रीय सदस्यका उम्मेद्वारहरूले पनि यसमा अब्जेक्सन जनाएका छन्। अल्फाबेट पनि मिलाइएको छैन, भद्रगोल ढंगले नाम लेखिएको छ। कहाँ हो के हो चिन्नै गाह्रो छ। 350 भन्दा बढ़ी केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् व्यक्तिहरूले। आज श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। ओलीकै निर्देशनमा ठेक्का टुक्रियाइयो भन्ने खालका विषयहरू सँगसँगै जोड़िएर आए। पासपोर्ट छपाई प्रकरणमा अख्तियार दुरूपयोगको अनुसन्धान, आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 6 जनाको बयान पूरा भएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा पक्राउ परेका 7 मध्ये 6 जनाको बयान पूरा भएको छ भने बाँकी 1 जनाको बिहिबार बयान अर्थात आज बयान हुनेछ र त्यसपछि थुनछेक बहस शुरू हुनेछ। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित 6 जनाको बयान पूरा भएको हो। उनीहरू सबैलाई न्यायिक हिरासतमा पठाइएको छ। राहदानी छपाई प्रकरणमा अख्तियारले गत सोमबार महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसी सहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ देश र प्रदेशका विषयहरूलाई पनि चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा रूखलाई अधिकार सहित जीवित प्राणीको मान्यता दिएको विषय पनि यतिखेर आएको छ। रूखको अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र अभियान जस्तै प्रकृतिको अधिकार राइट्स अफ नेचर अवधारणाले पनि नदी वन पहाड़ वा सम्पूर्ण पारिस्थितिक प्रणालीलाई कानूनी अधिकारयुक्त इकाइका रूपमा मान्यता दिनुपर्ने मान्यता राख्छ। यो अवधारणा अन्तर्गत सन् 2008 आफ्नो संविधानमै प्रकृतिको अधिकारलाई मान्यता दिनेमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडर पहिलो रहेको छ। उसले रूखलाई पनि जीवित प्राणीको मान्यता दिएको छ। आदरणीय श्रोता, आज विश्व जलवायु परिवर्तन भइरहेका बेला वन जंगलहरूलाई संरक्षण गर्नुपर्छ भनेर विश्वले त्यो ढंगले चाहिँ आफ्ना बहसहरू चर्चाहरूलाई अगाडि ल्याएका छन् र निर्माण पूर्व नै कार्यविधि संशोधन किन गरिएको छ अहिलेको अवस्थामा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम छ। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। जता आततै कुकुरै कुकुरको भीड़ छ, भुसिया कुकुरहरूको भीड़ छ। तपाईँ बस्नुहोला, कुकुरले टोक्न सक्छ, रेबिज लाग्न सक्छ, स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला भन्ने सुझाव नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। नेकपा एमालेका नेता उपाध्यक्ष विष्णु पौडेलको पक्का प्रक्रिया यतिखेर निकै पेचिलो बनेको छ। उनलाई करिब करिब 30 करोड़को सियर कारोबारदेखि लिएर उनीसँग अकुत सम्पत्ति कमाएको भन्दै यतिखेर बहस र चर्चा छ। अनुसन्धान जारी राखिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलको करिब 35 बिघा जमीन यतिखेर रहेको बताइएको छ। बुटवलमा तराईका जिल्लामा 35 बिघा जमीन हिजो सुकुम्बासी नेतासँग आज यति धेरै जमीन कहाँबाट आयो, आज चर्चाको विषय पनि यतिखेर बनिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिले सरकारले जुन ढंगले भ्रष्टाचार विरूद्धको अभियानको थालनी गर्दैछ, सरकारतर्फ पनि आवाजहरू उठेका छन्, सरकारतर्फ पनि प्रश्न तेर्सिएका छन्। भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय र त्यसका मन्त्रीहरू आफै भ्रष्टाचारको आरोपी रहेको भन्दै यसका बारेमा पनि बहस चर्चा हुन थालेको छ। गृहमन्त्री सुदन गुरूङमाथि पनि निकै ठूलो पेचिला प्रश्नहरू उठेका छन्, स्वयं सभापतिमाथि पनि पेचिला प्रश्नहरू उठेका छन्। तर अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले दूधको दूध पानीको पानी छुट्याएर गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हैसियत राख्छ त? आज हामी चर्चा गर्न चाहन्छौ। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: रेडियो बिहानी 97.6 MHz
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-67-64।
0: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। झलनाथ खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार पूर्व प्रधानमन्त्रीज्यू, यतिखेर पूर्व उप प्रधान एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्षको पक्राउ प्रकरणलाई लिएर तपाईँले कसरी हेर्नु भएको छ? यसमा केही टिप्पणी छ? उहाँले त अकुत सम्पत्ति कमाउनु भएको रहेछ, नेकपा एमालेमा त अग्रवाल भनेर चिनिनु हुँदो रहेछ नि त उहाँ, होइन?
4: अब कुन पार्टीका कुन नेताहरूले कस्तो ढंगले काम गर्दै आउनुभएको छ त्यो कुराको अब निजी कुराहरू हामी सबैलाई केही थाहा हुने कुरो भएन। अब यदि राज्यले, राज्यको आँखाले कुनै गल्ती कमजोरीहरू गरेको छ भन्ने कुरा देख्छ भने अब त्यस आधारमा राज्यले गर्ने कुरा आफ्नो अधिकारको कुरा भइहाल्यो। तर कुनै पनि व्यक्तिमाथि यदि उनका गल्ती कमजोरीहरू के छन् ती कुराहरूलाई कारवाही गर्नु पर्दाखेरि स्वाभाविक रूपले पार्टीको देशको विधान, ऐन कानून, विधि प्रक्रिया आदिलाई पालना गरेर नागरिकहरूको अधिकारलाई पनि सम्मान गरेर काम गर्नुपर्ने कुरालाई चाहिँ सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मलाई लाग्छ।
0: होइन, सरकारले चाहिँ अब भ्रष्टाचार अन्त्यका निम्ति जुन किसिमको सुशासनयुक्त समाज निर्माण र समृद्ध देशका निम्ति चाहिँ गरिरहेका कामहरूमा तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिले प्रधानमन्त्रीको हैसियतले?
4: अब पक्राउ पर्दैमा कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। पहिलो कुरा, सरकारसँग के प्रमाणहरू छन्, के दसीहरू छन्, सम्बन्धित व्यक्तिले के गल्ती कमजोरी गरेको छ त्यो कुराको बारेमा अनुसन्धान गरेर विधिपूर्वक मुद्दा लाग्ने हो भने मुद्दा प्रस्तुत गर्नुपर्छ। अदालतले फैसला नगरेसम्म कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। यसकारणले अब जे जे तथ्यहरू छन् त्यो तथ्य त पहिला अदालतमा प्रस्तुत गर्ने होला, अनि त्यसले फैसला गर्ने होला, अनि त्यसपछि मात्रै एउटा निष्कर्षमा पुग्नुपर्ने होला नि त।
0: तर जुन ढंगले चाहिँ उहाँलाई पक्राउ गरियो नेकपा एमाले चाहिँ यसको चाहिँ हामी प्रतिवाद गर्छौं भनेको छ पार्टीले।
4: पक्राउ पर्ने त्यो विधि प्रक्रिया चाहिँ मलाई पनि अलिक अनौठो लागेको छ।
0: किन?
4: किनभने उहाँ यही नै हुनुहुन्थ्यो, कहीँ भाग्ने पनि अवस्था थिएन, केही थिएन। त्यस्तो अवस्थामा चाहिँ सामान्य ढंगले पनि उहाँलाई चाहिँ नै पक्राउ पर्नै पर्ने भएको भए बुद्धि दिएर पक्राउ गरेको भइहाल्छ, अथवा पहिला त मुद्दा दर्ता गर्नुपर्ने होला। त्यो मुद्दाको आधारमा चाहिँ अदालतले पक्राउ आदेश जारी गर्नुपर्ने होला। ती कुराहरू
0: अब अहिले चाहिँ यो भ्रष्टाचार देशमा निकै व्याप्त रहेछ, थिल्छिलो रहेछ, देश त ग्रे लिस्टमा पनि छ होइन, खैरो सूचीमा देश अझै पनि त्यसबाट उन्मुक्ति हुन सकेन। एफटीआईटीले चाहिँ अस्ति पेरिसमा भएको सम्मेलनले पनि नेपाललाई हटाउन नसकिने धारणा चाहिँ प्रस्तावहरू राख्यो भन्दाखेरि भ्रष्टाचारलाई संस्थागत गर्नका निम्ति हरेक सरकारका पालामा हरेक मन्त्रीहरूले प्राय मन्त्रीहरू चाहिँ यदि खोजबिन गर्दै जाने हो भने कतै न कतै मुछिएको चाहिँ पाइयो, यो स्वीकार्नु भ्रष्टाचार र व्यतिथि बढ्या थियो देशमा।
4: यहाँ हामीले धेरै अगाडिदेखि पञ्चायतकालदेखि नै भ्रष्टाचारका विरूद्ध हामीले आन्दोलन नै गर्दै आएको हो। पञ्चायत विरोधी संघर्षको कालमा पनि एउटा सबभन्दा महत्वपूर्ण मुद्दा भनेको भ्रष्टाचार विरोधी मुद्दा नै थियो। अब 46 साल पछिको परिवर्तन पछि पनि त्यो मुद्दा निरन्तर जारी नै रह्यो र अब के अरे 62-63 परिवर्तन पछि पनि त्यो मुद्दा जारी नै रह्यो र अहिले चाहिँ यो मुद्दा समाप्त हुने कुनै सम्भावना म देख्दिनँ। त्यसो हुनाले भ्रष्टाचार चाहिँ यो पुँजीवादी व्यवस्थाको अनिवार्य चरित्र हो। त्यो चरित्र अनुरूप यो व्यवस्थाले भ्रष्टाचार जन्माउँछ, त्यसले अनेकन मान्छेहरूलाई विकृत बनाइरहेकै छ र त्यही प्रक्रिया अहिले जारी रहेको कुरा हो। एकदम यो अनौठो कुरा चाहिँ मलाई केही लाग्दैन।
0: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चलिरहेको छ चितवनमा, यहाँले पनि त्यसलाई नजिकबाट हेरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको एउटा प्रस्तावना पनि आयो, अब प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, प्रदेश संरचनालाई हेरफेर गर्ने वा सम्भवतः खारेज र स्थानीय तह गैर दलीय बनाउने जुन प्रस्तावहरू अगाडि सारिएको छ, यसमा के भन्नुहुन्छ?
4: अब एउटा पार्टीको महाधिवेशनले विभिन्न कुरा पास गर्ने बित्तिकै त्यो कुरा लागू भइहाल्छ भन्ने कुराहरू म देख्दिन।
0: तर जनताले रुचाएको पार्टी
4: अहिलेको संविधान भनेको संविधान सभाबाट बनेको संविधान हो। यो संविधान संशोधन नभएसम्म ती कुराहरू लागू हुँदैनन्। संविधान संशोधन गर्नु त्यसको सजिलो र सहज कुरा होइन। यो चाहिँ अब हिजो संविधान बनाउँदाखेरि पनि धेरै खालका असहमतिको बीचमा यो सहमति बनाएर यो संविधान बनेको छ। त्यस कारणले अब विभिन्न पार्टीहरूले आफ्ना मागहरू अगाडि सार्न सक्छन्, आफ्नो महाधिवेशनबाट चाहिँ अनेक चिजहरू ल्याउन सक्छन्। त्यो ल्याउने बित्तिकै त्यस्तो आतंकित हुनुपर्ने मलाई त केही पनि लाग्दैन।
0: तर दुईटै नजिकको सरकार हो, जनताले मन पराइरहेको सरकार हो, भोलि यही एजेन्डालाई लिएर सत्ता निर्वाचनमा जाँदाखेरि फेरि राम्रै मत लिएर आउने स्थिति आयो भने त परिवर्तन हुन्छ नि त खनालजी, होइन?
4: होइन, यो अहिलेको प्रतिनिधि सभाको 2/3 मात्रै संविधान संशोधन गर्ने कुनै अधिकार राख्दैन।
0: राष्ट्रिय सभालाई पनि विज्ञ समूहको टिम बनाउने भन्ने छ उहाँहरूको चाहिँ, अब यो दलबाट विज्ञ बनाउने, राष्ट्रिय सभालाई पनि विज्ञहरूको टिमहरू होइन राष्ट्रिय सभामा राख्ने, मन्त्री चाहिँ सांसद नहुने, होइन धेरै खालका विषयहरू प्रस्ताव गरिएको छ क्या रवि लामिछानेजीले प्रस्तुत गर्नुभएको प्रस्तावमा।
4: मैले भनि नै सके कुनै पनि पार्टीको महाधिवेशनबाट निर्णय गरे केही पनि हुनेवाला छैन। सबभन्दा पहिला संविधानलाई संशोधन गर्ने हो, यसलाई परिमार्जित परिषद गर्ने हो भने त एउटा राष्ट्रिय सहमति निर्माण गरेर सम्पूर्ण पार्टीहरूको बीचमा राम्ररी छलफल गरेर विज्ञहरूको बीचमा पनि छलफल गरेर खास गरिकन संविधानविदहरूको एउटा चाहिँ अगुवाईमा त्यस्तो खालको कुनै संरचना निर्माण गरेर हिजोको सीमा अवलोकन गर्नुपर्छ। अहिलेको संविधानले हरेक 10 वर्षमा सीमा अवलोकन गर्ने कुरा अगाडि सारेकै छ। अहिले संशोधन भन्दा पनि पहिलो काम चाहिँ सीमा अवलोकन हो, त्यो सीमा अवलोकन नगरिकन पहिले नै संशोधन भन्ने कुरा चाहिँ यो
0: अब पूर्व प्रधानमन्त्रीज्यू, अहिले चाहिँ यो संघीयताको विषयलाई लिएर देशमा धेरै खालका चर्चा परिचर्चाहरू भएका छन् होइन। देश चाहिँ निकै ठूलो व्यवहार खेप्न बाध्य छ, संघीयताले चाहिँ आफ्नो मूल मर्म अनुसार काम गर्न सकेन, यसका अधिकार सम्पन्न बनाउनका निम्ति तत्त्व निकायलाई पनि सकिएन, त्यति बेलाका सरकारहरूले पनि यसलाई त्यति धेरै ध्यान दिएनन्। यो कन्ट्राडिक्सन त छ नि त, कन्फ्लिक्ट त छ नि त होइन। केन्द्रले नै पठाउनु पर्ने बजेट हरेक क्षेत्रमा
4: संघीय संरचनामा हाम्रो देश जाँदा कस्तो संरचनाका आधारमा जानु उपयुक्त हुन्थ्यो, हुन्छ र हुनेछ भन्ने कुराको बारेमा चाहिँ गम्भीर बहस छलफलको जरूरत छ र त्यसलाई परिमार्जन परिष्कृत गर्नुपर्ने पनि आवश्यकता छ। अब त्यसको लागि पनि त संविधान संशोधनकै बाटोबाट हिँड्नुपर्ने हुन्छ। अहिले तपाईँले भने जस्तै अब कतिपय कुराहरूमा अहिलेको संहिताले एकदमै व्यवहार भयङ्कर ढङ्गले बढाएको र चाहिँ विकास खर्चलाई चाहिँ घटाएको त्यो अवस्था चाहिँ यथार्थ हो। त्यसो हुनाले हो यो कुरामा पनि संविधानको सीमा अवलोकन गरेर विधिपूर्वक अनि एउटा सहमतिपूर्वक अधिकतम सहमति बनाउने हिसाबले चाहिँ अगाडि जानु सबभन्दा राम्रो हुन्छ। अन्यथा अन्तर सङ्घर्ष र अन्तर सङ्घर्षको एउटा नयाँ श्रृङ्खला विकास हुने सम्भावना पनि उत्तिकै छ।
0: राष्ट्रसभाको महाधिवेशन पनि लम्बी हो नि त, 3 दिनका लागि थियो पूर्व प्रधानमन्त्रीज्यू होइन, त्यहाँ पनि रसाकसी छ नि त होइन, पदका लागि त जताततै पनि लोछाछोडी हुँदो रहेछ होइन। यो राजनैतिक संस्कृति नै हो, यो संस्कार हो
4: होइन, कसैको पनि महत्वाकांक्षाका आधारमा त्यसै गरी यो समाज अगाडि बढ्छ भन्ने कुरा हुँदै हुँदैन। महत्वाकांक्षा र यथार्थका बीचमा ठूलो ग्याप रहने गरेको छ। विभिन्न पार्टीहरूमा केही कुरो अब राजसभामा नदेखिने भन्ने कुरै छैन, त्यो झन झन छड्कारो झन गहिरो भएर देखिने सम्भावना चाहिँ म देखिरहेछु।
0: तर आज नेकपाको अवस्था के छ? तपाईँले भन्नुभएको छ अब अहिलेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबाट अब सम्भव छैन पार्टी हाँक्नलाई, तपाईँको धारणा के हो? अब कुन ढङ्गले चाहिँ अगाडि बढ्ने नेकपा, किनभने 1500 घटक भयो,
4: अब पुनर्गठन रूपान्तरण र सुदृढीकरणको नयाँ दिशातर्फ अगाडि बढ्नुपर्छ। वैज्ञानिक समाजवादको लक्ष्य लिएर त्यो लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध भएर जानुको अहिले कुनै विकल्प छैन। हामीले देब्रे दाहिने लप्पन छप्पन गर्न थाल्यौँ भने कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनुको निम्ति देशी विदेशी प्रतिक्रियावादीहरू जसरी लागिरहेका छन् उनीहरूलाई नै हित गर्ने काम हुन्छ। त्यसो हुनाले सबै नेता कार्यकर्ताहरूले चाहे नेकपाभित्र होस् चाहे नेकपा बाहिर होस् नेपालका सबै कम्युनिस्ट क्रान्तिकारीहरूले बिल्कुल नयाँ धरातलबाट आन्दोलनलाई सही कार्यदिशा नीति सिद्धान्तका आधारमा पुनर्गठन गर्ने, पुनर्संरचना गर्ने र सुदृढीकरण गर्ने दिशातर्फ सबैले कदम चाल्न अत्यन्त जरुरी छ।
0: पुनर्गठन भने के हो? अब नेतृत्वबाट चाहिँ एउटा पुस्ताले विदा लिनुपर्छ, त्यसका लागि तपाईँ पनि तयार हुनुहुन्छ?
4: पुनर्गठन भनेको वैचारिक पुनर्गठन, राजनीतिक पुनर्गठन, सैद्धान्तिक पुनर्गठन, संगठनात्मक पुनर्गठन सबै हो। अब हिजोको नेतृत्वले जुन ढङ्गले नेतृत्व गर्दै आयो स्वाभाविक उसले उनीहरू आफ्नै असफल भएका छन्। त्यो असफलताका कारणहरूलाई ध्यानमा राखेर उहाँहरूले नैतिक रूपले जिम्मेदारी लिनु एकदम जरुरी छ, त्यो कुरा उहाँले महसुस गर्नुपर्छ र पार्टी पङ्क्तिको आम रूपमा एउटा भावनालाई पनि ध्यानमा राखेर नयाँ रक्त सञ्चार गरेर अगाडि बढ्नु कम्युनिस्ट आन्दोलनको सर्वथा
0: होइन। अब तपाईँले भनेको चाहिँ प्रचण्ड र माधव कुमार नेपालले पनि विदा लिनुपर्छ होइन, अब नेतृत्वमा उहाँहरूले सक्नु भएन, बस्नु भएन, उहाँको त पहिलो पार्टी बनाउने उद्देश्य थियो नि त निर्वाचन ताका अगाडि त होइन, ठुलो पार्टी बनाउने गर्थ्यो नि त, रहरमै सीमित भयो नि त उहाँको
4: पार्टीभित्र। त्यसबारेमा पनि अब छलफल विचारहरू हुन्छन्, अब पार्टी कमिटीका बैठकहरू बस्दै पनि छन्। ती बैठकहरूले यी सबै कुराहरूलाई पनि गम्भीरतापूर्वक लिएर पार्टीलाई कसरी क्रान्तिकारी दिशातर्फ, रूपान्तरणको दिशातर्फ, वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढाउन सकिन्छ, कस्तो प्रावधान अपनाउँदा, कस्तो निर्णय गर्दा, कस्तो नेतृत्वको चाहिँ संरचना निर्माण गर्दा अगाडि बढ्न सकिन्छ भन्ने कुराहरूलाई
0: होइन। अब तपाईँ विश्राम लिन तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू? अब एउटा सीमा नाग्यो, अब चाहिँ नेपालको राजनीतिबाट हामीहरूले चाहिँ एउटा पुस्ताले चाहिँ अब विश्राम लिएर अब आन्तरिक पार्टीका चाहिँ अन्य क्रियाकलापहरू चलाउनका निम्ति युवा पुस्तालाई अर्थात् पुस्तान्तरण गर्ने कुरालाई चाहिँ जोड़ दिनुपर्छ भन्ने ढंगले चाहिँ तपाईँ सेक्रिफाइस गर्न सक्नुहुन्छ? अब होइन,
4: म त यो संगठनात्मक हिसाबले यही हुनुपर्छ, मै हुनुपर्छ भन्ने कुराको म कुनै पनि त्यो आकांक्षा राख्दिनँ। तर एउटा सही वैचारिक राजनीतिकारी दिशा लिएर, क्रान्तिकारी वैचारिक राजनीतिकारी दिशा लिएर अगाडि बढ्ने कुरामा भने म चाहिँ एकदम दृढतापूर्वक त्यो कुरामै लागिरहेको छु, लाग्छु र लागिरहन्छु।
0: होइन तर चाहिँ प्रचण्डजीले फेरि म पार्टीलाई पहिलो पार्टी बनाएर मात्र बिदा लिन्छु भन्नुभएको छ नि त?
4: होइन, पार्टी त अब पुनर्गठन गरेर लाने कुराहरूमा विभिन्न साथीहरूलाई योग्यतम साथीहरूलाई परिचालन गरेर जान सक्ने अनेकन सम्भावनाहरू छन्। ती सम्भावनाहरूसँगै प्रयोग गरेर जान सकिन्छ। अब मैले आफूले अध्ययन कुरा दिने कुरा चाहिँ आफ्नो ठाउँमा छैन।
0: अब आज तपाईँ देश र विदेशको सबै कुराहरूलाई नजिकबाट हेर्नु भएको छ, कूटनीतिक हिसाबले, सामरिक हिसाबले आज नेपाल कुन स्थानमा छ?
4: अब अहिले देश चाहिँ यो संक्रमणको अवस्थामा देख्छु मैले। यो नयाँ शक्ति जो आएको छ दुई तिहाई बहुमतको लिएर, तर अलि बढ्ता मात्रामा दम्भ घमण्ड आदि बढ़िरहेको, अब मुलुकमा अलिक तानाशाही प्रवृत्तिहरू पनि बढ़िरहेको, जनतामाथि दमनहरू बढ़िरहेको, अब संविधान आदि इत्यादि प्रतिको एउटा अपमान पनि देखा परेको, संसदमाथि नै अपमान पनि देखा परेको, त्यस्ता यस्ता कुराहरू छन् र मुलुकको यो राज्य संरचनाका तीनवटा अङ्गहरू बीचमा नै अन्तर संघर्षहरू, असन्तुष्टिहरू बढ्दै गएको देख्छु मैले। त्यसले गर्दाखेरि कुनै आउने भविष्यमा आउने यो आँधीको संकेत हो कि भन्ने चाहिँ नै मानिसहरूले अब अनुमान गर्न थालेका छन्।
0: भनेपछि अहिलेको सरकारले, अहिलेको पार्टीले जनताको जुन विश्वास लिएर अगाडि आएको छ, यसले देशलाई ट्र्याकमा लैजान सक्दैन? यसका सिम्टमहरू, यसका बाध्यताहरू, मर्निङ सो अफ द डे यो देखिएको छैन आज?
4: होइन, यो सरकारले देशलाई ट्र्याकमा लगोस् भन्ने त मेरो पनि चाहना छ। सरकारले कमसे कम पनि भूमि सुधार गर्न सकोस्, कृषि क्रान्ति गर्न सकोस्, राष्ट्रलाई औद्योगिकरणको दिशातर्फ लान सकोस्, अब 62-63 क्रान्तिमा अगाडि सारेका तीन खण्डे नीति भने अनुसार चाहिँ गर्न सकोस्। अहिले उनीहरूले संवैधानिक समाजवाद भनेका छन्, त्यो के चिज हो, त्यो संवैधानिक समाजवाद भनेको कुन चरीको नाम हो, अब त्यसको व्याख्या विश्लेषण अहिलेसम्म सुनिएको छैन, त्यसको सही व्याख्या के हो होइन त्यो पनि अगाडि सारियोस्, र मुलुकलाई यसरी राष्ट्रिय औद्योगिकरणको दिशामा लानुको साथसाथै हाम्रो चाहिँ शिक्षा, स्वास्थ्य, संस्कृतिमा चाहिँ व्यापक रूपान्तरण गर्ने, एउटा देशभक्तिको भावना विकास गर्ने, समाजवादी भावना विकास गर्ने, नैतिक भावना विकास गर्ने र विधि सम्मत ढंगले समाजलाई अगाडि बढाउने र कानूनी राज्यको चाहिँ एउटा स्वस्थ रूपले आदर्श स्थापना गर्ने, त्यो दिशातर्फ जानुपर्ने अहिलेको आवश्यकता हो। अब सरकारको र सत्तारूढ दलको क्षमताले कति भ्याउँछ त्यो कुरा, त्यो चाहिँ हामीले हेर्नुपर्छ।
0: तर अहिलेको अवस्थामा चाहिँ सबैभन्दा ठूलो महारोग भनेको देशमा सुशासन रहेछ, यो सुशासन अलिकति खलबलिएको रहेछ। कर्मचारीहरूले भनेको समयमा काम नगरिदिने, अल्छी गर्ने, मन्त्रीहरूले चाहिँ प्रधानमन्त्रीको लेभलबाट नीतिगत रूपमा भ्रष्टाचारमा मुछिने, भ्रष्टाचारमा चाहिँ बढी यसलाई चाहिँ प्रश्रय दिने, मुलुक कता जाँदैछ, के हुँदैछ, देशको अर्थतन्त्र कस्तो हुँदैछ भन्नेतर्फ चाहिँ त्यति धेरै ध्यान नदिने, आजको यो कारणले गर्दाखेरि देश ब्ल्याकलिस्टेडतर्फ अगाडि बढ़िरहेको एउटा परिस्थिति छ। यो कुराबाट चाहिँ अहिलेको यो सरकारले, अहिलेको यो बालेन नेतृत्वको सरकारले चाहिँ यसबाट मुक्त दिलाउनका निम्ति, राष्ट्रलाई चाहिँ समृद्धतातर्फ चाहिँ अगाडि बढ़ाउनका निम्ति जुन ढंगका कामहरू गरिरहेको छ, अबका 5 वर्षभित्र केही नेपाली जनताले राहत महसुस गर्न सक्छन्, वा चाहिँ यो हिजो पनि दुईट्याई नजिक पुगेका पनि थिए दलहरूले, तिनीहरूले नि काम गर्न सकेनन्। यहाँ चाहिँ कुनै एउटा अर्को अदृश्य शक्तिले चाहिँ निर्माण गरिदिन्छ र उसको स्वार्थ पूरा भइसके पछाडि सबै भताभुङ्ग हुन्छ भन्ने भाष्य नै हो आज पनि।
4: अब अहिले यो सरकार एउटा विधिपूर्वक चलेको पनि देख्दैन अनि आफ्नै खुट्टामा हिँडिरहेको हो कि भने यसैमा पनि शङ्का देखिन्छ। नीति निर्माण कहाँबाट कसरी हुन्छन् त्यो कुराको बारेमा पनि मानिसहरू शङ्का गरिरहेका छन्। सय बुदा भनिएको छ, त्यो सय बुदा कसले लेखेर दिएको हो त्यो पनि थाहा छैन। कुनै यस्तो खालको चाहिँ केही संरचना बनाएर निर्माण गरिएको हो भने त्यो संरचनाको बारेमा पब्लिकलाई केही पनि थाहा छैन। अब नीति कार्यक्रम आयो सरकारको, त्यो नीति कार्यक्रममा आमूल परिवर्तन गर्ने, सामाजिक आर्थिक रूपान्तरण गर्ने, यो देशका श्रमिक जनताको हित गर्ने कुराहरू त्यसमा केही पनि मैले देखिनँ। अब त्यसै गरेर चाहिँ अब सरकारको बजेट आयो, त्यो बजेटले पनि यो देशका भूमिहीन गरिब किसानहरू होइन, निम्न मध्यम किसानहरू अनि श्रमिक जनताहरू, तल्लो वर्गका जनताहरूको हितमा बजेटमा कुनै त्यस्तो ठोस नीति आएको, कार्यक्रम आएको मैले देखिनँ। त्यसो हुनाले अहिले जे कुराहरू गरिँदैछ नि सतहमा, र त्यो प्रकारको परिणाम आउला भन्ने मलाई लाग्दैन। यही कुरा गर्न नसकेको हुनाले हिजो 8 वर्ष अगाडि वामपन्थीहरूकै झण्डै झण्डै दुई तिहाई बहुमतको सरकार थियो। त्यो सरकारको जे नियत भयो 8 वर्ष बीचमा, अब यो सरकारले अहिलेकै कुराहरूको आधारमा अगाडि बढ्यो भने त्योभन्दा फरक नियत होला जस्तो मलाई चाहिँ लागिरहेको छ।
0: प्रधानमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। पूर्व प्रधानमन्त्री झलनाथ खनाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो बहसमा राष्ट्रिय मानवाधिकार आयोगका आयुक्त मिहिर ठाकुर हुनुहुन्छ। ठाकुरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार
0: मिहिर सर, अब
5: सहभागी गराउनु भएकोमा धन्यवाद।
0: देशभरका धेरै नेपालीहरू र विश्वमा पनि डिजिटल प्लेटफर्म मार्फत पनि धेरै नेपालीहरूले सुनिरहनु भएको छ यो कार्यक्रम, होइन? राष्ट्रिय मानवाधिकार आयोगले भाद्र 23 र 24 को घटनालाई लिएर विहीन ढंगले सूक्ष्म रूपले अनुसन्धान गरेर जुन किसिमको प्रतिवेदन बुझाएको छ त्यसको कार्यान्वयनमा त ढिलाइ भइरहेको छ नि त, सरकारले ढिलाइ गरिरहेको छ नि त मिहिरजी।
5: हजुर,
0: भाद्र 23 र 24 को

0: शक्तिको दुरुपयोग भयो र त्यसमा जिम्मेवार को थिए, कसको मानव अधिकार कसले हनन गर्यो, कस्तो मानव अधिकार हनन भयो आदि विषयमा हामीले विस्तृत रूपमा निर्णय गर्यौं र त्यो निर्णय गरेर 2083 साल जेठ 12 गते हामीले निर्णय गरेका थियौं। जेठ 12 गते र जेठ 12 गते यही जेठ 12 गते निर्णय गरेर हामीले सरकारलाई नेपाल सरकारको प्रधानमन्त्री कार्यालयलाई
1: प्रतिवेदन पेश गर्नु
0: 13 गते हामीले सरकारलाई पठायौं है। र त्यो पठाउँदाखेरि सही सब सिफारिसहरू थुप्रै छन्। अब त्यो सिफारिसहरू करिब करिब सबै कुरो मिडिया मार्फत होइन समाचारहरू पत्रिकाहरूमा सबै निक्लिसकेका छन्। अहिले यहाँको जुन प्रश्न आयो ढिलाइ भइरहेछ, कुरो त्यो भने राष्ट्रिय मानव अधिकार आयोग
1: अनि यो प्रतिवेदन त कार्यान्वयन गर्नुपर्छ नि त होइन, यो त सरकारलाई चुनौती हुन्छ नि त अन्तर्राष्ट्रिय रूपमा
0: भन्दैछु। त्यो ऐनले चाहिँ के भन्छ भने आयोगका सिफारिसहरू सरकारले 3 महिनाभित्र कार्यान्वयन गर्नुपर्छ, गरिसक्नुपर्छ। 3 मन्थ्स डेडलाइन हुन्छ। हामीले पनि निर्णय गर्दाखेरि त्यही कुरो उल्लेख गरेका छौ। आज चाहिँ अहिले 1 महिना लगभग भएको छ त्यहाँ गएको, अरू पनि 2 महिना बाँकी नै छ। यो 3 महिनाको अवधि किन कानूनले दिएको छ भने कि कुनै सिफारिसहरू सरकारलाई कार्यान्वयन गर्न एक्जिक्युट गर्न या अरू कसैलाई सरकारलाई मात्रै होइन अरू जुनसुकै निकाय जुनसुकै व्यक्तिलाई हामी त्यसरी निर्णय गरेर सिफारिस गर्छौँ कार्यान्वयनको लागि, त्यसबाट प्रभावित हुने व्यक्तिहरूले हामीलाई त्यो निर्णय चाहिँ पुनर्विचार गरियोस्, पुनरावलोकन गरिदिनुहोस् भनेर पनि आउने एउटा टाइम हुन्छ। त त्यसकारण 3 महिना जुन छ नि यो जेठदेखि असाढ भयो, असाढबाट साउन भदौ, भदौ 12 गतेसम्म अहिले सरकार समक्ष हाम्रो त्यो समय सीमा छ। त्यो समय सीमाभित्र भएन भने मात्रै होइन हामीले अनि फेरि सरकारलाई सोध्न सक्छौ किन भयो, किन गर्नु भएन, किन के कारणले अड्कियो, यी कुराहरू आउँछन्।
1: होइन मीर ठाकुरजी, एउटा कुरा के बताइदिनुहोस् भने मानव अधिकार आयोगको यो एउटा संवैधानिक अङ्ग हो होइन, यो मुलुकको यो देशको जुन ढंगले यो आयोगको प्रतिवेदन आयो, पनि त पूर्वाग्रही ढंगले प्रतिवेदन आयो भनिएको छ नि त होइन, त्यसमा पनि धेरै कुराहरू चाहिँ ल्याप्सेस छन् नि त त्यो प्रतिवेदनमा।
0: दुःखद कुरा छ, हेर्नुहोस् हामी चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म चाहिँ आजसम्म म न्यायाधीश भएर काम गरेको मान्छे पनि हुँ, त मेरो अहिले आयोगको नेतृत्व जो हुनुहुन्छ अध्यक्षज्यू त बहादुर मगरज्यू, उहाँ लामो समय न्याय सेवामा बस्नुभयो, सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश भएर रिटायर हुनुभयो। त्यसकारण के छ भने हामीले अरू पनि जो आयोगमा हुनुहुन्छ मेरा कलिग्सहरू साथीहरू होइन सबै हामी स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रतिबद्ध छौँ। कसैको दबावमा कसैको प्रभावमा न त विगतमा काम गरियो न आज गरिँदैछ। त्यसकारण अब कसैले हामी पूर्वाग्रही भयौं हामीले चाहिँ निष्पक्षता मेन्टेन गरेनौ भनेर आरोप लाउनुहुन्छ भने अब हाम्रो निर्णयहरू सिफारिसहरू आफै बोल्छ, त्यो चाहिँ स्पिकिङ अर्डरै हो, सबै तर्क कारण हामीले खोलेकै छौँ प्रमाणहरू। अब आरोप लगाउनेलाई त मैले के भनौँ, तर आम जनसमुदायलाई के आश्वस्त पार्न चाहन्छु भने हामीले बडो गहन रूपमा बडो मसिनो तरिकाले होइन निर्णय गर्यौं। र एउटा कुरो के भन्न चाहन्छु भने कि जुन कुरो फैसलामा हाम्रो सिफारिसमा निर्णयमा सबै कुरो त लेखेर सम्भव छैन, अब त्यो त विद्वानहरूले कानूनविदहरूले मानव अधिकार कर्मीहरूले संचारकर्मीहरूले पत्रकार मित्रहरूले उहाँहरूले चाहिँ विश्लेषण एनालाइसिस गर्ने हो। तर एउटा कुरो म के निवेदन गर्न चाहन्छु भने कि हामी कहाँ नेपालमा राजनीतिक द्वन्दहरू धेरै भए धेरै अहिले नै हामी 2046 सालदेखि लिएर 2082 सालसम्म लाइन लिने हो भने होइन कति आन्दोलनहरू जनआन्दोलन भनौँ, जनविद्रोह, सशस्त्र विद्रोह, जेएनजी विद्रोह। अब यो विद्रोह भनेको किन हुँदो रहेछ भने यसका चाहिँ अलिकति हामीले कारणहरू त त्यहाँ लेख्यौँ है, तर यसको कारण के छ भने जब द्वन्द्व किन हुन्छ, जब कसैको मानव अधिकारमाथि कसैले राज्य पक्षले वा कसैले हस्तक्षेप गर्छ अनि द्वन्द्व सृजना हुन्छ, र द्वन्द्वको टाइमली व्यवस्थापन गर्न सकेन भने त्यो के हुन्छ भने बडो

0: बडो जटिल बन्दो रहेछ र हामी कहाँ यो द्वन्द्व हुनासाथ मानव अधिकार कसैको न कसैको हनन हुन्छ हुन्छ चाहे त्यो जीवनको विषय होस् चाहे स्वतन्त्रताको कुरा होस् मर्यादाका कुरा होस् त्यो कुराहरू प्रभावित हुन्छ
1: होइन विश्वमा धेरै घटनाहरू देखिएका छन् अहिले होइन विभिन्न युद्धहरूमा चाहिँ होइन अबुद्ध बाल बालिकाहरू मारिएका छन् महिलाहरू मारिएका छन् होइन युद्धमा चाहिँ चपेटामा परेका छन् त्यसका बारेमा कसैले पनि बोल्ने एउटा त्याग ल्यागत राखिरहेको एउटा अवस्था छैन होइन समस्याहरू त धेरै छन् हेर्नुहोस् मिहिरजी एउटा कुरा चाहिँ जनतालाई के बताइदिनुहोस् भने मानवाधिकार आयोगले जुन किसिमको प्रतिवेदन बुझायो यो प्रतिवेदन कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा त्यहाँ डामिएका व्यक्तिहरूका हकमा होइन अन्य हिसाबले चाहिँ यो कतिको स्ट्रङ हुन्छ यो प्रतिवेदन चाहिँ यसका असरहरू के हुन सक्छन् यदि कार्यान्वयन भएन भने
0: अब एउटा कुरो त प्रश्न भनौँ यहाँहरूलाई कि यसपालि आयोगको जुन निर्णय छ नि यो जेएनजी विद्रोहको विषयमा जेएनजी आन्दोलनमा जुन भयो त्यसमा आयोगले पहिलो पटक मुद्दा चलाउनको लागि अमुक अमुक अमुक पदाधिकारीहरूलाई होइन मुद्दा चलाउन होइन मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा मुद्दा चलाउन नेपाल सरकारलाई सिफारिस गरेको यो पहिलो घटना हो पहिलो चिट पहिलो अब यो मानव अधिकार उल्लङ्घनकर्तालाई के सजाय गर्ने होइन मानव अधिकार उल्लङ्घनकर्तालाई होइन के सजाय गर्ने भन्ने बारेमा अहिलेसम्म हामीले कानुन बनाइसकेका छैनौँ अब त्यसका लागि यसपालि हामीले सरकारलाई के भनेका छौँ भने कि मानव अधिकार उल्लङ्घनकर्तालाई यो सजाय दिनुपर्छ यस्तो यस्तो सजाय दिनुपर्छ भनेर सिफारिस गरेका छौँ र त्यो कानुन नबनुन्जेलसम्म है यसलाई हामीले सिफारिस गरेको जुन छ नि होइन मानव अधिकार उल्लङ्घनकर्तालाई यस किसिमको सजाय दिनको लागि पनि हामीले सिफारिस गरेका छौँ र सम्भव भयो भने पश्चातदर्शी असरको पनि कानुन बनाउन चाहिँ हामीले सरकारलाई सिफारिस गरेका छौँ किनभने सर्वोच्च अदालतले धेरै अगाडि नै मानव अधिकार उल्लङ्घनका सवालमा पश्चातदर्शी कानुन बनाउन सकिन्छ भनेर चाहिँ निर्णय गरेको छ नेपाल सरकारलाई सिफारिस पनि गरेको छ त्यसलाई पनि टेक्यौँ र अरू देशका पनि अनुभवहरूलाई हेरेर हामीले के निष्कर्ष निकाल्यौँ भने कि मानव अधिकार उल्लङ्घन भइराख्ने तर त्यो उल्लङ्घनकर्तालाई सजाय दिने कानुन हामीसँग नहुने यो कस्तो विडम्बना हो द्वन्द्वहरू यति हुने हामी कहाँ राजनीतिक प्रकृतिका द्वन्द्वहरू होइन पटक पटक भइराख्ने अब त्यसलाई फलदारी ल्याए अहिले नै हामी कहाँ भनौँ न सशस्त्र द्वन्द्वकालका त्यो टिआरसी होइन त्यो जुन छ सशस्त्र द्वन्द्वकालीन विषयहरू जसलाई हामी ट्रान्जिसनल जस्टिस भन्छौँ त्यो अहिले पनि हजारौँको संख्यामा पेन्डिङ छ किन कस्तो सजाय दिने भन्ने बारेमै हामी अल्मलिया छौँ कि प्रष्ट कानुन नभएर त्यो सेटल हुन सकिरहेको छैन त्यसकारण यसपालि हामीले स्ट्रङली सरकारलाई के भनेका छौँ भने कि कानुन बनाउनुहोस् मानव अधिकार उल्लङ्घनकर्तालाई कुन अदालतमा मुद्दा चलाउने त्यसलाई सजाय कस्ता कस्ता खालका सजायहरू दिने विषयहरूमा हामीले
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फौजदारी अभियोग अनुसार मुद्दा चलाएर अनुसन्धान गर्न भनियो होइन राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सात आठ जना भन्दा बढी सांसदहरूलाई चाहिँ सूक्ष्म अनुसन्धान गर्न भनेर चाहिँ सिफारिस गरियो तर प्रधानमन्त्री बालेन्द्र शाह जो चाहिँ सामाजिक सञ्जालमा निकै सक्रिय भएर चाहिँ भिड उस्काउनतर्फ लाग्नु भएको थियो उहाँलाई चाहिँ क्लिन चिट दियो नेपाली सेनाको भूमिकालाई पनि क्लिन चिट दियो भनेर त आरोप खेपिरहनु परेको छ नि तपाईँहरूले
0: अब ठिक छ यो आरोपको जुन छ नि अब स्वाभाविक छ होइन त्यस बेला होइन जो थिए उहाँ मेयर हुनुहुन्थ्यो अहिले प्रधानमन्त्री हुनुहुन्छ है अब स्वाभाविक रूपमा प्रश्नहरू होइन आए कि किन चाहिँ उहाँलाई चाहिँ दोषारोपण गरिएन जस्तो भनौँ है कि हामीले कसैलाई पनि जुन गराएको छौँ नि आरोपित जुन गराएको छौँ नि सबूत प्रमाणको आधारमा है र सबूत प्रमाण पनि ठोस सबूत प्रमाणको आधारमा पर्याप्त सबूत प्रमाणको आधारमा र हाम्रो अनुसन्धान जुन टिम थियो होइन छजनाको त्यसमा हाम्रो माननीय ललित थापाले नेतृत्व गर्नुभएको थियो त्यो टिमले धेरै मेहनत गरेर धेरै समय लगाएर चाहिँ उहाँले अध्ययन गर्नुभएको छ र धेरै प्रमाणहरू सङ्कलन गर्नुभयो ती प्रमाणहरूका आधारमा हामीले कसैलाई आरोपित गर्यौं कसैलाई आरोपित गरेनौ र जसलाई हामीले आरोपित गर्न सकेनौ त्यसलाई नेपाल सरकारलाई नै सिफारिस गर्यौं कि यो व्यक्तिलाई चाहिँ होइन हामीले हाम्रो अनुसन्धानको दायरामा बाट चाहिँ केही प्रस्तुत हुन सकेन, नेपाल सरकारले नै छानबिन गरिदिनु पर्यो, अनुसन्धान गरेर दोषी के हो कसो हो पत्ता लगाउने भनेर। अब अर्को कुरा आयो नेपाली सेनाको विषयमा, नेपाली सेनाको पनि हामी प्रश्न भन्न चाहन्छौ, नेपाली सेनाको पनि हामीले बयानहरू होइन, हुन त हाम्रो अनुसन्धान टिमलाई सेनाले तत्कालै दिएन बयानहरू, तर प्रतिवेदन बुझाइसकेपछि नेपाली सेनाको पनि प्रधान सेनापतिदेखि लिएर अरू सम्बन्धित होइन उच्च पदाधिकारीहरूले हामीलाई लिखित बयान पठाउनु भयो, र त्यो बयानमा त्यो बयानको समग्रतालाई हेर्ने हो भने होइन उहाँहरूको जुन धारणा हामीले त्यहाँ जुन छ अन रेकर्ड छ त्यो आधारमा केहीलाई हामीले दोषी ठहरायौँ होइन, दोषी पनि यस हिसाबले ठहराएका छौँ कि जस्तो राष्ट्रपति भवन भयो, सिंहदरबार जुन छ त्यसको सुरक्षा जुन खटिने हुनुहुन्थ्यो त्यहाँको सेनाका चाहिँ प्रमुख कमान्डर, उहाँलाई चाहिँ हामीले किनभने आफ्नो जिम्मेवारी होइन त्यो पुरा नगरेको विषयमा चाहिँ कानुन बमोजिम गर्नुपर्छ कि भनेर सरकारले भनिरहेको छ। तर समग्रमा भन्ने हो भने जसरी यहाँहरूले मान्छेले भन्छन् कि जसरी अरूलाई हामीले आरोपित गरेका छौँ मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा, त्यसै अनुसार चाहिँ अहिले यहाँले जुन भनेका नामहरू छन् त्यसमा उहाँहरूको विरुद्धमा चाहिँ त्यस्तो खालको प्रमाणहरू हाम्रो अनुसन्धानको प्रतिवेदनमा देखिएको छैन, त्यस कारण उहाँहरूले हामीले उहाँहरूलाई चाहिँ त्यसरी आरोपित गर्न सकेनौँ।
1: कश्मीरजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: हस् धेरै धेरै धन्यवाद
1: यहाँलाई
0: पनि, नमस्कार।
1: निर्वाचन राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मिहिर ठाकुर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै, प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494131, 98494131।
5: रेडियो बिहानी 97.6 MHz।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ महेशजी।
6: हजुर हजुर, नमस्कार।
1: के छ यहाँको अवस्था, स्वास्थ्य अवस्था ठिक छ अहिले, आराम हुनुहुन्छ?
6: हजुर ठिक छु सर, म एकदम राम्रो छु सर।
1: पार्टीको कस्तो छ अवस्था, ठिक छ नि होइन?
6: पार्टीको अवस्था ठिक छ, नियमित कामहरू चलिरहेको,
1: शल्यक्रिया गर्ने तयारी थियो तर अहिले सीतामूलले काम गरिरहेछ, केही समयलाई चाहिँ पेनकिलरले पनि काम गरिरहेछ होइन एमालेलाई अहिले।
6: होइन, तपाईँले कुन प्रसङ्गबाट सीतामूल र पेनकिलरतिर लाग्नु हो?
1: होइन पार्टीको चाहिँ नेतृत्व परिवर्तनका लागि भनेर चाहिँ व्यापक रूपमा सचिवालयमा आवाज उठिसके पछाडि अहिले अब एउटा समिति गठन भएर जुन त्यो सबै सुझावहरू संकलन गर्नका निम्ति त्यस दौड़ामा थियो एउटा टोली होइन त्यसै टोली मध्येका एकजनालाई त प्रहरीले हिरासतमा लग्या छ विष्णु पौडेलजी तपाईँको पार्टीका उपाध्यक्षलाई अन्यहरूले सूचना संकलन गर्दै गर्नुहोला उपाध्यक्ष नै हुनुहुन्न नि त अहिले त उपाध्यक्ष त प्रहरीको नियन्त्रणमा हुनुहुन्छ
6: यस्तो छ तपाईँले अहिले दुईवटा प्रसंग जोड्नुभयो एउटा उपाध्यक्षको प्रहरी नियन्त्रणसँग सम्बन्धित विषय र पार्टीको आन्तरिक समीक्षा संगठन
1: पार्टीको गरौला केही समयपछि पनि गरौला किनभने अब त्यो सुझाव संकलन हुँदैछ होइन अब उपाध्यक्ष नै प्रहरी नियन्त्रणमा भइसके पछाडि त पार्टीलाई त निकै ठूलो गाह्रो भयो नि त समस्या पर्यो नि त अब
6: यसमा यस्तो छ पहिलो कुरा त तपाईँले जे प्रसंग जोड्नुभयो सरकारले बदनियत राखेर पूर्वाग्रह र प्रतिशोध राखेर आफूभन्दा फरक मतधारका राजनीतिक शक्ति वा नेताहरूमाथि नियोजित र प्रायोजित ढंगका जे धरपकडको श्रृङ्खलाहरू वा बहाना प्रारम्भ गरेको छ यो असाध्यै निन्दनीय छ तर यसो भन्दै गर्दा म के भन्न चाहन्छु भने कानुनी रूपमा उठेका प्रश्नहरू त्यसलाई न्यायिक प्रक्रियाबाट निष्कर्षमा पुर्याउने सन्दर्भ अनुशासनको प्रक्रियामा राज्यलाई सहयोग गर्ने सन्दर्भ यो पाटोमा नेकपा एमाले एकदम दुई हात उठाएर साथ सहयोग गर्छ त्यो आज मात्रै होइन हिजो सरकारमा होस् वा सरकार बाहिर होस् हामीले त्यो खालको त्यो राज्यलाई आवश्यक पर्दा सहयोग गरेर कानुनी जवाफदेताको तहमा उभिनु पर्छ भन्ने परिस्थिति रहँदा त्यो गर्दै आएको हो अहिले पनि हामी त्यो गर्छौँ जहाँसम्म अहिले विष्णु पौडेलको गिरफ्तारीको प्रसङ्ग छ उहाँ एउटा पार्टीको कार्यक्रममा हुनुहुन्थ्यो एउटा जिम्मेवार त्यही पार्टीको जिम्मेवार नेता हुनुहुन्छ जिम्मेवार भूमिकामा रहनुभएको हो पटक पटक एउटा राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नुभएको सेवा गर्नुभएको व्यक्तित्व हो
1: उहाँलाई
6: लामो समय लडेको एउटा व्यक्तित्व हो उहाँका विषयमा प्रश्नहरू उठ्न पाउँछ कि पाउँदैन भन्दा पाउँछ तर त्यो प्रश्न अन्तिममा पनि अनुसन्धानको प्रक्रिया टुङ्गेर त्यसको अभियोजनको प्रक्रियामा प्रवेश गरेपछि समाउन पर्ने नियन्त्रणमा लिनुपर्ने परिस्थिति हुँदाखेरि जरुरी पक्रपुरी जारी गर्न पर्ने परिस्थितिहरू त्यस्तो कहीँ रह्यो भने त्यो एउटा हो कि कुनै पनि कानुनी प्रक्रियाहरू पूरा नगरिकन एकाएक अनुमानित र आशंकित ढंगबाट कुनै वस्तुगत तथ्यपरक प्रमाण र तथ्यहरूको उपलब्धता बिना नै गैरकालीन ढंगबाट जसरी रातारात नियन्त्रणमा लिने कुरा गरियो कुनै त्यो अनुसन्धानको प्रक्रिया सकेर होइन नियन्त्रण गर्ने अनि एउटा राज्य आतंकको बाट मान्छेहरूलाई त्रसित र आतंकित बनाउने अनि अनुसन्धानको प्रक्रिया भनेर लैजाने जे अवलम्बन श्रृङ्खला अवलम्बन गर्न यो सरकारबाट खोजिएको छ खोजिँदै छ यो कुरा चाहिँ हामीले बिल्कुल यो निन्दनीय छ यो विधिक छ यस्तो काम सरकारले गर्न पाउँदैन भन्ने कुरा चाहिँ हामीले प्रश्न
1: होइन तपाईँले त भन्नुभएको छ तर होइन उपाध्यक्षज्यूको त धेरै ठाउँमा सियर पनि देखियो टोबाकोमा चाहिँ करिब 30 करोडको सियर पनि देखिएको छ त्यसपछि उहाँको 35 बिघा जमिन पनि उता देखिएको छ हिजो सुकुम्बासी नेता अहिले त भैँसी पार्टीमा राम्रै भएन घर जग्गाको कारोबारको विषय पनि आएको छ होइन सम्पत्ति शुद्धिकरण हुँदैछ नि त होइन छानबिन अनुसन्धान
6: होइन म एकदमै रोक्न चाहन्छु यो बीचमा के छ भने मिडियाका साथीहरूले पनि एकदमै सत्य हो होइन भोलि तपाईँले अहिले भन्दै हुनुहुन्छ जे प्रश्न
1: आरोप त हो नि त आएका आरोपहरूलाई त हामीले त भन्न पाइयो नि त
6: यो भोलि प्रमाणित हुँदाखेरि यो प्रमाणित भए सो बमोजिम कानुन बमोजिम हुन्छ गर्नुपर्छ यसमा काहीँ कतै कुनै प्रश्न रहेन कुनै प्रति प्रश्न पनि रहेन तर जहाँसम्म तपाईँले अहिले अनुमानित कुरा गर्दै हुनुहुन्छ नि
1: अनुमानित होइन लागेका आरोपको कुरा गर्दैछु मैले विशेष अदालतले लागेको आरोपका विषयहरू जोड्दैछु
6: मैले तपाईँलाई मैले आरोप लगाइदिउँ त मैले तपाईँलाई मैले चाहिँ जनताका बिचमा म लोकप्रिय हुन म तपाईँलाई जेसुकै आरोप लगाइदिउँ त भन्दा मिल्दैन
1: जसुकै आरोप त भोलि प्रमाणित हुनुपर्छ होइन
6: कल्पना गर्नु ठिक छ तपाईँले भनेको जस्तो मैले भन्न खोजेको तपाईँले भनेको जस्तो आरोप प्रमाणित भयो मा कानुन बमोजिम कारवाही गर्नुपर्छ त्यसमा एमालेको कुनै त्यसमा चाहिँ मैले भनेकै कुनै रोक अवरोध कहीँ केही रहँदैन ढुक्क हुनुहोस् तर जहाँसम्म होइन मान्छेले कति मेहनत गरेर दुःख गरेर कमायो होला राज्यलाई ट्याक्स तिर्यो होला तिर्नु होला सम्बन्धित कुरा होला नि कयौं मान्छेले दुःख गरेर सम्पत्ति कमाएको छ अनि फलाना नेताको चाहिँ यसमा उसको सम्पत्ति लुकाएर उसको नाममा राखेको भनेर तपाईँले भनिदिन थाल्नुभयो भने अब त्यसको श्रृङ्खलाले हामीलाई कहाँ प्रवेश गराउँछ भोलि प्रमाणित भएन भने मान्नुहोस्। अब त्यो सम्बन्धी तपाईँले चर्चामा लिइरहेका कम्पनी होला, चर्चामा लिइरहेका फर्म होला,
1: होइन विश्व पौडेलको लगानी रहेको कृषि फर्ममा त सम्पत्ति शुद्धिकरणको छापा पनि त मार्यो नि त सम्पत्ति शुद्धिकरणले, होइन
6: भोलि मैले भन्दैछु प्रमाणित हुँदाखेरि अहिले प्रश्न उठेपछि छापा मारियो यो सबै कुरा हो। तर जसरी अहिले यो त कसो नि मिडियाबाटै कानूनबाट अदालती प्रक्रियाबाट प्रमाणित हुनुभन्दा पहिला मिडियाहरूबाटै प्रमाणित गरिदिने, दोषी देखाइदिने, अपराध करार गरिदिने प्रवृत्तिहरूले पनि यसले कस्तो हुन्छ भने एउटा न्यायिक अनुसन्धानको, स्वच्छ अनुसन्धानको प्रक्रियालाई पनि प्रभाव पार्न सक्छ। यो पाटोबाट नै हेर्नुपर्छ। तर यति भन्न चाहन्छु, उठेका प्रश्नहरूको बारेमा अब यो अदालती प्रक्रियाबाट गयो, त्यहाँ अब कानुन लडाइँको प्रवेश चरणमा प्रवेश गरिसकेका छ, त्यही ठाउँबाट यसको निरूपण हुन्छ। हामी के विश्वास गर्न चाहन्छौँ भने अदालती प्रक्रिया र अदालतले गरे न्याय निरूपणलाई पनि निष्पक्ष, स्वच्छ र तटस्थ र सरकारी संयन्त्रको प्रभाव र त्रास र आशमा अन्तिममा पनि न्यायले पर्नु हुँदैन भन्ने कुरा, पर्दैन भन्ने कुरामा हामी विश्वास गरेर एकदम असल चाहिँ
1: हामी त अनुसन्धानमा सहयोग गर्छौँ भन्नुको साटो नेकपा एमाले एउटा निर्णय गर्यो, हामी सशक्त प्रतिवाद गर्छौँ यसको, होइन?
6: सुन्नुहोस्, तपाईँलाई के थाहा छ, हामीले अनुसन्धानमा सहयोग कम्प्लिटली, तपाईँले दुईपल्ट सुन्नुहोस्, हामी न्यायिक प्रक्रियाहरूमा, अनुसन्धानको प्रक्रियाहरूमा, हामी माथि लागेका कानुनी काहीँ प्रश्नहरूमा त्यसको हामी जवाफदेता हामी स्वयं निर्वाह गर्छौँ, सम्बन्धित व्यक्तिले निर्वाह गर्छ, त्यस विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित व्यक्तिकै हुन्छ। विष्णु कौडप्रति लागेका चार्जहरूको त्यसको जस्तो हामीले अहिले एउटा जवाफको प्रक्रियामा हामीलाई लागेको छ, यो आशा हामीलाई यो बदनीतपूर्ण छ, यो एकदमै चाहिँ सरकारले प्रतिशोध साध्दैछ, शैलीहरू गलत ढङ्गबाट विपक्षीहरूलाई नियन्त्रण गर्ने मनसायका साथ छ, हामी प्रश्न ढङ्गले त्यो भन्न चाहन्छौँ। तर उठेका प्रश्नहरूको जवाफ चाहिँ अब कानुनी प्रक्रियाबाट हामी त्यो निर्वाह गर्छौँ, हामी कानुन प्रक्रियामा सहभागी पनि भइसकेका छौँ, त्यस विरुद्धको उहाँ विरुद्धको लागेका चार्जको विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित कमलले पुर्याउनुहुन्छ, पुर्याउनु पर्छ, यो कुरामा क्लियर छ। अर्को कुरा म भन्न चाहन्छु, तपाईँसँग मैले अहिले हाम्रो पार्टीले गरेको यही हो, यो कुरा बेठिक छ, बदनेत राखेर गरेको छ, छानी छानी जस्तो मानिसहरू छानी छानी गर्दै हुनुहुन्छ, उहाँहरू मानिसहरू नेकपा एमाले पूर्व प्रधानमन्त्रीलाई
1: हावा नचलेर पात हल्लिँदैन, कतै न कतै सम्झौता भएपछि पक्राउ पर्ने हो, महेश बर्तौलालाई पक्राउ गरिएको छैन, लालबा पण्डितहरूलाई गरिएको छैन, शेरबहादुर तामाङहरूलाई गरिएको छैन, कसैलाई पनि गरिएको छैन नि त, अरूलाई त होइन, हामीले पनि पक्राउ गरेका छैनौँ।
6: हामी के भन्छौँ भने यसमा कुनै बचाउ गर्नपर्ने कुनै दुइटै हाम्रो ठाउँबाट हामीले खोजिराखेका छैनौँ। हामी के गर्दैछौँ भने तपाईँले अलि अगाडि हेर्नु गृहमन्त्री बारेमा कति धेरै प्रश्नहरू उठ्यो, सुन्नुहोस् सरकार अहिले वास्तवमा भने राज्यको स्रोत साधनको दुरुपयोग गर्ने, दोहन गर्ने, सुशासन नमा जनतासँग भोट लिएर अहिले चाहिँ व्यक्ति व्यक्तिका चाहिँ सहयोगी र सचिवालय र सल्लाहकारको नाममा असंख्य संख्याहरू चाहिँ निर्धारण गर्दै राज्यको चाहिँ स्रोतलाई दुरुपयोग गर्ने, संवैधानिक आयोगहरूलाई तर्साउने, धम्क्याउने, अदालतलाई धम्क्याउने, यो सबै गर्दै गर्दै अनि नेताहरूमाथि चार्ज लगाएर अनि धम्क्याएका संवैधानिक र राज्यका अङ्गहरू मार्फत अनि त्यसपछि आफ्नो अभिष्ट पूरा गर्नका लागि सरकार लागिरहेको छ। आफ्ना मन्त्रीहरूको बारेमा उठेका प्रश्नको बारेमा आफै छानी समिति बनाएर आफैले सफाई दिएर त्यस्तो चाहिँ एउटा नामित व्यक्तिलाई फेरि गृहमन्त्री जस्तो अन्य क्षमतावान योग्य त्यही राष्ट्रसभाभित्र कति सांसदहरू छन् तिनलाई मन्त्री बनाउन तयार छैनन्। तर यी सबै खेती किन गर्दैछन् भन्दा यस्तै गलत क्रियाकलाप गरे प्रतिशोध साध्ने गरी भइरहेको छ। तथापि कानुनी प्रश्नको चाहिँ घेरामा उभिएका विषयहरूलाई हामी कानुन ढङ्गले जवाफदेहीमा हामी रहन्छौँ र यो विषय हामी भण्डाफोर गर्छौँ, हामी यसको विरोध गर्छौँ। भनेको अर्थ के हो भने हामी कुनै अदालती प्रक्रियालाई, न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने गरी अदालतमा घेर्ने, हिजो जस्तो राज्यसभामा चाहिँ सहकारी ठगहरूलाई चाहिँ उन्मुक्ति दिनुपर्छ भनेर अदालतको गेटमा गएर मुर्दाबाद र जिन्दाबादको न्यायाधीशको विरुद्धमा, अदालतको विरुद्धमा नाराबाजी एमाले गर्दैन। हामी यी अहिले तपाईँसँग मैले छलफलमा सहभागी भएको भनेको यो विरोध हो, यही शैलीलाई अवलम्बन गर्छौँ। हामी हाम्रा फर्महरूमा भन्छौँ सरकार बदनेतपूर्ण ढङ्गबाट अगाडि बढ्न खोजेको छ, यो बेठिक छ, सरकार सेलेक्टिभ ढङ्गबाट अगाडि बढ्न खोजेको छ।
1: महेश बर्तौलाजी, अब आरोप त आएका आरोपहरूका वास्तव बारेमा त छलफल बहस गर्न पाइयो होइन, विराटनगर जुन जनकपुर चुरोट कारखानालाई चाहिँ अर्कै व्यक्तिलाई सञ्चालनका निम्ति दिन खोजेको चाहिँ नीतिगत निर्णयमा सहभागिता बनाएकोदेखि लिएर बिचौलिया जसलाई चाहिँ 26 अर्ब बिगो छ आज दीपक भट्ट, होइन बिचौलियासँगको पनि संलग्नता देखिएको देखि लिएर धेरै कुराहरूमा चाहिँ उहाँको नाम जोडिएर आएको छ क्या आज चाहिँ होइन त्यसको बारेमा त निष्पक्ष अनुसन्धान हुनुपर्छ भ्रष्टाचारबाट देशलाई जोगाउनु पर्छ
6: राज्यको महत्वपूर्ण अङ्गमा बसेका मान्छे सुन्नुहोस् है म पटक पटक मन्त्री मन्त्रालयको जिम्मेवारी रहेका मान्छेहरू आम नागरिक देशका नेपाली नागरिक नेपाली नागरिकले नेपालको कानून अनुसार दर्ता भएर सञ्चालन गरेका चाहिँ कम्पनी होला व्यवसाय होला उद्योग होला तिनका मालिक होला कर्मचारी होला प्रशासनिक भूमिका रहेका मान्छेहरूलाई आएर भेट्लान् छलफल गर्लान् त्यो बाटो पनि हुन सक्छ जस्तो तपाईँले अन्तर्वार्ता लिँदै गर्दाखेरि चाहिँ राज्यको अनुसन्धानको घेरामा को छ को छैन भनेर लिइरहनु भएको छ र छैन नि त तपाईँले सबैलाई लिनुहुन्छ तपाईँको स्टोरीले जसलाई मार्क्स त्यो लिन्छ भनेर जस्तो कहिले काहीँ विभिन्न परिस्थितिमा चाहिँ मन्त्रीहरूसँग भेट्ला फोटो खिच्ला त्यसको आधारमा पनि अब
1: त्यसको
6: आधारमा हुँदैन
1: कार्यवाही
6: गर्नुपर्छ
1: कतै न कतै सुई घुम्यो भने कतै न कतै कनेक्सन देखियो भने कतै न कतै त्यहाँ चाहिँ गलत नियत भयो भने
6: राज्यको सर यति कुरा केन्द्रीय एउटा कुरा के भने राज्यले बदनियत राखेर कोही व्यक्तिलाई आफूले समायो त्यसलाई अब चाहिँ दोषी प्रमाणित गरिदिनुपर्छ भनेर अनेकौं हत्कण्डा एकदम वस्तुनिष्ठ होइन कि एकदमै चाहिँ अस्वाभाविक खालका चाहिँ तरिकाबाट शैलीबाट कानुनी त्यो चाहिँ त्यसका औपचारिक विधिहरू भन्दा बाहिरबाट कसैलाई म यसलाई चाहिँ कमजोर बनाउँछु सिद्ध्याउँछु भन्ने ढङ्गबाट दोषी करार गर्छु भन्ने मनसायबाट चाहिँ राज्यले आफ्नो मेकानिजम र शक्तिको दुरुपयोग गर्न मिल्दैन निष्पक्ष अनुसन्धानको प्रक्रियाबाट निष्कर्ष जे आउँछ त्यो निष्कर्ष चाहिँ हामीलाई मान्न तयार छौँ हामी मान्छौँ त्यसको अनि कारवाही गर्नु हुनुपर्ने स्थिति रह्यो भने जोसुकै मान्छेमाथि प्रश्न उठेको छ भने उसले त्यो
1: एउटा कुरा जाँदा जाँदै स्वीकार्नु हुन्छ होइन हिजो धेरै ठाउँमा चाहिँ कुशासन भयो भ्रष्टाचार भयो कतिपय बिचौलियाहरूले चाहिँ सरकारलाई चाहिँ गुमराहमा पनि राखे नीतिगत रूपमा पनि कतिपय रूपमा चाहिँ भ्रष्टाचारका श्रृङ्खलाहरू चले होइन नेतृत्वलाई चाहिँ भनौँ न एकलौटी ढङ्गले बन्धक बनाइएका यावत विषयहरूलाई त स्वीकार्नु हुन्छ नि त होइन
6: होइन त्यस्तो भयो नभएको होइन भएको छ फेरि छैन भनेर भन्न हुँदैन बिचौलियाहरू समाजमा त्यस्तो हुन सक्छ आज पनि हुन सक्छ भोलि पनि रहन सक्छ सर किनभने भ्रष्टाचार भन्ने कुरा तपाईँले त्यो एकदमै कम्प्लिटली जिरो बनाउनै सक्नुहुन्न त्यो त्यसलाई हामी अधिकतम मिनिमाइज गर्दै जाने हो त्यसलाई अधिकतम त्यसलाई नियन्त्रणको तहमा लैजाने हो कानुनी प्रबन्धहरू प्रशासनिक प्रबन्धहरूको माध्यमबाट त्यसलाई चाहिँ एकदमै नियन्त्रण गर्दै लैजाने हो त्यस कारण समाजमा सबै थरीका मान्छे हुन्छन् त्यस कारण अदालत यी प्रशासनिक संयन्त्रहरू पुलिस प्रहरी यी सबै किन हुन्छ त भन्दा यस्ता गतिविधिहरू क्रियाकलाप हुन्छ भनेर हामीले त्यसलाई रोक्न कानुनी प्रबन्धहरू बनायौँ त्यस संयुक्त संरचनाहरू बनायौँ होइन त्यो छ स्वाभाविक हुन्छ त्यो त समाज रहेसम्म यस्ता प्रक्रियाहरू रहिरहन सक्छ तर हामीले राज्यले यस्ता कुरालाई संरक्षण गर्न पाउँदैन मिल्दैन गर्न हुँदैन राज्य शक्तिको स्रोतलाई चाहिँ शक्तिलाई दुरुपयोग गरेर बिचौलियाहरूलाई प्रवर्धन गर्ने बिचौलियाहरूलाई हावी गराउने त्यो कुरा त विगतमा विभिन्न श्रृङ्खलाहरूमा नदेखेको होइन देखिएको छ मान्छे रातरात धनी हुन्छ सर रातरात धनी भएका छन् होइन साधारण मान्छेहरू अहिलेको गृहमन्त्रीको प्रेस मिट तपाईँ हेर्नुहुन्छ भने के छ अहिलेका प्रधानमन्त्रीको तपाईँले काम व्यवसाय व्यापार हेर्नुहुन्छ भने के छ 36 वर्ष 32 वर्ष कति वर्ष उमेरका भए अनि 100, 200, 300 तोला सुन 100 रुपियाँ सम्पत्तिको मालिक कसरी भयो भनेको हो बिचौलियाहरूको चाहिँ यही हो नि त बिचौलियाहरूको जमात चाहिँ यस्तै यस्तै श्रृङ्खलामा यही चेनमा चाहिँ तपाईँले भेट्नुभयो भने बिचौलिया बिचौलिया भेट्नुभयो अब किनभने अब मान्छे गर्न काम गरेको छ सामाजिक सेवा पानी
1: माल पानीको गाडीको विषयमा पनि त व्यापक चर्चा आयो नि त तत्कालीन बेला
6: जस्तो कसरी भयो त ल
1: किन चाहिँ
6: सिम्पल कुरा गर्नु त काठमाडौँका मेयर थिए उनी त्यो मालपानीको गाडीसँग उनको चाहिँ त्यहाँको लेना देना करोडौँको चाहिँ चुनावमा उनको खर्च पर्चको व्यवस्थापन गाडीको व्यवस्थापन अनि यो कसरी भयो त भन्दाखेरि चेनमा बिचौलिया रहेछ बिचौलिया त अन्त कहीँ होइन अहिले त क्याबिनेटमै बिचौलिया देखियो अहिले त चाहिँ त्यही राजसभाका एउटा चाहिँ विभिन्न एउटा संयन्त्र संरचनाभित्रै यो देखियो भनेर अरूले प्रश्न गर्न पाउने कि नपाउने अब
1: प्रश्न गर्न पाउने होइन अनुसन्धानको दायरामा पनि ल्याउने भोलि कसैले
6: ल्याउनु पर्छ नि, उहाँहरू पनि पर्नु पर्यो नि, उहाँहरूले पर्नु. पहिलो कुरा त उहाँहरूले के भने आफूबाट शुद्धताको प्रमाण चाहिँ जनतालाई पेश गर्न पर्यो.
1: उहाँले
6: के गर्नु भएको छ, राज्यको संयन्त्रलाई उहाँले दुरुपयोग गर्नका लागि एउटा मन्त्रीले कति सचिव सोसराका कतिवटा सल्लाहकार राख्ने के निर्णय गरेको, एकत्र सुशासनमा मन्त्रालय घटाएर चाहिँ एउटा जनतालाई भ्रम सृजना गर्ने, अर्कोतर्फ एउटा मन्त्रीले भन्दा बढी सुविधा पाउने गरेका सल्लाहकारका नाममा आधा दर्जन भन्दा बढी नियुक्ति गर्न अवसर, यसले कहाँ लान खोज्दैछ हेर्नुहोस् त. यो यो तरिकाको एकातिर जनतालाई एउटा भ्रम छर्दिने, जस्तो अब विष्णु रिम पौडेल कवाडको चाहिँ गिरफ्तारी भनेको बिल्कुल राष्ट्रपाको महाधिवेशनमा त्यहाँको आन्तरिक राजनीतिमा आफू हावी हुनका लागि यो सस्तो लोकप्रियताका लागि निर्माण गरिएको एउटा प्रपञ्च हो, यो षड्यन्त्र हो. त्यो बाहिर केही हुँदै होइन. त्यसैले अरूलाई बलि चढाएर अरूको राजनीतिक सामाजिक भविष्य समाप्त पारिदिएर अनि त्यसमा चाहिँ अनि सेलिब्रेसन मनाउने, त्यसमा चाहिँ अनि खुसियाली मनाउने त्यो प्रवृत्तिबाट सरकार जान मिल्छ. सरकार त हाम्रो पनि हो, प्रधानमन्त्री मन्त्रीहरू हाम्रो पनि त हो. अनि त्यो बदनियत र पूर्वाग्रह प्रेरित प्रतिशत प्रेरित चाहिँ क्रियाकलापहरू राज्य संयन्त्रलाई दुरुपयोग गरेर गर्न मिल्दैन. जरुरी पक्रापूर्ति कस्तो बेलामा जारी गरिन्छ भनेको यहीँबाट के देखिन्छ भने बदनियत छ, यहीँबाट देखिन्छ के हो भने प्रतिशोध छ. जो मान्छे बोलाउने बित्तिकै उपलब्ध गर्न सकिन्छ, आउन सक्नुहुन्छ, रातारात त्यो ल्याउनु पर्ने चिज छैन, कार्यक्रमबाट उठाउनु पर्ने चिज छैन. भनेपछि त्यही कारणले गर्दा हामीले यो बदनियत छ, प्रतिशोध बोल्न छ भनेर भनेका
1: हौ. यहाँको महत्वपूर्ण समयको सम्वादका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
6: हस् नमस्कार.
1: नेकपा एमालेका नेता महेश बर्तौला आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेमबम विदा हुन्छु. नमस्कार.

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटर

0: यसका नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
0: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलोका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो छोरा छोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहा आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
8: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544।
9: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको
2: सम्पर्क मोबाइल नम्बर 9841-71-25-42 9861-02-66-11 र 010-520-542

0: मैले तिथिबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसपीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 98-60-24-58-43,
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-5-11-93-270, 98-5-11-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
8: भिटामिन बी 12,
7: आयरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
14: 98-61-97-65-47।
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा 2 घण्टामा नतिजा आउने, पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो, स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ।
1: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय 4 दिनको लागि बन्द, तराईका भूभागमा आज दिनभर चर्को गर्मी हुने।
0: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प, हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल फिफा विश्वकपको नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको छ। 99 केन्द्रीय सदस्य चयनका लागि भएको मतदान अन्तिम चरणमा रहेको भन्दै महाधिवेशन स्थलमा माइकिङ गरिएको छ। हिजो राति 1 बजेदेखि जारी मतदान अन्तर्गत अहिलेसम्म कतिजनाले मत हाले भन्नेबारे आधिकारिक आँकड़ा खुलाइएको छैन। यद्यपि बिहान 9:30 बजे नै 50% भन्दा धेरै मत खसेकाले अन्तिम चरणमा रहेको बुझ्न सकिन्छ। केही बेर अघि सभापति रवि लामिछाने पनि मत हाल्न पुग्नु भएको छ। मत खसाल्नु अघि निर्वाचन कार्यालयमा छलफलमा जुट्नु भएको छ। मतदान गर्न दिउँसो 12 बजेसम्मका लागि तोकिएको समय भने सकिएको छ। मतदान सकिएको 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ। त्यसपछि दोस्रो चरणको निर्वाचन अन्तर्गत पदाधिकारी चयन गरिनेछ। यद्यपि धेरै महाधिवेशन प्रतिनिधिहरू पनि हिजै जिल्ला फर्किसकेकोमा आज केन्द्रीय सदस्यलाई भोट हालेर धेरै प्रतिनिधि फर्कदैछन्। आयोजक समितिले व्यवस्थापनमा लापरवाही गरेको भन्दै हिजोदेखि नै प्रतिनिधिहरू आक्रोशित बनेका थिए। पदाधिकारीको निर्वाचनमा यही कारण कम मत खस्ने आकलन गरिएको छ। सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
1: पूर्व उप प्रधानमन्त्री विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई सकिएको छ। पौडेल पत्नी दो मायाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनवाई भएको हो। सुनवाई सकिए पनि आदेश आउन बाँकी छ। रिटमा राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ। बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराई लगायतले पौडेललाई जरूरी पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका थिए। व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोल्यो उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैर कानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ। पौडेल सोमबार दिउँसो सुर्खेतबाट पक्राउ परेका थिए।
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रूपियाँ, अमेरिकी डलर र सुन चाँदी सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको जिल्ला सांगली, महाराष्ट्र तासगाव तालुका, झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका 25/6 IT बस्ने 33 वर्षीय अमित इरगोण्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। उनको साथबाट नेपाली 7,30,000 रूपियाँ, अमेरिकी डलर 34,500, सुन जस्तो देखिने पहिलो धातुका विभिन्न टुक्रा 17 थान 75 ग्राम बराबरका तथा चाँदी जस्तो देखिने धातुका विभिन्न आकारका टुक्रा 2 किलो 600 ग्राम बरामद गरिएको छ। पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो।
1: गर्मी बढ़ेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि चार दिनको लागि बन्द गरिएको छ। अत्याधिक गर्मी बढ़न थालेपछि सबै विद्यालय चार दिनको लागि विदा दिएको महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो। बढ़दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पन्न सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आजदेखि चार दिन बर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा बाह्रसम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने बिहोरा जानकारी गराइएको सूचनामा उल्लेख छ। पछिल्लो दिनमा तराई मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ।
0: आज पनि तराईका भूभागमा तातो लहर तथा तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर आज पनि जारी रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको मौसम सफा रहनेछ, जसका कारण आज धनगढ़ीमा 40, नेपालगंजको 41, भैरहवाको 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि आज तातो दिन हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा 31 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। मनसूनी वायु कमजोर भएका कारण पानी कम पर्दा गर्मी बढ़ेको हो। आज दिउँसो देशका हिमाली तथा पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश तथा बागमती गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बदली हुनेछ।
1: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महावीरमा पहिरोले ईवी गाड़ी पुरिन्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार गैराती करिब 8 बजे महावीर स्थित बेनी जमसम सड़क खण्डमा पहिरो खस्ता गुड़िरहेको ईवी गाड़ी पुरिएको थियो। गाड़ी चालक पर्साको वीरगंज महानगरपालिका 21 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। पहिरोले गाड़ी पुरिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्म हेडक्वार्टर म्याग्दीबाट संयुक्त रूपमा खटिएको टोलीले उद्धार गरेको थियो। मियालाई उपचारको लागि प्रदेश अस्पताल बेनी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो। पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेको बेनी जोमसोम सड़क खण्ड बिहानबाट खुलेको छ।
0: भक्तपुरमा बर्ड फ्लू पुष्टि भएका कुखुरा नष्ट गरिएको छ। चाँगु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले बताउनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुराहरू नष्ट गरिएको छ। जिल्लामा हालसम्म 48,173 कुखुरा नष्ट गरिएको उहाँले बताउनुभयो।
1: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा 5,200 र चाँदी 250 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,78,300 र चाँदी 4,235 रूपियाँ निर्धारण भएको छ। हिजो सुन तोलामा 2,83,500 कारोबार भएको थियो। चाँदी तोलामा 4,485 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 3,979 अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार. आज निर्जला एकादशी हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्. आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ. आज पवित्र स्थानमा तुलसीको दल राखेर हरि स्वयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णु संग विवाह गर्ने प्रचलन रहेको छ. अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास छ. निर्जला एकादशीका दिन अन्न वस्त्र गौ जल सैया सुन्दर आसन कमाण्डलु तथा छाता दान गर्ने प्रचलन रहेको छ.
0: अब अन्तर्राष्ट्रिय समाचार. भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ. अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको र 39 सेकेण्डपछि 7.5 म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो. भूकम्पले राजधानी काराकासमा कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ. अमेरिकी भूगर्भ सर्वेक्षणले ठूलो हताहत र व्यापक क्षतिको आशंका गरेको छ. उसले मृत्यु हुनेको संख्या 10,000 नाग्ने बताएको छ. बीबीसीका अनुसार अहिलेसम्म 32 जनाको शव निकालिएको छ. 700 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ. भग्नावशेषमा हजारौं मानिस बेपत्ता छन्. भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्. स्थानीय समय अनुसार बेलुकी 6:04 मन्टालवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो. अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको छ. भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड र ब्रिटिश भर्जिन आइल्याण्डमा सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ.
1: अब खेल समाचार. विश्वकप फुटबल चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ. फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 बमोजिम एन्फालाई अनिश्चितकालको लागि निलम्बन गरेको हो. निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्. एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम तालिम वा प्रशिक्षण बाट लाभ लिन पाउने छैनन्. निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन. फिफा र एएफसीबाट पाउँदै आएको फण्ड समेत बन्द हुनेछ. यसअघि राष्ट्रिय खेलकुद परिषद राखेपा र एन्फा बीच निर्वाचन र संघको सञ्चालनबारे विवाद चर्किएको थियो. नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ.
0: फिफा विश्वकप अन्तर्गत समूह सीको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूहको शीर्षमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ. मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोलले पराजित गरेको हो. ब्राजिलका लागि पहिलो हाफमा भिनिसियस जुनियरले 2 गोल गरे भने दोस्रो हाफमा म्याथियस कुनाले 1 गोल थपे. ब्राजिलसँग पराजित स्कटल्याण्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो. 12 समूहको तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने 8 टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान छ. यस्तै ब्राजिलका स्टार स्ट्राइकर नेयमार करिब 3 वर्षपछि मैदान उत्रिएका छन्. स्कटल्याण्डसँगको खेलको 76 मिनटमा म्याथियस कुनालाई प्रतिस्थापन गर्दै नेयमार मैदान प्रवेश गरेका थिए. समूह सीकै मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउटमा स्थान बनाएको छ. हाइटीले भने विश्वकप यात्रा सकाएको छ. यस्तै समूह बीको खेलमा स्विजरल्याण्डले क्यानाडालाई पराजित गरेको छ. भ्यानकुभरमा भएको कड़ा प्रतिस्पर्धापूर्ण खेलमा जीत निकाल्दै स्विजरल्याण्डले समूह बीको विजेता बनेको छ. यो पराजयसँगै समूहमा दोस्रो स्थानमा धकेलिएको क्यानाडा उपविजेताको रूपमा अघि बढ़ेको छ. गैराती नै भएको अर्को खेलमा कतारलाई 3-1 पराजित गर्दै बोस्निया र हर्जगोविनाले अन्तिम 32 आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ. त्यस्तै आज बिहान सम्पन्न समूह ए का खेलमा आयोजक मेक्सिकोले चेक रिपब्लिक विरूद्ध 3-0 गोलको जीत निकालेको छ. यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ. यो सँगै मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा पुग्दा दक्षिण कोरिया भने अरू टोलीको अंकमा भर पर्नुपर्ने भएको छ. चेक रिपब्लिक भने बाहिरिएको छ. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: रासोपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा 2 घण्टामा नतिजा आउने पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो। स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ।
1: गर्मी बढेपछि वीरगंजका सबै विद्यालय चार दिनको लागि बन्द। तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
0: भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प। हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Kya thara ho, khas pya?
6: Kya chayna bhana na? Noon de ki sun samaka, sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru, ekte chau ma. Tiyo pani, sulab mulle ma, ani gunastari restaurant haru, tes maathi, prasasta parking area.
7: Wow, kaha thara yo?
6: Yehi min bhavan ma, Santinagar gate sangai, yatayat bevastha karyalay ko chhiwai ma.
5: All in one mart. Helping make your life easier.
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
8: ए,
9: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे के
5: हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
7: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
8: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
7: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63 802, 98510 63 802।
5: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहर दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबई सुर सिंगजेपल मुबा भोले सिंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी नि दिम फिटिंग सिंगबई अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिंगजिम सेगो है रोमा
6: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437
0: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका
9: झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता

0: 98 61 97 65 47।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723। भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, गरगहना बनाउने जिम्मा पनि मा आफैले दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
2: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
2: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
1: 9851887882, गोल्छे बजारको लागि 0104031316 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लस्तो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 11 98494131 11
3: बुढा आज इन्टरभ्यू थियो के भयो त
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
3: होइन के भन्छ कसरी नि
4: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491508110 98491508110
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045454
11: 98167045454
10: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
10: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
2: नटिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0993 मा सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: लाउने छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
6: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलेख गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणको लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिमनी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
8: 98511782 गोल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
16: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरे
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताद्वारा सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
1: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
4: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
5: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
6: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
5: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
6: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
5: ल टिप प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93-270 98511-93-270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: बाबा म चाँडै स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: राष्ट्रपा केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा 2,959 मत खस्यो। मतगणना र पदाधिकारीको चुनाव आजै। ई पासपोर्ट भ्रष्टाचार प्रकरणमा साथै अभियुक्तको बयान सकियो। थुन्छेक बहस शुरू। राष्ट्रिय सभाको बैठक आज बस्दै नबसे स्थगित। लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्न सकेन। मन्त्रीमुखी बजेट भएको भन्दै सांसदहरूको विरोध। कर्णालीमा प्रतिपक्षद्वारा संसद अवरूद्ध। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु, एकजना घाइते। भोलिदेखि शनिबार साँझसम्म धौलीगंगाको बाँध खोलिने। दार्चुलादेखि कञ्चनपुरसम्म बाढ़ीको जोखिम, सतर्क रहन आग्रह। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म 32 जनाको मृत्यु, 700 जना घाइते। अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत। बेलायतका राजा चार्ल्सले व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै। र फिफा विश्वकपमा आज राति दुई खेल हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्ने। समूह ईबाट दोस्रो टोलीको टुंगो लाग्ने।

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाहा पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली network.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राष्ट्रपाको केन्द्रीय सदस्यका लागि भएको मतदान सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य छान्नका लागि भएको मतदान सकिएको छ चितवनको भरतपुरमा जारी महाधिवेशनमा गई राती 12 बजेदेखि शुरू भएको मतदान आज दिउँसो सभापति रवि लामिछानेले मत खसालेसँगै सम्पन्न भएको हो 4311 प्रतिनिधि मध्ये विद्युतीय मतदान मार्फत 2959 जनाले भोट हालेका छन् 1352 जना मतदानमा अनुपस्थित रहे 99 जना केन्द्रीय सदस्यका लागि 384 जना चुनावी मैदानमा छन् मतदान सकिएसँगै अब मतगणनाको तयारी शुरू गरिएको छ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भए लगतै आज अपरान्ह 4 बजेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान शुरू हुने कार्यतालिका छ सभापति रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ दोस्रो चरणमा खुल्ला उपसभापति महिला उपसभापति महामन्त्री दुई खुला सह महामन्त्री र दुई महिला सह महामन्त्री पदका लागि चुनाव हुनेछ ई पासपोर्ट सफाई अनियमितता प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 जनाको बयान सकिएर थुन्चेक बहस शुरू भएको छ विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासमा आज उनीहरूको बयान लिने काम सकिएसँगै बहस शुरू भएको हो थुन्चेक बहस सकिएपछि अदालतले अभियुक्तहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाएर मुद्दाको पूर्वश्य गर्ने भन्नेबारे निर्णय सुनाउनेछ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाईमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो यता नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ मागेको छ पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृह मन्त्रालय लगायतका विपक्षीसँग लिखित कारण मागेको छ अदालतले यो विषयमा छलफल गर्न आउँदो मंगलबार दुवै पक्षलाई बोलाएको छ गएको सोमबार सुर्खेतबाट पक्राउ पर्नुभएका नेता पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित रिट दायर गरिएको थियो सर्वोच्चले पक्राउ गर्नुको आधार पेश भएपछि मात्रै यस विषयमा थप निर्णय लिने जनाएको छ छ दिनपछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसे स्थगित भएको छ दिउँसो सभा 1 बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ यसअघि गत असार 5 गते राष्ट्रिय सभाको बैठक बसेको थियो यसै गरी आजकै लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ उता बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ आज दिउँसो 1 बजे तय गरिएको बैठक सभामुख निर्देशनमा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो आगामी आर्थिक वर्षको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले कड़ा आपत्ति जनाएका छन् मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्रै बजेट थोपारेको र अन्य जिल्लाका जरूरी विकास योजनाहरू काटेको सांसदहरूको आरोप छ यता सरकारले ल्याएको नयाँ बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले आज कर्णाली प्रदेश सभाको बैठक चल्न दिएको छैन बजेटले का आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रतिपक्षको ठहर छ बैठकमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साईले सरकारले बहुमतको आडमा प्रतिपक्षका सुझावहरूलाई बेवास्ता गर्न खोजेको आरोप लगाउनु भएको छ प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरेर कमजोरी नसचिएसम्म संसद चल्न नदिने अडान लिएको छ कर्णाली सरकारले आगामी वर्षका लागि 35 अर्ब 39 करोड़ 85 लाख रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ भने सरकारले प्रतिपक्षका प्रश्नको जवाब दिने तयारी गरिरहेको जनाएको छ कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक होद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन् मोहन्याल गाउँपालिका 7 को जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेका बेला आज बिहान करिब 9 बजेतिर ग्रेनेड विस्फोट भएको हो विस्फोटमा परेर गम्भीर घाइते भएका होद्दा हिमाल विक्रम विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ घटनामा छडा लागेर घाइते भएका सहसेनानी हिमराज जोशीको अवस्था भने सामान्य छ। उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई। नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतको धौली गंगा जल विद्युत परियोजनाको बाँध खोल्न लागि खाले महाकाली नदी तटीय क्षेत्रका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भारतीय पक्षले बाँध खोल्ने लिखित जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै नदी किनारमा नजान र सावधान रहन अपील गरेको हो। भारतको पिथौरागढ़मा रहेको 280 मेगावाट क्षमताको उक्त परियोजनाको बाँधमा जम्मा भएको बालुवा र हिलो सफा गर्न भोलि बिहान 6 बजेदेखि शनिबार साँझ 5 बजेसम्म ढोकाहरू खुल्ला गरिनेछ। बाँधको पानीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा बाढ़ीको जोखिम बढ़ाउन सक्ने भएकाले ब्यास गाउँपालिकादेखि लेखम गाउँपालिकासम्मका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ। कक्षा 12 को परीक्षा नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीड़ित विद्यार्थीहरूले काठमाण्डुको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा उत्तर पुस्तिका परीक्षण गर्दा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज दबावमूलक आन्दोलन गरेका हुन्। आफ्नो मेहनत अनुसारको अंक नआएको गुनासो गर्दै प्रदर्शनकारीहरूले बोर्डले तोकेको पुनर्योग र पुनः परीक्षणको शुल्क पनि अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन्। युद्धको बिजुली संकट टार्न नेपाल विद्युत प्राधिकरणले भारतको बिहारसँग विद्युत साटफेयरको प्रस्ताव गरेको छ। वर्षायाममा बढ़ी भएको बिजुली बिहारलाई दिने र हिउँदमा सोही परिमाणको बिजुली फिर्ता लिने प्राधिकरणको योजना छ। यो व्यवस्थाले हिउँदमा महँगोमा बिजुली किन्नुपर्ने बाध्यता हट्नेछ। तर भारतको सन् 2018 को निर्देशिकामा विद्युत साटफेयरको स्पष्ट व्यवस्था नभएकाले यो प्रस्ताव तत्काल कार्यान्वयन हुन गाह्रो देखिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनु भएको छ। बिहार सरकार सकारात्मक भए पनि भारतीय केन्द्रीय नीतिले व्यावहारिक दर रेटमै किनबेच गर्नुपर्ने अडान लिएको छ। नेपाल प्रहरीले गएको जेठ महिनामा मात्रै देशभरबाट विभिन्न मुद्दाका 2182 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरण, बैंकिङ कसुर र ठगी जस्ता मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकाहरूलाई प्रहरीको विशेष अभियान अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूबाट 807 वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरिएको छ। सबैभन्दा धेरै मध्य प्रदेशबाट 539 जना र बागमती प्रदेशबाट 360 जना पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयन गराउन र अभियुक्त पक्राउ गर्न प्रहरीले यस कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ड्रामा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भेनेजुएलामा लगातार दुईवटा ठूला भूकम्प जाँदा कम्तीमा 32 जनाको ज्यान गएको छ। देशका विभिन्न भागमा 7.2 र 7.5 म्याग्निच्युडका भूकम्प जाँदा 700 भन्दा बढी मानिस घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्सले बताएका छन्। भूकम्पका कारण दर्जनौ भवनहरू भत्किएका छन् भने ला गुइआइरा राज्यमा सबैभन्दा धेरै क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत टोली खटिरहेका छन्। भत्किएका संरचनामा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। यद्यपि देशको मुख्य तेल उद्योग र ऊर्जा क्षेत्रमा भने खासै क्षति नपुगेको प्रारम्भिक विवरणले देखाएका छन्। यता बेलायती राजतन्त्रलाई अझ बढ़ी पारदर्शी र जनताप्रति जिम्मेवार बनाउन राजा चार्ल्स तेस्रोले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने भएका छन्। यसो गर्ने उनी बेलायतको इतिहासमै पहिलो राजा बन्नेछन्। बकिङहम दरबारले वार्षिक खर्च प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको कर विवरण पनि सँगै निकाल्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेल हुँदैछन्। यो खेल मार्फत समूह ईबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। यो समूहबाट पूर्व विजेता जर्मनी लगातार दुई खेल जित्दै छ। अंकका साथै यसअघि नै अर्को चरणमा पुगिसकेकाले अब बाँकी एक स्थानका लागि आइभरी कोस्ट, इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुन लागेको हो। राति पाउने 2 बजे हुने खेलहरूमा जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्नेछ। 3 अंक जोडेर दोस्रो स्थानमा रहेको आइभरी कोस्टलाई अर्को चरणमा पुग्न आजको खेलमा बराबरी मात्रै गरे पनि पुग्नेछ। समान 1 अंक रहेका इक्वेडर र कुरासाओलाई भने अघिल्लो यात्रा तय गर्न खेल जित्नै पर्ने दबाव छ। 12 वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको जर्मनी आज ढुक्क भएर मैदान उत्रनेछ भने पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ ऐतिहासिक जित निकाल्दै नयाँ इतिहास रच्ने योजनामा छ। समूह ईको उपविजेता बन्ने टोलीले समूह आईको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा 2,959 मत खस्यो। मतगणना र पदाधिकारीको चुनाव आजै। ई पासपोर्ट भ्रष्टाचार प्रकरणमा साथै अभियुक्तको बयान सकियो। थुन्चेक बहस शुरू। राष्ट्रिय सभाको बैठक आज बस्दै नबसे स्थगित। लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्न सकेन। मन्त्रीमुखी बजेट भएको भन्दै सांसदहरूको विरोध। कर्णालीमा प्रतिपक्षद्वारा प्रदेश सभाको बैठक अवरूद्ध। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा 1 सैनिकको मृत्यु, 1 जना घाइते। भोलिदेखि शनिबार साँझसम्म धौलीगंगाको बाँध खोलिने। दार्चुलादेखि कञ्चनपुरसम्म बाढ़ीको जोखिम, सतर्क रहन आग्रह। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म 32 जनाको मृत्यु, 700 बढ़ी घाइते। अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत। बेलायतका राजा चार्ल्सले व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै। र फिफा विश्वकपमा आज राति दुई खेल हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्ने। समूह ईबाट दोस्रो टोलीको टुंगो लाग्ने। हस्तैसका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। विदा दिनुहोस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: लस्सो है मेवे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन पे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन त गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98-60-24-58-43,
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर?
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै?
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
2: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोहोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुत

खटिरा दाद, सोराइसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स, फिस्टा र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट।
5: सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-67-64।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शैक्षिक 17/2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बिच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
6: 9851878882, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ।
4: सोलाङ मालिका छोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861745454
7: 9861745454
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
7: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: निकाल्न अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुन्तोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16

0: टिका झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
1: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोक
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447
2: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
4: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0957-437
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
1: धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो तिगा रंग चेला दोबरी तयार मुसुला जयमसी तथा लासो फ्याफुला नमस्कार स्पार्क माई फेथला नला विश्वासी चमक बसुगो अंक 15 रंगिदा स्वागत मुला नियोग तामाङ इसाई गदेदा रूबरी नही बर्गरी फेला लाबरी हमला याकर्गी समूह से यीशु ख्रीष्ट दा पछ्यावलावा प्रतिबद्धता गंभीरता से आखला मुला थेन्नी गदी जे खिन मंत्री परिषद सेवा गदेरी उपस्थित तामुला तसई मंत्री परिषद ज्ञाम फिर्किया थोन्बा दिनन थेन्नी गदेला लुई गैर क्रिश्चियन गदेला भन्दा फरक आता मुला जब थेन्नी गदे परमेश्वर दा प्रार्थना लामुला थेन्नी गदे पृथ्वी रे रंगला लुईदा ज्याबा सोबला लागिरी तिगै री मुला स्यन्द प्रकारला क्रिश्चियन एन मुला येशु ख्रिस्टला साँचो चेला गदे जब थेनी गदे प्रार्थना लामुला थेनी गदे परमेश्वर देन तिगै रिबा ताम्रे ध्यान केन्द्रित आला मुला गा थेनी गदे मि गदे दा प्रार्थना लामुला गा रङला लागिरी तिगा लाबरी हमला गा रङला हरङला सि सेवा लाबरी हमला गाला लुईला लागिरी रङला तिगा योजना गदे मुला बिसी रङनिजे प्रार्थना लस्युगो मत्ती 16:24 जहन से यसुजे रंगला चेला गदे द चुरंग बिसी सुंजी खलाई मी गाला चेला दोबा सेम मुसम थेसे रंगला जान नोन माया मरब लसी रंगला क्रूस रंगसेन पुइसी गादेन छम रगई रंगला क्रूस थीबाला बिवारे अर्थ तिगा हिनबा युल्ला अर्थ रंगला इनकार लब हिनबा देखदिगत खलाबा देन प्रतिबद्धल लक्ष्यम परमेश्वर देन स्यन्दोला सेवारी केन्द्रित लुई बिताबला हिम्बा जब यसुचु पृथ्वीरी सेवकाई लवन मुस्युबा रोसे हरेक हप्ता मण्डलेरी हावरी स्रोत लबा निगदे मस्युबा आरेमुला रोचेला गदे मैबुस्युमुला मुबा जो रोला ग्याम पछ्याबलाबारी रङला लुई समर्पित लबरी इच्छुक मुला लुका 4:18 परमप्रभु परमेश्वरला आत्मा नादेन छ्याम मुला तिग्द विषम प्राङ्बो गदेदा परमेश्वरला लुइसला समाचार थेन लबरी ओछे झ्यालखानरी मुग गदेदा परमेश्वरला लुइसला समाचार थेन लसी झ्यालखाना ग्याम तेबारी मि अम्राङ्ब गदेदा मि म्राङ्ना लबरी ओछे दुखरी मुबा गदेदा दुख ग्याम फेबरी यसुला याखर्गी जेखेन उद्देश्य भौतिक सम्पत्तिला लिच्छ ग्लब्धबारी आइन्बा तसै आत्मिक रूपरी मावगा देदा सुसमाचार प्रचार लबा मुबा रोसे सत्यला लागिरी न्याइदोबा गादेदा लुइला साँचो उत्तर गदे पिन्छु मुला शैतान से मि गदेदा दिमाग द वास्तविक तिगा महत्वपूर्ण मुला बिसी अनबरी थाबिन्बा मुला थेसे मि गदेला चु सोचबला बारी ग्लगाबला मुला कि साँचो आनन्द धन सम्पत्ति देन भौतिक थोक गदेदा जेखेन याङ मुला शैतान से प्रत्येक निदा तोब बेनन भन्दा महत्वपूर्ण ताम लामुला जुन थेनी गदेला सृष्टिकर्ता ला लानला व्यक्तिगत सम्बन्ध हिन्बा रोग्याम जेखेन थेनी गदेसे प्रेम आनन्द देन शान्ति अनुभव लावरी हामला जुन चु संसार से थेनी गदेदा पिनबारी अहम मती 9:26 मिला हुल नाङसी यशुद लानन दया रेजे तिग्द विषम थेनी गदे खासैले अचान दुख याङबा गोठालो आरेबा घ्यु गदे रङमन मुबा रङला समुदाय री चुरङमा मि गदे मुला जो रङसे भोग्दिबा देनन दुखला जवाफ माइबरी जीवा मुला थेनी गदेला रो देन हाजीबै सम्बन्ध आरे थेनी गदे रोला प्रेम आनन्द देन शान्तिला बारी सचेत आरे रोसे हाइजीवान गदेदा दया ओन्बा मि गदे माइमन मुसुला तिग रङ रङला लुइला लागिरी परमेश्वरला लोइला जब पिनब तयार मुसुला यसु तिगा रंग ख्रिस्ला चेला तोबरी तयार मुसुला रोला योजना र रंगला बेनन भन्दा महत्वपूर्ण प्राथमिकता सोबरी तयार मुसुला साचिन यसुला सेवा लवा भन्दा जब रंगसी हराङला लुइरी लाबरी हम्बा स्यान्दो तिगै आरे रोग्याम रंगसी आनन्दला पूर्णता याङला थेन्दी अनन्त मिन गदे प्राप्त लला जुन चु संसार से रंगदा हाइमन पिनबरी अहम आमेन परमेश्वर से रंगने प्रशस्त मात्रमा आशीष पिनगई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङ्ला भाषारी न्यान्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङ्ला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा ताजी रङ्नी छङ्मदानु जयमसी नमस्कार
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
4: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 मा भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिकाधीन विश्वजरमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
4: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 98 45 55 66 56 98 28 049 215 ए पक्नुहोस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 98 12 20 25 53 98 12 20 25 53
6: बुढी हेर त लाऊ
7: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
6: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
7: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
6: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98 18 32 74 73 98 61 75 49 88 98 61 75 49 88
8: लस्सोहे मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन पे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052 470 असेम 98511 87 882 फोन सिङजिम सेगो है रोमा
9: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
10: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
9: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
10: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
9: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
12: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौ। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ఆచి
1: మంచి గులే చూరి చూరి మంచు.
2: Nani and Babu.

0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855 72555 र 057-5116-55 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल। के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरको केके हो केके यो झ्याललाई पनि कहिले आराम नमिल्ने भो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको बी एन्ड बी को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोग, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नु

0: रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
1: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9855174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
2: आरोग्य जीवनको आधार आयुर्वेद उपचार
3: आदरणीय सिद्धलेख भाषी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मोह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
0: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 9860258443
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
5: भिटामिन डी,
2: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: फेरि पनि हामी परमेश्वरको वचनसँगै तपाईहरूको सामु उपस्थित भएका छौं। आजको अध्ययनमा हामी एउटा अत्यन्त महत्वपूर्ण विषयमा प्रवेश गर्दैछौ, पवित्र आत्माको फल।
2: तै अघिल्लो अध्ययनमा हामीले शरीरको काम र पवित्र आत्मामा हिँड्ने जीवनको फरक बारे चाहिँ सिकिरहेका थियौं नि है। अनि आजको विषय सुन्दा मलाई लाग्छ अब परमेश्वरले हामी भित्र देख्न चाहनु भएको जीवन कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाउँछ जस्तो छ।
3: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। अघिल्लो अध्ययनमा हामीले देख्यौं शरीरले हामीलाई पापतिर लैजान्छ तर पवित्र आत्माले परमेश्वरतिर डोर्याउनुहुन्छ। आज हामी त्यो आत्मामा हिँड्ने मानिसको जीवनमा कस्ता फलहरू देखिन्छन् भन्ने कुराहरूलाई यो अध्ययनमा सिक्नेछौ।
2: दाइ एउटा कुरा, फल भन्ने शब्द आफैमा एकदमै गहिरो छ जस्तो मलाई लाग्छ। फल भनेको चाहिँ बाहिर देखिने कुरा हो नि होइन?
3: एउटा रूखलाई फलले चिनिन्छ, त्यसै गरी नै एउटा विश्वासीको जीवनलाई पनि उसको बोली, व्यवहार, प्रेम, धैर्यता, नम्रता र चरित्रले चिनाउनेछ। परमेश्वर हामीसँग केवल सेवा मात्र होइन फल पनि खोज्नुहुन्छ।
2: तर दाइ, धेरै पटक हामी आफैलाई परिवर्तन गर्न प्रयास गर्छौं, अबदेखि म राम्रो बन्छु, रिस गर्दिन, प्रेम गर्छु भनेर निर्णय गर्छौं, तर फेरि उही गल्ती चाहिँ हाम्रो जीवनमा दोहोरिरहेको हुन्छ।
3: हो नि भाइ, त्यही नै आजको मुख्य शिक्षा हो। पवित्र आत्माको फल हाम्रो आफ्नै प्रयासले उत्पादन हुने कुरा होइन, यो त परमेश्वरको आत्माले हाम्रो जीवनभित्र काम गर्दा बिस्तारै उम्रने फल हो। हामीलाई यीशु जस्तै बन्ने अभिनय गर्न बोलाइएको होइन, तर आफ्नो जीवन यीशुलाई समर्पण गर्न बोलाइएको हो, ताकि उहाँ हाम्रो जीवन मार्फत जीवित हुन सकुन्।
2: एकदमै गहिरो कुरा र अद्भुत कुरा तपाईँले बताउनुभयो दाइ। यो कुरा त धेरै गहिरो रहेछ। हामी आफैले धार्मिक बन्न खोज्ने होइन, तर प्रभुलाई आफ्नो जीवन सुम्पने रहेछ।
3: अवश्य पनि भाइ। अनि आजको वचनले एउटा कुरा स्पष्ट बताउँछ, प्रेम बिना हामी केही पनि होइनौ। ज्ञान हुन सक्छ, सेवा हुन सक्छ, प्रतिभा हुन सक्छ, तर प्रेम छैन भने त्यो सबै कुरा अधुरो हुन्छ।
2: भनेपछि दाइ, आजको अध्ययनमा हामी नम्रताको कुरा पनि सिक्छौं जस्तो मलाई लाग्यो। तर एउटा कुरा के छ भने, आजकल नम्र मानिसलाई चाहिँ

0: कमजोर ठानिने चलन छ समाजमा।
1: हो त भाई, तर बाइबलको नम्रता कमजोरी होइन। नम्रता भनेको प्रभुको इच्छा पूरा गर्न आफूलाई झुकाउनु हो। येशु सबैभन्दा नम्र हुनुहुन्थ्यो, तर उहाँ कमजोर हुनुहुन्न थियो। उहाँले पिताको इच्छा पूरा गर्न आफ्नो जीवन समर्पण गर्नुभयो। त्यसैले यो कुरालाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
2: बाइबल अध्ययनको क्रममा आज हामी गलाती 3:6-10 देख्नेछौ। मित्र, यो विश्वासद्वारा धर्मी ठहराइएको भागमा अब्राहमलाई उदाहरणको रूपमा प्रयोग गरी यो पत्रलाई महत्वपूर्ण र इन्कार्नलाई असम्भव बनाएको छ। त्यसपछि हागर र साराको रूपकको पछ्याउँदछ, जुनले हामीलाई 4 अन्त्यसम्म लैजान्छ। त्यसकारण अहिले हामी यस पुस्तकको केन्द्रमा आएका छौं, एकदम महत्वपूर्ण भाग जहाँ अब्राहम उदाहरण हुनेछन्। गलाती 3:6 भनिएको छ, जसरी अब्राहमले परमेश्वरमा विश्वास गरेथे र यो उनको निम्ति धार्मिकता गनिएको थियो। हा मित्र, यो पद उत्पत्ति 15:6 उद्धृत गरिएको छ, जुन अब्राहमको बारेमा छ, जहाँ भनिएको छ उत्पत्ति 15:6, अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। अनि यो पद रोमी 4:3 पनि उद्धृत छ। अब्राहमको जीवनको पहिलो भाग उनको विश्वासको जीवनबाट यो उदाहरण आउँदछ। विश्वासद्वारा धर्मी ठहराइएको अब्राहम एक महान उदाहरण हुन्। पाउल अब्राहमलाई उसका पत्रहरू रोमी र गलातीमा उदाहरणको रूपमा प्रस्तुत गर्छन्। यो भन्न सकिँदैन कि अब्राहम व्यवस्थाद्वारा धर्मी ठहरिएका छन्, किनकि मूसाको व्यवस्था अब्राहम पछि करिब 400 दिएको थिएन। न यो नै भन्न सकिन्छ परमेश्वरले अब्राहमलाई खतनाका आज्ञा दिनभन्दा पहिले नै उनी खतनाद्वारा धर्मी ठहरिएका थिए। खतना एक चिन्ह र अब्राहमको विश्वासको प्रमाण मात्र थियो, जस्तो आज बप्तिस्मा विश्वासीहरूको एक चिन्ह र विश्वासको प्रमाण हो। न त खतना नहि बप्तिस्माले हामीलाई उद्धार गर्न सक्छ, बचाउन सक्छ। वास्तवमा तिनीहरूले उद्धारको लागि केही पनि योगदान गर्दैन। तिनीहरू सिर्फ भित्र कार्यको बाहिरी प्रमाण मात्र हुन्। उत्पत्ति 15:1 यसको घटनाको उल्लेख छ। अब्राहमको भतिज लुतलाई छुडाउनको लागि पूर्वका राजाहरूसँग उसको लड़ाई पछि कुनै पनि लुटका मालहरू लिन उनले सदोम र गमोराका राजाहरूबाट इन्कार गरे। परमेश्वर अब्राहम कहाँ देखा परेर लुटका माल नलिएर ठिक गरेकोमा निश्चित दिलाउँदै भन्नुभयो, म तिम्रो ढाल हौ र तिम्रो अति ठूलो इनाम। अब्राहम व्यवहारिक प्रकारका व्यक्तित्व थिए र उनी चुपचाप नभएर परमेश्वरसँग बोल्न शुरू गरे। र मित्र, मलाई लाग्छ कि परमेश्वर हामीले त्यसो गरेको चाहनुहुन्छ। उसले भन्यो, मतलब अब्राहमले, मेरो छोरा छैन, तपाईँले भन्नुभयो कि मेरो छोरा हुनेछ। परमेश्वरले भन्नुभयो, म खुशी छु तिमीले त्यस कुरालाई अगाडि ल्यायो। अब्राहम, म तिमीलाई केही भन्नको लागि प्रतीक्षा गर्दै आइरहेको छु। परमेश्वरले उसलाई पहिले भन्नुभएको थियो कि उसको सन्तान समुद्रको किनाराको बालुवा जस्तै अनगिन्ती हुनेछन् भनेर, र अहिले परमेश्वर उसको हातमा समात्नुहुन्छ र उसलाई भन्नुहुन्छ, आकाशतिर हेर, त्यो निश्चय नै रातको समय हुनुपर्छ। मलाई भनेका थिए, संसारको त्यो भागमा एउटा व्यक्तिको नाङ्गो आँखाले लगभग 5,000 ताराहरू देख्न सक्छ। 16 इन्चको टेलिस्कोप दूरबीन द्वारा तपाई 50,000 ताराहरू देख्न सक्नुहुन्छ र मलाई थाहा छैन 100 इन्च का वा 200 इन्च को दूरबीन यानि टेलिस्कोप द्वारा कति देख्न सक्नुहुन्छ। मलाई लाग्दैन कुनै पनि दूरबीनले त्यस समयमा देखिएका सबै ताराहरूको ठीक संख्या दिन सक्छ। भावमा परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिमी ताराको संख्या गर्न सक्दैनौ र न त तिम्रो सन्तानलाई गर्न नै सक्नेछौ। तपाईलाई थाहा छ अब्राहमको उत्तर के थियो, अनि तिनले परमप्रभुमाथि विश्वास गरे, यो तिनको निम्ति धार्मिकता गनियो। उत्पत्ति 15:5 पदमा यो लेखिएको छ। प्रारम्भिकमा यो एक स्पष्ट छ, यसको मतलब शाब्दिक अर्थमा अब्राहमले परमेश्वरलाई आमेन भने, परमेश्वरले भने म यो गर्न गइरहेको छु, तब अब्राहमले भने आमेन। के यो तपाईं र मेरो जीवनमा लागू छ? निश्चित रूपमा छ। परमेश्वर तपाईं र मलाई भन्नुहुन्छ, मैले मेरो पुत्रलाई तिम्रो निम्ति दिए, यदि उहाँमाथि विश्वास गर्यो भने नष्ट हुने छैन। मित्र, अनन्त जीवन तपाईं हासिल गर्नुहुनेछ। के तपाईंले यसको निम्ति आमेन भन्नुहुनेछ? के तपाईं परमेश्वर विश्वास गर्नुहुन्छ? के तपाईं उहाँको पुत्रलाई ग्रहण गर्नुहुनेछ? यदि तपाईंले गर्नुभयो भने तपाईं विश्वासद्वारा धर्मी ठरिनु भएको छ। यो नै अब्राहमले गरे, उसले परमेश्वरलाई विश्वास गरे र त्यसै समय परमेश्वरले उसलाई धर्मी ठहराउनु भयो। उसका कामहरूका कारण होइन मित्र, उसका कार्यहरू अपूर्ण थिए। परमेश्वरलाई बलि चढाउनको लागि उनी पूर्णता थिएनन्। पाउल यस विचारलाई अलिक पछि व्यक्त गर्नेछन्। यद्यपि त्यस समय अब्राहमसँग पूर्णता नभए तापनि पछिबाट उसको यो थियो, किनकि उसको विश्वास धार्मिकतामा गनिएको थियो। त्यो धार्मिकताको सिद्धान्त हो। अब्राहम परमेश्वरको अघि धर्मी उभिन्छन्। अर्को कुरा, अब्राहमले परमेश्वरलाई भन्यो, तपाईंले मेरो निम्ति जे बोल्नुभयो कि मेरो निम्ति लिखितमा दिनुहुन्छ, सायद तपाईं भनिरहनु भएको छ मैले उत्पत्तिको पुस्तकमा पढेको छु र त्यस्तो कुनै पनि कहीँ पनि त्यस्तो कुरा पढेको जस्तो लाग्दैन। यो उत्पत्ति 15 उल्लेखित छ। अब ध्यान दिनुहोस् र उहाँले उनलाई भन्नुभयो, मतलब अब्राहमलाई, म उही परमेश्वर हुँ कि जसले तिमीलाई कल्दीहरूको उरबाट यो पृथ्वी अधिकार गर्नलाई ल्याए। उत्पत्ति 15:7 पदमा यो कुरा छ। अब्राहमको प्रति उत्तरलाई सुन्नुहोस्, ऊ परमेश्वरसँग फेरि बोल्छन्। अब्राहम ती सुपर पायोस अति नै महान धार्मिक सन्त मध्येका होइनन्, तर अब्राहमले भने, हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊ? उत्पत्ति 15:8 पदमा सोध्दछन्। अर्को शब्दमा यसलाई लिखितमा दिनुहोस्। परमेश्वरले अब्राहमलाई भने, तल अदालतको ढोकामा मसँग भित्र मिल र यसलाई म लिखितमा राख्नेछु। अहिले कसैले भन्ला, एक मिनट पर्खनुहोस्, यसले त्यो भन्दैन, तर मित्र यसले यो भन्छ र उहाँले उनलाई भन्नुभयो, मेरो निम्ति एक 3 सालको कोरली ल्याऊ र एक 3 सालको पाठी र एक 3 सालको भेडा र एक ढुकुर र एउटा परेवाको बच्चा ल्याऊ। उत्पत्ति 15:9 पदमा यो भनिएको छ। त्यस प्रकारले तिनीहरूले त्यस समय आपसी सम्झौता मतलब अनुबन्ध पत्र बनाउँथे। जेर्मिया पनि यस प्रकारले अनुबन्ध पत्र बनाएको देख्छौ। जर्मिया 38:18 पदमा यो कुरा हामी देख्छौ। हेर्नुहोस्, जब एक अनुबन्ध पत्र त्यस समयमा बनाइन्थ्यो, एक मानिस केही गर्नलाई सहमत हुन्थ्यो र अर्को मानिस पनि वापसमा केही गर्न सहमत हुन्थ्यो। तिनीहरू बलिदानलाई 2 भाग काट्थे र आधी एक भागमा र आधा अर्को भागमा राख्थे। त्यसपछि तिनीहरू हातहरू जोड्थे र 2 भागको बीचमा भएर हिँड्थे। त्यसले आपसी अनुबन्ध पत्रलाई सिलबन्दी गर्थ्यो, आपसी सम्झौतालाई सिलबन्दी गर्थ्यो। यो अदालतको अघि लेख्य प्रमाणिकको सामने गए जस्तै उही कुरा हुन्थ्यो। यसरी अब्राहमले बलिदान तयार गरेर प्रतीक्षा गरे। उसले पूरा दिन प्रतीक्षा गरे। चिल र गिद्धहरू ती मरेका पशु पंक्षीहरूमाथि झम्टन्दा अब्राहमले तिनीहरूलाई धपाउँथे। परमेश्वर अब्राहमसँग मिल्नलाई ढिलो भएको थियो। सूर्य अस्ताउँदासम्म उहाँ त्यहाँ आउनु भएन। उत्पत्ति 15:12 अध्यायमा भनिएको छ, सूर्य अस्ताउँदा अब्राहम मस्त निन्द्रामा परे र त्रास र घोर अन्धकारले तिनलाई छोप्यो। जब उसलाई अनुबन्ध पत्रमा यानि आपसी सम्झौता पत्रमा दस्तखत गर्न लागेका थिए, उसले परमेश्वरले अब्राहमलाई मस्त निन्द्रामा पार्नुभयो। यसको कारण यो हो कि अब्राहम परमेश्वरसँग त्यो दुई भागमा हुँदै दुई भागमा भएर हिँडेका छैन। अब्राहम कुनै कुरा प्रतिज्ञा गर्नु पर्दैन, परमेश्वर प्रतिज्ञा गरिरहनुहुन्छ र परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ र त्यो पूरा हुन आयो कि सूर्य अस्ताएपछि जब अन्धारो भयो तब मासुका टुक्राहरूका बीचबाट धुवा आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राको छिरि गयो। 17:15 भनिएको छ, उत्पत्ति 15:17। हेर्नुहोस् त, परमेश्वर एक्लै ती दुई भागहरूको बीचबाट भएर जानुभयो, किनकि परमेश्वरले करार बाँध्नु भएको थियो र अब्राहमको भाग सिर्फ परमेश्वरमा विश्वास गर्नु थियो। यदि करार अब्राहमको इमानदारीतामा विश्वास योग्यतामा निर्भर हुने भए सायद उसको भनाईको अनुसार उसको प्रार्थना प्रत्येक रातको हुनै पर्ने, तर एक रात छुटिएमा उसको प्रतिज्ञा राम्रो हुने थिएन, पूरा हुने थिएन। त्यसकारण परमेश्वरले नै सबै प्रतिज्ञाहरू करारहरू गर्नुभयो र करार परमेश्वरको विश्वास योग्यतामा आश्रित रहेको थियो। मित्र, 2000 वर्ष पहिले येशु ख्रिस्ट क्रुसमाथि तपाईँ र मेरो पापको मूल्य चुकाउनलाई जानुभयो। परमेश्वर तपाईँलाई आफ्नो उद्धार पाउनलाई केही कुरा गर्न भनिरहनु भएको छैन, बरु उहाँको पुत्र जो तपाईँको लागि मर्नुभयो उसमाथि विश्वास गर्नलाई भनिरहनु भएको छ। उहाँ अनुबन्ध पत्र बनाउनुहुन्छ। उहाँ एक हुनुहुन्छ जो प्रतिज्ञा यानि करार गर्नुहुन्छ र उहाँ तपाईँलाई उद्धार गर्नुहुन्छ। मित्र, त्यही हो नयाँ अनुबन्ध पत्र, सम्झौता पत्र। पुरानो करार उहाँले अब्राहमसित बनाउनुभयो। अब्राहमले परमेश्वरमाथि विश्वास गरे, उसले परमेश्वरलाई आमेन भने, अब्राहमले विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। परमेश्वर अझै पनि उहाँमाथि विश्वास गर्नलाई भनी रहनु भएको छ। तपाईँको भरोसा विश्वास उहाँमाथि राख्नुहोस् र तपाईँ उद्धार पाउनुहुनेछ। कस्तो महिमित तस्विर हामीसँग छ यहाँ। आगे 7:5 भनिएको छ, यसकारण तिमीहरूले यो जान कि जो विश्वासमा छन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। परमेश्वरले अब्राहमलाई व्यवस्था दिनभन्दा कहिले पहिले नै यो गरिसक्नु भएको थियो। परमेश्वरले अब्राहमसँग करार अब्राहमको राम्रो कार्यको कारण बाँध्नु भएको थिएन। उहाँले अब्राहमलाई भन्नुभयो, म यो तिम्रो निम्ति गर्नेछु यदि तिमीले ममाथि विश्वास गर्छौ भने। अब्राहमले भने, म तपाईँमा विश्वास गर्छु। परमेश्वर तपाईँको विश्वास एक दृढ जगमा बसालिएको चाहनुहुन्छ। तर मेरो मित्र, यदि परमेश्वरमा आउनुभयो भने तपाईँ उहाँमा विश्वासद्वारा आउनुहोस्। उहाँ तपाईँको हृदयको ढोकासम्म आइसक्नु भएको छ। उहाँ अरू अघि आउन सक्नुहुन्न। उहाँ ढोकालाई तोड्नुहुन्न, जबरजस्ती उहाँ ढकढकाउनुहुन्छ र भन्नुहुन्छ, प्रकाश 3:20, हेर म ढोकामा उभिएर घचघचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग खानेछ। मेरो मित्र, श्री विश्वासद्वारा तपाईँ त्यस ढोका खोल्न सक्नुहुनेछ। तपाईँ र म जब ख्रिस्टलाई हाम्रो मुक्तिदाताको रूपमा विश्वास गर्छौं, हामी बाँच्छौं उद्धार पाउँछौ। ठीक त्यसरी नै अब्राहम विश्वासद्वारा बाँचेका थिए, उद्धार पाएका थिए। आगे आठ पदमा भनिएको छ, परमेश्वरले अन्य जातिहरूलाई विश्वासैबाट धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई अघिबाटै तहमा नै सबै जातिहरूले आशिष पाउनेछन् भन्ने शुभ समाचार सुनायो। भनिएको छ अब परमेश्वरले अन्य जातिलाई विश्वासद्वारा धर्मी ठहराउने छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै पहिले अब्राहमलाई प्रचार गरियो। अब्राहमको लागि काम बिनाको विश्वास नै पर्याप्त थियो भने किन हामी अरू भिन्नै कुराको इच्छा राख्ने, जबकि आशिष अब्राहमको व्यवस्थाको कार्यद्वारा थिएन तर विश्वासद्वारा थियो भने किन हामी विश्वासबाट व्यवस्थामा फर्किने। परमेश्वरले सुसमाचार अब्राहमलाई प्रचार गर्नुभयो, त्यो उहाँले कहिले गर्नुभयो? पहिलो उदाहरण पाउले हामीलाई अब्राहमको विश्वासको जीवनद्वारा दिएका थिए। यहाँ अब्राहमको विश्वासको जीवनको अन्ततिरको घटनाको उल्लेख छ, जुन उत्पत्ति 22 अध्यायमा रेकर्ड गरिएको छ। यो अब्राहमले इसाकलाई वेदीमा बलिदान चढाएपछि थियो। म भन्छु ऊ आफ्नो बलिदान चलाउन लागेका मात्र थिए, परमेश्वरले उसलाई रोक्नुभयो। परमेश्वरले जान्नुभयो कि अब्राहमले वास्तवमा यसलाई पूरा गर्ने थिए। उसले यो कुराको प्रमाणित गरे कि उससँग परमेश्वरमा विश्वास थियो। त्यस कुरालाई विश्वास गर्दै कि परमेश्वरले इसाकलाई फेरि मृत्युबाट उठाउन सक्नुहुन्थ्यो, मृत्युबाट जीवित बनाउन सक्नुहुन्थ्यो। अब्राहमको विश्वासको कार्यमा परमेश्वरको प्रति उत्तरको ध्यान दिनुहोस्। उत्पत्ति 22 अध्यायको 15-18 पदमा भनिएको छ, अनि परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गीयबाट अब्राहमलाई हपारेर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु किनकि तैले यो काम गरिस् औ तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय तँलाई आशिष दिनेछु, तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सरा तो ल्याउनेछु औ तेरो सन्तानले आफ्ना शत्रुहरूका सरहरू कब्जा गर्नेछ, तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। निश्चित रूपमा यस समय परमेश्वरले अब्राहमलाई सुसमाचार प्रचार गर्नुभयो किनकि इसाकको बलिदान ख्रीष्टको बलिदानको एक उत्तम तस्वीर हो। यद्यपि परमेश्वरले अब्राहमको पुत्रलाई छोडिदिनुभयो तर परमेश्वरले आफ्नै पुत्र येशूलाई छोडिदिनु भएन, तर हामी सबैको निम्ति उहाँलाई अर्पण गरिदिनुभयो। परमेश्वर अब्राहमको जीवनद्वारा एक महत्वपूर्ण बात हामीलाई बताउन चाहनुहुन्छ, त्यो हो उसले परमेश्वरको आज्ञालाई माने। जब परमेश्वरले आज्ञा गरे अब्राहम उसको पुत्रलाई बलिदान गर्न तयार थिए, अनि जब परमेश्वरले रोक्न भन्नुभयो उसले हात बढाउन बाट आफ्नो हातलाई झिके। उसले पुष्टि गरे आफ्नो कार्यद्वारा कि उसको परमेश्वरमाथि विश्वास थियो। फेरि उसले परमेश्वरमा विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। यो हेर्नु महत्वपूर्ण छ कि विश्वासले कार्यतिर अगुवाई गर्छ, जस्तो यो अब्राहमको जीवनमा भएथ्यो। परमेश्वर हाम्रो हृदय देख्नुहुन्छ, उहाँ जान्नुहुन्छ हामी ख्रिष्ट मुक्तिदाताको रूपमा विश्वास गर्छौं वा गर्दैनौ, वहाँ जान्नुहुन्छ हामी सच्चा हौं वा होइनौ, मण्डलीका सदस्य किन सच्चा नहुने, तपाईं मानिसलाई मण्डलीमा मूर्ख बनाउन सक्नुहुन्छ र छिमेकीलाई मूर्ख बनाएर आफैलाई भक्त बनाई आत्मिकी बनाई अघि राख्न सक्नुहुन्छ, तर यथार्थ किन नहुने? तपाईं बहाना मान्नु पर्दैन, तपाईं यथार्थ बन्नुहोस् र ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, अनि जीवित सक्रिय विश्वासले कार्य पैदा गर्दछ। अर्को शब्दमा हामी कुनै धर्म कर्मले उद्धार पाउँदैनौ, तर ख्रीष्टमा विश्वासद्वारा मात्र उद्धार पाउँछौ। जब हाम्रो प्रभुमा सच्चा विश्वास हुन्छ तब यसले कार्यतिर डोर्याउँछ। वा अर्को शब्दमा हाम्रो जीवनबाट असल कार्यहरू निस्कन थाल्छ। सत्य विश्वासीको विश्वासको परिणाम स्वरूप आगे पद नौमा भनिएको छ, नौ पदमा यस प्रकार भनिएको छ, यसै कारणले जो जो विश्वासका छन् तिनीहरूले विश्वासी अब्राहमसँगै आशिष पाएका छन्। मतलब विश्वासी अब्राहम परमेश्वर आज पनि उही आधारमा पापीलाई बचाउन उद्धार गर्नुहुन्छ जुन आधारमा अब्राहमलाई उद्धार गर्नुभयो। परमेश्वरले पापीको विश्वासको माग गर्नुहुन्छ। परमेश्वरले अब्राहमलाई विश्वास गर्न भन्नुभयो ताकि उहाँले तिनको निम्ति निश्चित कुरा गर्न सक्नुहुनेछ। परमेश्वर तपाईं र मलाई यही कुरामा विश्वास गर्न भन्नुहुन्छ जो निश्चित कार्य उहाँको आफ्नो पुत्र येशु ख्रिष्टलाई हाम्रो निम्ति मर्न दिनु भएर पहिले गरिसक्नु भएको छ। विश्वास कार्यप्रणाली हो जसद्वारा मानिस आज उद्धार पाउँछ। आगे 10 पदमा भनिएको छ, किनकि व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन्, किनभने व्यवस्थाका पुस्तकमा लेखिएको गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ भन्ने लेखिएको छ। यहाँ महत्वपूर्ण शब्द निरन्तर हो। म अनुदान गर्न इच्छुक छु। हुन सक्छ तपाईँको जीवनमा कुनै दिन थियो होला जब तपाईलाई धेरै खुशी लाग्यो, जब तपाई अति नै आनन्दित जीवन जिइरहनु भएको थियो। सायद यसो भन्नुभयो होला, त्यसबेला सबै कुरा ठिक प्रकारले अघि बढ़िरहेको छ, ठिक ठाक छ। त्यस दिनमा तपाई परमेश्वरसँग हिँड्नुभयो र तपाईँको निम्ति कुनै पनि ठोकर भएन। तब तपाई भन्नुहुन्छ, किनकि मैले त्यो गरे र परमेश्वरले मलाई उद्धार गर्नुभयो। ध्यान दिनुहोस्, यो पदले के भन्छ? व्यवस्थाका पुस्तकमा लेखिएका गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ। त्यसको बारेमा नि के तपाईँ दिन रात व्यवस्थालाई पालन गर्न सक्नुहुन्छ? 24 घण्टा दिनमा, हप्तामा 7 दिन, विचारमा, शब्दमा र कार्यमा व्यवस्थाको पालन गर्नुहुन्छ? यदि तपाईँ मानव हुनुहुन्छ भने कहीं न कहीं तपाई चुक्नुहुन्छ। सबै समय तपाई सफलताको शिखरमा हिँड्नुहुने छैन। मेरो मित्र, जब तपाई चुक्नुहुनेछ तपाईलाई व्यवस्थाले सिर्फ दोषी मात्र बनाउन सक्नेछ, निन्दा मात्र गर्नेछ। यदि तपाई आफूलाई व्यवस्थाको अन्तर्गत राख्न गइरहनु भएको छ र तपाईका राम्रा दिनहरूको निम्ति इनाम पाउनुहुने छैन। मानव मैले 20 साल भारतको वा नेपालको व्यवस्थालाई पूर्ण रूपमा पालन गरे, त्यसपछि म मेरो घरमा कोही सरकारी अधिकारीलाई मैले व्यवस्था पालन गरेकोले पदक तकमा लिएर आउँछ भनी पर्खी बस्छु। मित्र, मैले व्यवस्था पालन गरेता पनि तकमा पदक पाउँदिन, मेडल पाउँदिन। 20 वर्ष मैले व्यवस्था पालन गरे, त्यसपछि चोर्नु गए वा कुनै क्षेत्रमा व्यवस्थालाई तोडे भने बरु म गिरफ्तार हुनेछु। हेर्नुहोस्, व्यवस्था तपाईलाई इनाम दिने छैन, यसले तपाईलाई जीवन दिने छैन। व्यवस्थाले तपाईलाई दण्डित गर्नेछ, निन्दा गर्नेछ। मेरो मित्र, ख्रिष्टमा विश्वासले मात्र तपाईलाई केही दिन्छ, यसले तपाईलाई जीवन दिनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
0: आजको अध्ययनले हामीलाई धेरै कुराहरू सिकाएको छ। तीमध्ये पनि विशेष गरी एउटा कुरा के छ भने, फल आफैले टाँस्ने कुरा अथवा आफैले फलाउने कुरा होइन रहेछ, तर त्यो त भित्रको जीवनबाट निस्कने कुरा रहेछ।
1: हो त भाइ, तपाईँले एकदमै ठिक कुरा भन्नुभयो। यदि हाम्रो जीवन साँच्चैकै ख्रिस्टसँग जोडिएको छ भने पवित्र आत्माले हाम्रो जीवनमा फल उत्पन्न गर्नुहुन्छ। प्रेम, आनन्द, शान्ति, धैर्यता, यी केवल शब्द होइनन्, यी त परिवर्तन भएको जीवनका चिन्हहरू हुन्।
0: साँच्चै नै दाइ, र आज हामीले अर्को एउटा महत्वपूर्ण कुरा के पनि सिकेका छौं भने, हामीलाई येशूको नक्कल गरेर बाँच्न बोलाइएका होइन रहेछ, तर येशूलाई हामीभित्र चाहिँ बाँच्न दिन बोलाइएको रहेछ।
1: आमेन। जब हामी आफ्नो अहंकार, इच्छा र स्वार्थ प्रभुको सामान्य सुम्पन्छौ, तब उहाँले हाम्रो जीवन परिवर्तन गर्न थाल्नुहुन्छ, अनि विस्तारै मानिसहरूले हाम्रो बोलीमा, व्यवहारमा प्रतिक्रियामा धैर्यतामा ख्रिस्टलाई देख्न थाल्छन्।
0: तर दाई एउटा कुरा के पनि छ भने कहिलेकाहीँ हामी बाहिरबाट धेरै राम्रो देखिन खोज्छौ तर भित्र प्रेम शान्ति र नम्रता हुँदैन।
1: हो त भाइ, त्यो नै धेरै ठूलो चुनौती हो। परमेश्वर बाहिरी रूप मात्र होइन हृदयको अवस्था हेर्नुहुन्छ। त्यसैले आज हामी सबैले आफैलाई सोध्नुपर्छ, मेरो जीवनमा पवित्र आत्माको फल बढ़िरहेको छ त कि अझै रिस, घमण्ड, ईर्ष्या र स्वार्थले ठाउँ ओगटिरहेको छ।
0: साँच्चै नै र आदरणीय श्रोताहरू, आजको वचनले हामीलाई एउटा सुन्दर निमन्त्रणा दिएको छ, आत्मामा हिँडौ, प्रभुसँग नजिक बनौ अनि उहाँलाई हाम्रो जीवन परिवर्तन गर्न दिऊ।
1: अनि याद राखौ, प्रेम बिना हामी केही पनि होइनौ। नम्रता कमजोरी होइन, यो त प्रभुको इच्छा पूरा गर्न तयार भएको हृदय हो। जब हामी प्रभुको इच्छामा झुक्छौ तब उहाँको महिमा हाम्रो जीवनमा प्रकट हुन्छ।
0: हजुर, साँच्चै नै हो। र आजको अध्ययनबाट तपाईँहरूले के सिक्नुभयो? परमेश्वरले तपाईँको हृदयमा के बोल्नुभयो? कृपया हामीलाई सम्पर्क गरेर आफ्नो विचार र आशिषहरू साझा गर्नुहोस्।
1: हजुर, तपाईँहरूको सन्देश, गवाही र प्रार्थनाले हामीलाई धेरै उत्साह दिन्छ। तपाईँहरूका आशिषहरू नै हाम्रो निम्ति हौसला बनेका छन्। हामी तपाईँहरूको प्रतिक्रियाहरू सुन्न चाहन्छौ ताकि हामी पनि तपाईँहरूको जीवनमा परमेश्वरले गर्नुभएको कामबाट आशिषित हुन सकौं।
0: आजको दिनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97040279907 0420 9797।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: छोराछोरीको लागि कलेज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङसहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ।

मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढाउँदै असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। र शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा, विश्वकप 2026मा समूह ईबाट आइवरी कोस्ट, इक्वेडर र कुरासाओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा। अब समाचार विस्तारमा। धादिङको नीलकण्ठ नगरपालिका तीनमा अवस्थित नारी विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो 19औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बिहिबार संस्थाकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष तथा सहकारीकी सल्लाहकार चितकुमारी भण्डारी, सहकारीका सदस्य, कर्मचारी, पत्रकार तथा सरकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष उप्रेतीले सहकारीको स्थापना र विकास यात्राबारे जानकारी दिँदै 2063 साल असार 11 गते 13 जना सदस्यबाट प्रति व्यक्ति 10 रूपियाँ बचत संकलन गरी शुरू गरिएको सहकारी अहिले उल्लेखनीय रूपमा विस्तार भएको बताउनुभयो। उहाँका अनुसार हाल आमा सदस्य, बाल सदस्य तथा समूह सदस्य गरी सहकारीमा कुल 2830 सदस्य आबद्ध रहेका छन्। उहाँले 2082 साल चैत्र मसान्तसम्म सहकारीको कुल बचत 7,25,28,000 रूपियाँ पुगेको तथा ऋण लगानी करिब 3,86,00,000 रूपियाँ रहेको जानकारी दिनुभयो। सहकारी स्थापना गर्दाका चुनौतीपूर्ण दिनहरूको स्मरण गर्दै उहाँले सदस्यहरूको निरन्तर साथ, विश्वास र सक्रियताले संस्थालाई आजको अवस्थामा पुर्याउन सम्भव भएको उल्लेख गर्नुभयो। अध्यक्ष उप्रेतीले नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरूमा सहकारी मार्फत समूह सञ्चालन भइरहेको जानकारी दिँदै महिला सशक्तिकरण, बचत संस्कृतिको विकास तथा आर्थिक उन्नयनमा संस्थाले योगदान पुर्याइरहेको बताउनुभयो। स्थापना दिवसको अवसरमा नारी जागरण केन्द्रकी अध्यक्ष तथा सहकारीकी सल्लाहकार चित्रकुमारी भण्डारीलाई सम्मान स्वरूप तस्विर प्रदान गरिएको थियो। साथै केक काटेर स्थापना दिवस विशेष रूपमा मनाइएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष उप्रेतीले सहकारीको स्थापना कालदेखि हालसम्म विभिन्न रूपमा सहयोग पुर्याउने सम्पूर्ण सदस्य, कर्मचारी, शुभेच्छुक तथा सरकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नवआबद्ध सदस्यहरूलाई शुभकामना दिँदै आगामी दिनमा सहकारीलाई अझ प्रभावकारी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। धादिङ बेसी स्थित लांघाली डेन्टल क्लिनिक र रिलायन्स फाइनेन्स लिमिटेड बीच ग्राहक तथा कर्मचारीहरूलाई दन्त उपचार सेवामा विशेष छूट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

0: भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आज विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीहरूको गुनासो रहेको छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले बताउनुभयो। उहाँका अनुसार विपद प्रतिकारकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्ट्यान्ड बाई रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार बेस तथा 16 अति जोखिमयुक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 ऱ्याफ्टिङ बोर्ड र 53 मोटरबोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा धेरै विपद सूचकको सञ्जाल र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। आज पत्रकार सम्मेलन गरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्भावित प्रकोपबारे सबै आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्रयाकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतेदेखि नयाँ ट्रयाकबाट गाड़ी आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना कालढुङ्गा र डालावेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डेबेसीदेखि नेपालचोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुनर्निर्माणका लागि सरकारले 8,50,00,000,000,000 स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर खण्ड जापानको जाइकाको 2,63,00,000,000 रूपियाँ बराबरको अनुदानमा पुनर्निर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। अब विदेशको खबर। भेनेजुएलामा गैराती लगातार आएका 7.5

2.7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण हालसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको छ भने राजधानी काराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका अलजजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्पपछि विश्वटा पराकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। चाकाओ क्षेत्रमा मात्र 4 भन्दा बढी भवन भत्किएका छन् भने कम्तीमा 18 जनाको जीवित उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि 100 सुरक्षाकर्मी परिचालन गरिएका छन्। भूकम्पले काराकास, मिरान्डा, ला ग्वाइरा, आरा गुआ र कोरा बोबो लगायतका राज्यहरूमा व्यापक क्षति पुर्याएको छ। विद्यालय, रेल तथा मेट्रो सेवा समेत बन्द गरिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। यसबीच विभिन्न देशहरूले भेनेजुएला उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। फिफा विश्वकप फुटबलमा आज राति 2:45 समूहको दुईवटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइभरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेटर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट, इक्वेटर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेटर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:45 समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्न अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। नारी विकास बचत तथा ऋण सहकारीले मनायो 19 स्थापना दिवस। लांगहाली डेन्टल क्लिनिक र रिलायन्स फाइनेन्स बीच छूट सुविधा सम्बन्धी सम्झौता। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाउँदै असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। र शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। विश्वकप 2026मा समूह ईबाट आइवरी कोस्ट, इक्वेटर र कुरासाओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
3: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजे पलमुबा होले सिंगबे सूर मौसम ओम तोके सूर इंटरप्राइजेस बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिन सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
2: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू के तपाईलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
7: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
8: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
9: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: आयोग का अनुसार पार्टी को पदाधिकारी में उम्मीदवारी दिने को प्रारंभिक नामावली साँझ 7:30 बजे प्रकाशन गरिने छ। यसैगरी साँझ 7:30 बजेदेखि 8 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरूद्ध, सभा 8 बजेदेखि पदाधिकारी विरूद्ध परेको दावी विरूद्ध विरूद्ध जाँचबुझ गरिने र उम्मेद्वारले नाम फिर्ता लिने समय 8:30 बजेसम्म तोकिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन 8:45 बजेमा र मतदान राति 9:30 बजेदेखि राति 12:30 बजेसम्म हुनेछ। यस्तै मतगणना राति 12:30 बजेदेखि 1:15 बजेसम्म गरिनेछ भने राति 1:30 बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ। उपसभापति, महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ। रासोपाका नेता मनिष झाका अनुसार 6 पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई 4-5 मिनट समय लाग्ने अनुमान छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मतपरिणाम आउन बाँकी रहेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा 2,959 मत खसेको निर्वाचन आयोगले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्लातर्फ 64 सदस्यका लागि 210 जना र भूगोलतर्फ 35 सदस्यका लागि 174 जना गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकीमा 27 जना प्रतिस्पर्धामा रहेका छन्। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्। रासोपाको केन्द्रीय सदस्य 158 जना भए पनि 79 जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गर्ने रासोपाको विधानमा उल्लेख छ। जस अनुसार 51 केन्द्रीय सदस्य मनोनित हुनेछन् भने 7 प्रदेशका सभापति पदेन सदस्यका रूपमा केन्द्रीय सदस्य रहनेछन्। विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति 1 जना महिलासहित 3 जना, महामन्त्री 2 जना, सहमहामन्त्री 1 महिला सहित 5 जना, कोषाध्यक्ष 1 जना, सहकोषाध्यक्ष 2 जना, 1 जना प्रवक्ता र सहप्रवक्ता 3 जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था रासोपाको विधानमा उल्लेख गरिएको छ। यस्तै 2 महामन्त्री मध्ये 1 जना र 5 सहमहामन्त्री मध्ये 2 जना मनोनित हुने व्यवस्था छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको गत आइतबारदेखि शुरू भएको महाधिवेशनको बन्द सत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्यांकन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री डाक्टर तिमल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। आजै पार्टीको जारी महाधिवेशन स्थलमा संचारकर्मीसँगको कुराकानीमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनुभयो। राजनैतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री डाक्टर तिमल सिन्हाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनैतिक दल रासोपालाई आम नागरिकको अपेक्षा अनुरूप अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकूद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आउने धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यान आकर्षण गर्नुभएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार गाली गलोज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध समेत गर्नुभएको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80औं वार्षिक उत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोषे ढुंगाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक एकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
2: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशस्त्र अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सड़कमा सोलिङ गर्ने कार्यक्रम बढ़ी कार्यान्वयन गरिरहेको छ।
1: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सड़क सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडीसहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रम आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
3: समग्रमा पौवादुङमा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले कसरी हुन्छ जुन पहिला ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छन्।
1: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सड़क पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड़ दिएको स्पष्ट पार्नुभयो।
4: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरैभन्दा धेरै गरिरहेका छौँ भने साइडबाट नालाहरू पठाउने कामहरू गरिरहेका छौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्थाउने कामहरू गरिरहेका छौँ। तेर्सो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढ़ाएका छौँ।
1: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सड़क सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढ़ाएको काम प्रशंसा गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाँगु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जानकारी दिँदै बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका वासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। यस वर्षको मनसूनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,000 जनसंख्या प्रभावित हुने जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076लाई समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076को 5 वर्षे चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1,000 भन्दा बढ़ी घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्नेच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन्। फ्रान्स स्पेन चीन भारत ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढ़ी प्रभावित भएको बताउनुभयो। इरानले हर्मुज जलमार्गबाट पूर्व अनुमति बिना कुनै पनि समुद्री आवागमन विरूद्ध कड़ा चेतावनी दिएको छ। इरानी रेभोल्युसनरी गार्डसले आज आधिकारिक मार्ग बाहेक हुने आवाजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कार्यवाही गरिने जनाएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 वटा सीटीसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अंकको ब्याज दरलाई स्थायी नीति बनाउन बैंक दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। बीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। बीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड़ राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा बीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड़ मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड़ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अंकले घटेर 2651.52 अंकमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता शेयरहरू 2 अर्ब 83 करोड़ रूपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
7: विश्वकप फुटबलमा आज राति समूह एका 2 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 कुराकाओ र आइभरी कोस्ट बीचको खेल फिलाडेल्फिया स्टेडियममा हुनेछ भने इक्वेडर र जर्मनी बीचको खेल न्यूजर्सी स्टेडियममा हुनेछ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप 2026 नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आज भएको समूह ए अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो। जीतसँगै दक्षिण अफ्रिका समूह एमा 4 अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 हराएको थियो। दक्षिण कोरिया 3 अंकसहित तेस्रो र चेकिया 1 अंकसहित पुछारमा रहेको छ। यस्तै ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह सी अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराउँदै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। 3 खेलमा ब्राजिलको 7 अंक छ। एटलान्टा स्टेडियममा आज भएको खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्याण्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख गरिएको छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढ़ी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। एन्फामा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको 4 वर्ष कार्यकाल यही असार 5 गते सकिएको थियो, तर नेम्वाङ पक्षले यसअघि 5 महिना अघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो। यही बीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरिरहेको थियो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि सेमी फाइनल खेल हुने भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रंगशालामा भोलि बिहानका लागि 2 वटा सेमी फाइनल खेल हुने भएको हो। बिहान 9 बजे नेपाल एपीएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमी फाइनल खेल हुने तालिका रहेको छ। यसैगरी त्यस लगत्तै कोशी तथा बागमतीका बीचमा 2 खेल हुनेछ। दुवै खेलमा विजयी हुने टीमका बीचमा शनिबार फाइनल खेल हुने भएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 16.1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.9 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 6 पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। भवन लगायत धेरै संरचनामा क्षति। र फिफा विश्वकपमा आज राति 14:45 बजे समूह ई का 2 खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार।
1: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379। सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन, के भयो, किन एक्लै गनगन गरिरहे
3: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भक्तपुरमा पनि बर्ड फ्लू पुष्टि। 48,000 भन्दा बढ़ी कुखुरा नष्ट। सुकुम्बासी आन्दोलन चर्किँदै विकल्प नदिए पुरानै बस्तीमा फर्किने सुकुम्बासीको चेतावनी। प्राविधिक समस्याले रासपाको मतपरिणाम घोषणा ढिलाइ। कक्षा 12 को नतिजामा त्रुटि नभएको शिक्षा मन्त्रीको दावी। यसभन्दा अगाडि पनि यस्तै हुने गरेको राष्ट्रिय परीक्षा बोर्डको दावी। झुटो नागरिकता सिफारिश गरेको आरोपमा मोरङका वडाध्यक्ष पक्राउ। विपद व्यवस्थापनका लागि 1,68,000 स्वयंसेवक परिचालन। सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा।
1: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन? हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएछ।
0: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु। फिफा विश्वकपमा आज राति समूह ईको दुईवटै खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निकै तामझाम सहित नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरेको करिब 1 दशक बितिसकेको छ। घोषणा गरे पनि शौचालयविहीन बस्तीहरू अझै धेरै छन्। देशलाई खुल्ला दिशामुक्त घोषणा गर्नु, सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासीय विसंगति र शासकहरूको गैर जिम्मेवार पूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको रासपा निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए। सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। साथै उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा 12 को नतिजा र मूल्यांकन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीगर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोड़िएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यले सीआईएनसँग भन्नुभयो,
4: के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा। जिपिएमा नतिजामा चित्त बुझे नगर्ने रिटुटलको प्रावधान छ, उत्तर पुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्ट स्थगित भएको छ, नतिजा नमिलो आएको छ, कसैको चाहिँ सिमल अगरहरू बिग्रेको कारणले, रजिस्ट्रेसन नम्बर बिग्रेको कारणले, रिटर्फर्स बिग्रेको कारणले, त्यस्तो भएको छ भने रिटर्न दिँदाखेरि उतैखेरि समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचिएर।
3: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संकलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमर्दन कामी भन्नुहुन्छ,
5: 50 वर्षदेखि बस्दै आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेछ, यसको हामी घोर भर्सना गर्छौँ। भू स्वामित्व सहितको नहुन्जेलसम्म हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
3: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा तथा स्थायी विपद प्रतिकार्य बेश स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
6: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम

0: स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयं सेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ। उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
1: झापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो।
2: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ। उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसलाई सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
3: यसमा केही बुधाहरूमा सहमति भएको छ?
2: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ। हजुर,
1: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका पाँचका वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सूर्य विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फार्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको कार्यालयले जनाएको छ। योसँगै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रम 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब 1 मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौनी 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
4: पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
5: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
4: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस

0: Boston High School ma kaksha 11 ma science management humanities education and law samuha ma bharna khole hamra bisheshta haru दक्ष र अनुभवी शिक्षक द्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नु भएको छ
4: पर्दैन किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नै खाँदैन काँचो मासु खानु नै भएन काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन् ब्याक्टेरिया भाइरस फंगल रोगहरू लाग्छन् मान्छेलाई अपच हुन्छ फुड पोइजनिङ हुन्छ तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा
5: तर सर्छ भन्छन् नि त
4: हो सर्छ कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ काँचो जुन चाहिँ जसले काटकुट गर्छ बर्डफ्लू लागेकै कुखुराहरू काटकुट गर्ने सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ
5: विक भन्नाले
4: विक भने कमजोर शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ जसरी हामीलाई रुगाखोकी लाग्छ नि धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो तर प्राय चाहिँ पंक्षीबाट पंक्षीमा मात्रै सर्छ प्राय चाहिँ तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको गाईहरूमा सरेको चाहिँ उदाहरण छैन तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो
5: क्षमता
4: चाहिँ छ त्यो हो तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ किन मार्नु परेको त्यो सर्दैन सर्दैन भने त किन मार्नु पर्यो त थपकन पकाउने खाँदा भइहाल्दो रहेछ यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो लाग्छ मान्छेहरूलाई होइन तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस मान्छेलाई लाग्छ नि त फ्लू लाग्छ रोगाखोकी लाग्छ उसको भाइरस कन्टामिनेटेड देखिए संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा 10,000 कुखुराहरू छन् भने पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ किनभने भित्रभित्र कसलाई सरेको छ हामीलाई थाहा हुँदैन प्रत्येक 10,000 पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ त्यही भएर हामीले के गर्छौँ त पंक्षीमा भएको भाइरस पंक्षीमा निमिट्य पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडो हुन्छ उति चाँडै हामी नष्ट गर्नु परेको कारण त्यो हो
5: भनेपछि अब बर्ड फ्लू संक्रमण फैलिरहेछ कुखुराको मासु खानलाई डराइहाल्नु पर्ने
4: डराइहाल्नु पर्दैन किन पर्दैन भने किनभने रोगी कुखुरा मारेर गाडिहाल्छौँ हामीले स्वस्थ कुखुरा मात्रै नमार्ने हो अनि स्वस्थ कुखुराको मासु खान त किन डराउनु पर्यो
5: तर पकाउने कुराले पनि फरक पार्छ भन्नुहुन्छ नि डाक्टरहरूले त फेरि
4: पकाउनु त परि नै हाल्यो काँचो त मासु कसैले खानु भएन मजाले सिटी लगाएर खाने भयो राम्ररी पकाउनु भन्छ कम्तीमा 72 डिग्री सेल्सियसमा पाको भने भइहाल्यो भाइरस मरिहाल्छ
5: भित्र त्यो रातो रातो मासु देखिनु भयो
4: 72 डिग्री सेल्सियस पाक्नु पर्यो त्यति हो
5: कति मिनट भन्ने हुन्छ
4: अर्को कस्तो छ बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि बाहिर आएपछि बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ तेल त धेरै नै तातो भइहाल्छ राम्ररी उल्टा पल्टा गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ, त्यो भएर डराउनु पर्दैन।
3: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
6: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्डफ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ। उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल।
7: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने, बाहिरी मान्छे मात्रै भनिन, मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने, कहिलेकाहीँ अरू चराहरू आउने, अब आउने नदिन त सक्नुहुन्न, आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्थापन गर्नुपर्छ, किनभने थोरै पनि संक्रमित सुरी भयो भने त्यसले ठूलो संख्यामा कुखुरालाई क्षति गराउन सक्छ। त अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर ल्याउँदाखेरि चाहिँ एकदम धोएर मात्र धोई पखाली अथवा गाडीलाई राम्रोसँग निसङ्क्रमण गरेर मात्रै कुर्बेर छिराउनु पर्यो। भर्सक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिराउने त्यो कुरो गर्नु भएन, मेरै फार्ममा भनेर चाहिँ हल्टेक्रा गरेर कोही पनि नजानु होला, जाने कुरा पनि भएन भन्ने कुराहरू हो। र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किनेहरू कामहरू गर्नु पर्यो।
8: नमस्कार, म यता हरियारपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको। हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन, खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन। अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ, यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी।
6: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान।
9: झन् लाइन चाहिँ धेरै टाढो जंगल एरिया हो होइन, अनि हाम्रो चाहिँ धेरै टाढो थियो लाइन चाहिँ, त्यो झन् 200-250 किलोमिटर टाढो लाइन छ। हाम्रो कम्युनिकेट सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा, अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या। अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने, कहिले रुख ढल्ने, कहिले पहिरो जाने, अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर, त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको छ।
6: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जनतालाई बाढ़ेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
10: के भन्छ, पुराना केसहरू उब्जिरहेछन् त,
11: त्यो पनि तपाईँले गर्नुभयो नि, त्यो पनि उब्जेला।
10: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
3: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
11: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेज्यू।
13: नमस्कार, धन्यवाद।
11: कस्तो ल्याइरहेछ, तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला, त्यो बाहेक कस्तो लागिरहेको छ संसदमा अहिले पछिल्लो?
13: सर्वप्रथम त म यो पहिला नेभी संघ तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो।
11: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
13: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार मेरो ठिक हो,
11: ठिकै हो,
13: ठिकै हो।
11: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
13: हुटुटी थिएन मलाई।
11: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि
13: चुनावको चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो।
11: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले, जो हामीले नसुनेको थप तपाईँले भन्नु मन लागेको.
13: अब यो यस्तो छ कुरो के भने हामीले
11: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ.
13: होइन यस्तो हो लिलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
11: गर्छौँ अवश्य पनि हामी हुन्छ.
13: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमिकोट मोटर बाटो कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको.
11: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो.
13: अहिले त्यो उठाउनु अहिले त समय परिवर्तन भयो. अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने. अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ
11: हुम्लामा पुग्यो.
13: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको चाइनाको सिमाना हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ. तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ. त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ. हाम्रो त्यहाँ कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो.
11: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
13: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ.
11: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ? किनभने डाडु पर्ने त तपाईँको हातमा छैन. तपाईँले सरकारलाई भन्ने हो कि अथवा कमले गर्ने हो कि?
13: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं.
11: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
13: हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
11: कार्की नेतृत्वमा
13: कार्कीको नेतृत्वको पालामा बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि खारपुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो. यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु. सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ. हिल्सासम्मकै एउटा बीच बाटो बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा. त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ. बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ.
11: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
13: पहिला गर्थे.
11: अहिले चाहिँ कसले गरिरहेछ?
13: अहिले मेरो भाइहरूले.
11: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ गरिराख्नु भएको छ?
13: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन.
11: तपाईँहरूको कहाँ भइरहेछ?
13: साना साना कामहरू भइरहेछ
11: हुम्ला जिल्लामै. यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
13: त्यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन. काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो. होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो. अनि त्यसरी काम गरेर नखाने अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त.
11: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी हुने हो कि दोष लगाउने ठाउँ बढी हुने?
13: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त. अहिले
11: तपाईँको नाम पो देखिने त अनि सहभागिता सम्मेलन त त्यसरी अनुपचार
13: त्यो त यस्तो हजुर कामै गर्न नपाउने माननीय भएपछि केही कामै गर्न नपाउने केही गर्दै नगर्ने भन्ने त छैन.
11: त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
13: म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि. त्यसैले जनताले हिजोबाटको मूल्याङ्कन मेरो प्रस्तुति के छ यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनि पनि सक्नु भएको छ. मेरो व्यवहार गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु. यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन.
11: पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो.
13: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एकै यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त.
11: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला.
13: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो.
11: अनि संसदमा संसद शुरू भएको लामो समय त भएको छैन, कति पटक बोल्नु भयो अहिले प्रतिनिधि सभामा?
13: मैले अहिले अब
11: जम्मा जम्मी छ पटक. हुम्लाकै विषय उठाउनु भयो कि?
13: मैले प्रायः जस्तो हुम्लाकै विषय उठाउँछु.
11: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो
13: अनुभव
11: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन
13: तत्काल समाधान हुने कुरो होइन जस्तो खिल्का सिमीकोट मोटरबाटकै कुरो गरौँ पिचको कुरो यस्तो उन्नतिको कुरो त्यो त्यहाँ बोलिसकेपछि हामीले फलोअप पनि गर्नु पर्यो विभागमा जानु पर्यो मन्त्रालय जानु पर्यो के भएको छ हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
11: तपाईँहरू गइराख्नु भएको छ
13: म धाइरहेछु
11: धाइराख्नु भएको छ केही भइरहेछ कि छैन अथवा त्यो बोल्यो सक्यो यस्तै रहेछ
13: होइन भइरहेछ त्यसको अब
11: प्रतिक्रिया चाहिँ सकारात्मक
13: सकारात्मक छ
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला राष्ट्रपतिको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतपरिणाममा ढिलाइ भएको भनेर नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन् कक्षा 12 को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसिआएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी जबरजस्ती हटाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन् वर्षायाममा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 स्वयंसेवक परिचालन भएका छन् झापा र इलाममा बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजबाट पुनः सुचारू भएको छ र भेनेजुएलामा लगातार दुईटा शक्तिशाली भूकम्प जाँदा 164 भन्दा बढ़ीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707454,
8: 9861707454।
0: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ रूप राइडर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिट्टू विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754।
12: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपी भिसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।